0: सामाजिक सञ्जालमा गाली, धम्की, फोटो भिडियो दुरूपयोग, नक्कली आईडी बनाएर हैरानी, यी सबै महिला हिंसा हुन्।
1: अनलाइन हिंसा पनि कानून अनुसार अपराध हो। यस्तो भएमा स्क्रिनसट राखौं, प्रमाण सुरक्षित गरौं,
0: आफ्नो पासवर्ड अरूलाई शेयर नगरौं, भावनामा बगेर अरू कसैलाई आफ्नो भिडियो बनाउने वा फोटोहरू शेयर गर्ने अनुमति नदिऊ। यस्तो भएको पाइएमा प्रहरी वा साइबर ब्युरोमा उजुरी गरौं।
2: सम्मानित व्यवहार गरौं, हिंसा मुक्त डिजिटल समाज बनाऊ।
1: सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, महिला समुत्थान परियोजना, धनगढी कैलाली।
3: हेरामे दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ, ती बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
4: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
5: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
4: के गर्छ र सन मेडिकेयरले?
5: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदयघात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
4: यति गरेपछि धेरै राहत हुने रहेछ त।
5: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
4: चिया पनि खाइयो, कुरो पनि बुझियो है केटा।
2: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com, CIN को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असार 5 गते शुक्रबार, जून 19 तारीक सन् 2026, नेपाल सम्बत 1146, जेठ शुक्ल पक्षको पञ्चमी तिथि, द्वन्द्वमा यौन हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: पाँच वर्ष मुनिका 2 लाख भन्दा बढ़ी बाल बालिकामा गम्भीर कुपोषण, आगामी आर्थिक वर्षको बजेट प्रतिनिधि सभाबाट पारित, सांसदको संख्या घटाउने निर्वाचन आयोगको सुझावमा प्रष्टीकरण माग।
1: राहदानी खरिद अनियमितता प्रकरणमा पूर्व परराष्ट्र मन्त्री राणामाथि पनि अनुसन्धान, 80 उद्योगमा काटियो पानी र बिजुलीको लाइन, मनसून जन्य विपद व्यवस्थापनमा जुट्न गृहमन्त्रीको निर्देशन।
0: झापाका चिया उद्योग र बगान बन्द, नेपाल छिर्न लागेको मनसूनलाई पश्चिमी वायुले रोक्यो, कालीकोटमा धान रोपाईमा ढिलाइ, पशु अधिकार सम्बन्धी छुट्टै कानून बनाउन माग।
1: अमेरिकाले इरानमाथि लगाएको 9 सैनिक नाकाबन्दी हटायो, इरानका सर्वोच्च नेताद्वारा अमेरिकासँगको सम्झौता अनुमोदन, युक्रेनद्वारा मस्कोको तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण।
0: र फिफा विश्वकपमा क्यानाडाद्वारा कतार 6 गोलले पराजित, स्विजरल्याण्डको पहिलो जीत, बोस्निया 4-1 पराजित, चेक रिपब्लिक दक्षिण अफ्रिकासँग बराबरीमा रोकियो।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा विनियोजन विधेयक प्रतिनिधि सभाबाट पारित भएको प्रसंग।
1: प्रतिनिधि सभाले विनियोजन विधेयक 2083 बहुमतले पारित गरेको छ। मन्त्रालयगत छलफलमा उठेका प्रश्नमा विभागीय मन्त्रीहरूले जवाब दिने क्रम सकिएसँगै हिजो विनियोजन विधेयक पारित भएको हो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको प्रस्तावमा विधेयक बहुमतले पारित भएको हो। विधेयक पारित अघि खर्च कटौतीका 20 प्रस्ताव बहुमतले अस्वीकृत भएका थिए। विनियोजन विधेयक पारित भए पनि बजेटसँग सम्बन्धित 2 आश्रित विधेयकको पारित प्रक्रिया भने बाँकी रहेको छ। आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक 2083 आजको प्रतिनिधि सभामा विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृतिका चरणमा छन्। प्रतिनिधि सभाबाट पारित विधेयक अब राष्ट्रिय सभामा पठाइनेछ। माथिल्लो सदनले 15 दिनभित्र अधिवेशनको सम्पूर्ण प्रक्रिया पूरा गरेर प्रतिनिधि सभामा फिर्ता पठाउनेछ। 15 दिनभित्र फिर्ता नआएमा प्रतिनिधि सभाले पारित स्वरूप नै विधेयक प्रमाणीकरण र प्रमाणित र प्रमाणीकरणको प्रक्रिया अघि बढ़ाउन सक्नेछ। संवैधानिक व्यवस्था अनुसार जेठ 15 गते सरकारले 21.24 अर्ब 34 करोड़ रूपियाँको बजेट संसदमा पेश गरेको थियो, जसमा चालू तर्फ 12.70 अर्ब 58 करोड़, पूँजीगत तर्फ 4.31 अर्ब 10 करोड़ र वित्तीय व्यवस्थापनमा 4.22 अर्ब 64 करोड़ रूपियाँको बजेट विनियोजन भएको छ। त्यस्तै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले विनियोजन विधेयकको मर्म र भावनामा फरक नपर्ने गरी मुद्रण त्रुटि सच्याउन मात्र विधेयकका प्राविधिक पक्ष मिलाइएको बताउनु भएको छ। विधेयकका अन्तर्वस्तुमा समेत परिमार्जन गरी करका दरहरू हेरफेर भएको भन्ने सांसदहरूको प्रश्नमा मन्त्री वाग्लेले त्रुटि संशोधन अभ्यास विगतमा समेत रहेको उहाँले बताउनु भएको थियो। त्यस्तै शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विद्यालय तहदेखि पाठ्यक्रममा सुधार गर्न राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि कार्यदल बनिसकेको समेत बताउनु भएको छ। साइबर बुलिङ, साइबर सेक्युरिटी लगायतका विषय अहिले पाठ्यक्रममा समावेश भए पनि थप व्यवस्थापन गर्ने प्रतिबद्धता समेत उहाँले बताउनु भएको थियो। शिक्षाको सुधार देखिन केही समय लाग्ने पनि उहाँले बताउनुभयो। विद्यार्थी संख्यामा न्यून भएका विद्यार्थी मर्ज गर्ने, विद्यालय मर्ज गर्ने र तह घटुवा गर्ने कार्यक्रम अघि बढ़ाइने समेत उहाँले बताउनु भएको हो। विनियोजन विधेयक पारित भए पनि बजेटसँग सम्बन्धित 2 आश्रित विधेयकहरू भने पारितको प्रक्रियामा छन्। बजेट र आर्थिक विधेयकको मर्म र भावना फरक नपर्ने गरी मुद्रणका क्रममा भएका केही प्राविधिक त्रुटिहरू सच्याइएको अर्थमन्त्रीको स्पष्टीकरण थियो।
0: पूर्वी नेपाल नजिकैको पश्चिम बंगाल र आसामसम्म आइपुगेको दक्षिण पश्चिम मनसुनी प्रणाली झण्डै डेढ सातादेखि रोकिएको छ, जसका कारण सरदर अवधिभन्दा छ दिन नागिसक्दा पनि नेपालमा मनसुन भित्रिन सकेको छैन। कमजोर अवस्थामा रहेको मनसुन प्रणाली नेपाल प्रवेश गर्न नसक्नुमा पश्चिमी वायु सक्रिय नै रहनु मुख्य कारण भएको मौसमविदहरूले बताउने गरेका छन्। मनसुनी वायु पूर्वबाट पश्चिमतर्फ बग्छ, त्यसैले नेपालमा मनसुनी वायु प्रवेश गर्न वा सक्रिय हुन पश्चिमी वायु कमजोर र निष्क्रिय हुनुपर्छ। तर अहिले पनि पश्चिमी वायु सक्रिय रूपमा पूर्वतिर बहिरहेको छ, त्यसैले तीनवटा मुख्य कारणले अहिले मनसून रोकिएको विश्लेषण भएको छ। नेपालको वायुमण्डलमा पश्चिमी वायु सक्रिय छ, पश्चिमबाट पूर्व हावा बहने यो प्रणाली सक्रिय रहँदा पूर्वबाट मनसूनी हावा प्रवेश गर्न सकेको छैन। नेपाल र आसपासको क्षेत्रमा उच्च वायुमण्डलीय चाप सिर्जना भएको छ, यसले गर्दा पनि हावा तलतिर थिचिएको छ र बंगालको खाड़ीबाट आउने जलवाष्पयुक्त हावालाई माथि उठ्न र बादल बन्न दिइरहेको छैन। पूर्वी नेपालमा मनसूनी वायुलाई तान्नका लागि जति न्यून चापको क्षेत्र विकसित हुनुपर्ने हो त्यो पनि पर्याप्त मात्रामा हुन सकेको छैन। यसैबीच पछिल्लो समयमा यस वर्षको प्री मनसून सिजनमा नेपालमा 45 वर्ष यताकै सबैभन्दा धेरै पानी परेको पाइएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार प्री मनसूनको अवधिमा देशभर औसत 339.7 मिलिमिटर वर्षा मापन गरिएको छ, जुन सामान्य औसत भन्दा 145.5% बढ़ी हो। सामान्यतया प्री मनसून सिजनमा 226.3 मिलिमिटर वर्षा हुने गरेको भए पनि यस वर्ष असाधारण रूपमा बढ़ी पानी परेको विभागले जानकारी दिएको छ। सन् 1981 यता 126 वर्षा मापन केन्द्रको तथ्याङ्कका आधारमा विश्लेषण हुने गरेको छ। यसअघि सन् 1990 प्री मनसून अवधिमा सबैभन्दा धेरै पानी परेको रेकर्ड गरिएको थियो। यस वर्षको वर्षाले 35 वर्ष अघिको त्यो रेकर्ड समेत तोडेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। आगामी मनसूनलाई लक्षित गर्दै सरकारले भने विपद प्रतिकार्य तयारीलाई तीव्रता बनाउने निर्णय गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको हिज विभिन्न निकायसंघको छलफलमा प्रतिकार्यको तयारीलाई तीव्र बनाउने निर्णय भएको हो। प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाले बैठकपछि पत्रकारसँग भन्नुभयो,
3: प्रतिकार्यको पूर्व तयारी के भइरहेछ भन्ने हो र विशेष सन्दर्भ चाहिँ अहिलेको जुन मनसून जल तथा मौसम विज्ञान विभागले हामीलाई मनसून पूर्वानुमान दिएको छ, अब कस्तो मनसून हुन्छ र त्यो मनसूनको तयारी हामी कसरी गरिरहेछौँ भन्ने सन्दर्भमा आज छलफल थियो। अब यसपालिको पूर्वानुमान चाहिँ कस्तो छ भने सरदर भर्दा कम पानी पर्ने, कम परे पनि कुनै ठाउँमा एकै ठाउँमा धेरै पानी पर्न सक्छ, मौसमको हिसाबले अथवा विपद हिसाबले संवेदनशीलै भयो भने अहिलेको हामी त्यही विषयमा हाम्रो तयारी कस्तो छ, प्राधिकरणले के गरिरहेको छ, अनि हामीले यो क्लस्टर लिड र कोलिड भनेर विभिन्न मन्त्रालयलाई लिडको जिम्मा लगाएको छ, उहाँहरूले आफ्नो आफ्नो तयारी गर्नु भएको छ।
0: यसैबीच सामुदायिक सूचना नेटवर्क सीआईएनले आजबाट हरेक शुक्रबार मौसम सम्बन्धी जानकारी दिने गरी हेलो मौसम प्रत्यक्ष लाइभ प्रसारण गर्दैछ। मौसमी विपद तथा पूर्व तयारीका विषयमा जानकारी दिन विज्ञसहित हरेक शुक्रबार बेलुका 5:30 बजेपछि हेलो मौसम प्रत्यक्ष प्रसारण हुनेछ। कार्यक्रम सीआईएनको सामाजिक सञ्जाल फेसबुक, कम्युनिटी इन्फर्मेशन नेटवर्क सीआईएन, युट्यूब सीआईएन च्यानल तथा देशका विभिन्न सामुदायिक रेडियोबाट पनि प्रसारण हुनेछ। अन्य बाढ़ी पहिरो तथा अन्य प्राकृतिक विपद व्यवस्थापनका लागि सरकारले उच्च सतर्कतासहित पूर्व तयारीलाई तीव्रता दिएको गृहमन्त्री सुधन गुरूङले बताउनु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा आयोजित पूर्व तयारी तथा प्रतिकार्य सम्बन्धी बैठकपछि उहाँले संचारकर्मीसँग कुराकानी गर्दै विपदको समयमा नागरिकको जीवन रक्षा सरकारको पहिलो प्राथमिकता भएको बताउनुभयो।
1: राहदानी खरिद सम्बन्धी अनियमिततामा अनुसन्धान गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्कालीन परराष्ट्र मन्त्री आरजू राणा देउवा र ठेक्का लिएका जर्मन कम्पनीलाई बयानमा बोलाएको छ। अख्तियारले राणाका लागि बुढा नीलकण्ठ स्थित निवासमा सूचना टास गरेको छ भने दुई जर्मन कम्पनीका नाममा हिजो द राइजिङ नेपाल पत्रिकामा सूचना समेत प्रकाशित गरेको छ। बुढा नीलकण्ठ नगरपालिका दुईका वडा अध्यक्ष राजेन्द्र श्रेष्ठका अनुसार अख्तियारको टोलीले 2 असारमा देवा निवासमा म्यात तामेली गरेको हो। सूचनामा राहदानी खरिद सम्बन्धी कार्यमा भ्रष्टाचार जन्य कसूर गरेको भन्ने उजुरीको अनुसन्धानमा बयान दिन राणालाई आएको कार्यालय टंगाल काठमाडौँमा उपस्थित हुन भनिएको छ। अनुसन्धान अधिकृतको हस्ताक्षरमा टाँस भएको सूचनामा उपस्थित नभई कानून बमोजिम हुने उल्लेख छ। निवासमा म्याद तामेल भएपछि राणाले तोकिएको तीन दिनभित्र उपस्थित हुन नसक्ने जानकारी इमेल मार्फत पठाएको समेत अख्तियारका एक अधिकारीले बताउनु भएको छ। उहाँका अनुसार अनुसन्धानमा पूर्व पूर्ण रूपमा सहयोग गर्न तयार भएको तर अहिले उपचारको सिलसिलामा विदेशमा रहेकाले तत्काल नेपाल फर्कन नसक्ने इमेल मार्फत भनिएको छ। पूर्व मन्त्री राणा र पति पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा 21 फागुनको निर्वाचन अघि नै विदेश जानुभएको थियो। देउवा दम्पतिले गत आइतबार इमेल र कुरियर मार्फत सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई पत्र लेख्दै नेपाल फर्किने वातावरण मिलाइदिन आग्रह समेत गर्नुभएको छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा पशु अधिकारका लागि छुट्टै कानून बनाउन माग।
4: त्यो पुरै एउटा खिचडी जस्तो गरेर एक ठाउँमा मिक्स गरेर त्यो पकाएर जुन खिचडी बन्छ नि त्यो टेस्टै त्यो थाहा हुँदैन कि त्यो खिचडी भनेर थाहा हुन्छ। त्यसमा त्यसको त्यो दालको टेस्ट के हो, चामलको टेस्ट के हो, त्यहाँ छुट्याउनु पर्यो भने त्यहाँ महाभारत हुन्छ।
1: 5 वर्ष मुनिका 2 लाख भन्दा बढ़ी बालबालिकामा गम्भीर कुपोषण, सांसदको संख्या घटाउने निर्वाचन आयोगको सुझावमा स्पष्टीकरण माग लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: टीकापुर नगरपालिकाको निशुल्क ग्रामीण अल्ट्रासाउण्ड बारे अत्यन्त जरूरी सूचना। टीकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको स्थान, मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ। तपसिलका ओडाहरूमा सञ्चालन हुने सेवाहरू: वडा नम्बर 4 असार 5 गते अश्लेरी शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1 असार 6 गते एकता नगर कार्य समितिको भवन, वडा नम्बर 2 असार 7 गते विजयनगर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1 असार 8 गते गणेशपुर खोप क्लिनिक भवन, वडा नम्बर 3 असार 9 गते रामपुर शहरी स्वास्थ्य केन्द्र र वडा नम्बर 1 असार 10 गते ज्योतिनगर शहरी स्वास्थ्य प्रवर्धन केन्द्र। सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि। टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
6: आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको गोर्खा पत्रको भित्रपृष्ठमा सुविधाले बढ़ायो कोषप्रतिको आकर्षण शीर्षकमा वीरेन्द्र ओलीले खबर लेख्नु भएको छ। सामाजिक सुरक्षा कोषले सुविधा सेवा सुविधा बढ़ाउँदै लगेपछि आबद्ध हुने रोजगारदाता र योगदानकर्ताको संख्या बढ़दै गएको छ। सरकारले 2074 सालदेखि कोषको अवधारणा ल्याएर स्वदेश तथा विदेशमा बस्ने औपचारिक र अनौपचारिक क्षेत्रका सबै श्रमिकलाई आबद्ध गराउने नीति लिएको थियो। सबै श्रमिकलाई कोषमा आबद्ध गराई आर्थिक सामाजिक जोखिमको न्यूनीकरण गर्ने सर्वव्यापी सामाजिक सुरक्षाको अवधारणालाई मूर्त रूप दिन योगदानमा आधारित सामाजिक सुरक्षाको अवधारणा ल्याएको हो। सामाजिक सुरक्षा कोषका निर्देशक दिनेश कुमार कोइरालाले अहिले दैनिक 20-25 संस्था

0: हिजो निर्वाचन आयोगका पदाधिकारीलाई बोलाएको थियो। छलफलमा सहभागी विद्यमान व्यवस्था विधायन व्यवस्थापन समितिका सभापति कृष्ण बहादुर रोकाईले एउटा जिल्लामा एउटा निर्वाचन क्षेत्र रहने गरी संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदललाई आयोगले दिएको सुझावको वैज्ञानिक आधार के हो भनी प्रश्न गर्नुभएको थियो। त्यस्तै धानको बिउ राख्न समस्या, कालीकोटमा रोप्न ढिलाइ शीर्षकमा पनि खबर प्रकाशित छ भने काठमाडौँ महानगरले ल्यायो 25 अर्ब 88 करोड़को बजेट शीर्षकमा अर्को खबर छ। त्यस्तै थप चिया उद्योग बन्द शीर्षकमा कोकिला ढकालले इलामबाट खबर लेख्नु भएको छ।
1: नयाँ पत्रिका दैनिकमा सार्वजनिक जग्गामा भूलवश व्यक्तिको लालपूर्जा जारी हुँदैमा निजी हुँदैन शीर्षकमा शिल्पा कर्णले लेख्नु भएको खबर छापिएको छ। सर्वोच्च अदालतले दोहोरो लालपूर्जा जारी हुँदैमा राज्यको स्वामित्व सकिएर व्यक्तिको स्वामित्व खड़ा हुने अवस्था नहुने व्याख्या गरेको छ। बुढा नीलकण्ठ स्कूल र व्यक्ति बीचको दोहोरो स्वामित्वको जग्गा विवादको मुद्दामा संयुक्त इजलासले यस्तो फैसला गरेको हो। सरकारी वा सार्वजनिक भइसकेको जग्गामा सरकारी निकायको असावधानी, भूल वा प्राविधिक त्रुटिका कारण कुनै निजी व्यक्तिका नाममा श्रेष्ठता खड़ा हुन गएमा वा दोहोरो दर्ता कायम हुन पुगेमा त्यस्तो दर्ता स्वत शून्य हुन्छ फैसलामा भनिएको छ। राज्य वा सार्वजनिक संस्थाको स्वामित्वमा रहेको जग्गामा भूलवश व्यक्तिको नाममा लालपूर्जा जारी हुँदैमा राज्यको वैध स्वामित्व समाप्त हुने र निजी व्यक्तिको हक लाग्ने भन्ने नहुने उल्लेख गरिएको छ। डेढ़ महिनादेखि नेतृत्वविहीन 6 स्वास्थ्य प्रतिष्ठान शीर्षकमा शिवहरि घिमिरेले लेख्नु भएको छ। उपकुलपतिका लागि 76 दावेदार, शर्टलिस्टको प्रक्रियामै अझै 15 दिन लाग्न सक्ने भएको पनि उल्लेख गरिएको छ। स्थानीय तहमा बजेट पारित गर्ने रघु गंगा बन्यो देशकै पहिलो शीर्षकमा कमल खत्रीले म्याग्दीबाट लेख्नु भएको खबर छ। म्याग्दीको रघु गंगा गाउँपालिका आगामी आर्थिक वर्षको बजेट पारित गर्ने पहिलो पालिका बनेको हो। पालिकाको हिजो बिहिबार सम्पन्न 21 गाउँसभा र 2083-84 लागि 56,04,20,700 रूपियाँको बजेट पारित भएको उल्लेख गरिएको छ। त्यसै गरी भित्री पन्नामा छापिएको अर्को खबर छ, रासोपामा अब 19 पदाधिकारी, 158 सदस्यीय केन्द्रीय समिति शीर्षकमा खबर छापिएको छ। कमल राज भट्टले लेख्नु भएको हो। समुदायको सहयोगमा उठ्यो नयाँ बानेश्वर प्रहरी वृत्त शीर्षकमा खबर छापिएको छ भने महराको आरोह अवरोह, 48 वर्षे सक्रिय राजनीति उत्तरार्धमा विवादित हुँदै विश्राम शीर्षकमा प्रेम गौतमले लेख्नु भएको खबर छापिएको छ। 10 जिल्लामा फैलियो बर्ड फ्लू शीर्षकमा अजित अधिकारीले लेख्नु भएको छ। उपत्यका 3 जिल्लासहित झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितौन र नौलप्रासीमा फैलिएको बर्ड फ्लू नियन्त्रण गर्न 5 लाख भन्दा बढ़ी जिउँदा ब्रोइलर र करिब 7 लाख गोटा अण्डा नष्ट गरिएको छ। औद्योगिक क्षेत्रमा भूत प्रभावी भाडा वृद्धि गर्न सर्वोच्चको रोक शीर्षकमा कृष्ण रिजालले लेख्नु भएको खबर छ। अब सरकारले असार 2079-80 पुरानै भाडा दर र त्यस यता मात्रै नयाँ भाडा दर लिन पाउने उल्लेख गरिएको छ। कान्तिपुर दैनिकमा ऋण तिर्नकै लागि ऋण लिँदै सरकार शीर्षकमा यज्ञे बन्जारेले लेख्नु भएको खबर छापिएको छ। 18 वर्ष 3 महिना भूटानी जेलमा बिताएपछि चतुरमान तामाङ 42 वर्ष र हस्तबहादुर राई 44 वर्षले सोचेका थिए अब घर फर्किने दिन आयो। उहाँहरूले सोचेको घर थियो नेपालको शरणार्थी शिविर। 18 जेठमा भूटानको छामगाङ केन्द्रीय जेलको ढोका खोलेसँगै उहाँहरूले लामो सास फेर्नुभयो। रिहापछि भूटानी सुरक्षाकर्मीले उहाँहरूलाई भारत भूटान सीमावर्ती जयगाउँमा पुर्यायो। उहाँहरूसँग साथमा थिए एक एक थान टीभी र केही थान झोला झ्याम्टा। विदाईको बेला चेतावनीको शैलीमा भनियो, अब सोझै नेपाल जानु, फेरि यता फर्कियो भने जेलमै कोचिदिन्छौ। 18 वर्ष 3 महिना भूटानी जेलमा बिताएपछि चतुरमान तामाङ र हस्तबहादुर राई नेपाल प्रवेश गर्न भारतको पानी ट्याङ्की नाकामा आइपुग्नुभयो। दिनभरि सीमामा बस्नुभयो तर पहिचान खुल्ने कुनै कागजात नभएकाले प्रवेश गर्न पाउनु भएन। पर्वत पोर्तेलले विराटनगरबाट लेख्नु भएको छ। 5 वर्ष मुनिका 2 लाख भन्दा बढ़ी बालबालिका गम्भीर कुपोषणबाट ग्रस्त भएको बारेमा अर्जुन पौडेलले लेख्नु भएको खबर छापिएको छ। निरन्तरको मूल्य वृद्धि, घट्दो आय र रोजगारीका सीमित अवसरले घर परिवारको बजेटमा प्रत्यक्ष असर पर्दा कुपोषणको वृद्धि भएको पनि उल्लेख गरिएको छ। त्यसै गरी छापिएको अर्को खबर आर्थिक कारोबार दैनिकमा छ। झापाका चिया उद्योग र बगानहरू बन्द भएका छन्। तुलसी प्रसाद निरौलाले लेख्नु भएको खबर हो। झापाका चिया उद्योग तथा बगानहरू बिहिबारदेखि बन्द भएका हुन्। भारतीय चिया बोर्डले नेपाली चिया निर्यातमा अवरोध गरेपछि उद्योग र बगान बन्द भएको खबरमा उल्लेख गरिएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको खबर भने रहेको छ, रासोपाको नेतृत्व सहमतिमा नै चयन गर्ने तयारी शीर्षकमा।

0: खबर छापिएको हो।
1: साझा खबरमा अब विदेशका खबर। अमेरिकाले इरानमाथि लगाएको नौसैनिक नाकाबन्दी हटाएको छ। अमेरिकी केन्द्रीय कमाण्डले राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशन अनुसार नाकाबन्दी अन्त्य गरिएको जनाएको हो। केही अमेरिकी युद्धतोप भने क्षेत्रमै रहेको जानकारी गराइएको छ। मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्न अमेरिका र इरान बीच सम्झौता भएपछि नौसैनिक हटाइएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। यसैबीच इरानका सर्वोच्च नेताले आफूले अमेरिकासँग भएको सम्झौतालाई अनुमोदन गरेको बताउनु भएको छ। यद्यपि सम्झौताप्रति आफ्नो धारणा फरक रहेको उल्लेख गर्दै उहाँले इरानका राष्ट्रपतिले जनताको अधिकारको रक्षा गर्ने आश्वासन दिएपछि सम्झौतालाई अघि बढ़ाउन अनुमति दिएको समेत बताएको बीबीसीमा उल्लेख छ। र युक्रेनले एक सातामा दोस्रो पटक मस्को तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण गरेको छ। आक्रमणका लागि पठाइएका युक्रेनका 555 ड्रोन खसालेको रूसले दावी गरेको छ। आक्रमणका कारण मस्को स्थित एयरपोर्टहरू पनि व्यावसायिक रूपमा उड़ानहरू अवरूद्ध भएका थिए। चार वर्ष अघि रूसले युक्रेनमा आक्रमण गरिएता भएको यो सबैभन्दा ठूलो ड्रोन आक्रमण रहेको छ। मस्कोले केही ड्रोन आक्रमणले राजधानी मस्को तेल प्रशोधन केन्द्रलाई निशाना बनाएको समेत बताएको छ।
0: साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गत समूह बी को दोस्रो खेलमा क्यानाडाले कतारमाथि 6-0 ऐतिहासिक र फराकिलो जीत हात पारेको छ। आज बिहान सम्पन्न खेलमा क्यानाडाका स्ट्राइकर जोनाथ डेभिडले शानदार ह्याट्रिक गरेपछि कतार निरीह बनेको हो। जोनाथ डेभिडको यो ह्याट्रिक जारी विश्वकप 2026 दोस्रो ह्याट्रिक हो। यसअघि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले अल्जेरिया विरूद्धको खेलमा प्रतियोगिताकै पहिलो ह्याट्रिक प्रहार गर्नुभएको थियो। खेलको 16 मिनट मा काइल लारिनको गोलबाट अग्रता लिएको क्यानाडाले खेलभरि कतारलाई दबावमा राख्यो। 29 मिनटमा जुनाथ डेभिडले टोलीका लागि दोस्रो गोल थप्नुभयो। खेलको 33 मिनटमा कतारका डिफेन्डर होमाम अहमदले रेड कार्ड खाँदै मैदान बाहिरिएपछि कतार 10 खेलाड़ीमा सीमित भएको थियो। यसको फाइदा उठाउँदै पहिलो हाफको इन्जुरी समयमा डेभिडले व्यक्तिगत दोस्रो गोल गर्नुभयो। स्विजरल्याण्डले फिफा विश्वकप 2026 पहिलो जीत निकालेको छ। बोस्निया एण्ड हर्जगोभिनालाई 4-1 पराजित गर्दै स्विजरल्याण्डले पहिलो जीत दर्ता गरेको हो। यो जीतसँगै स्विजरल्याण्ड 4 अंक जोडेर समूह बीको शीर्ष स्थानमा उक्लिएको छ। यसअघि पहिलो खेलमा स्विजरल्याण्ड कतारसँग 1-1 बराबरीमा रोकिएको थियो। यसअघि समूह चरणको दोस्रो राउण्डको पहिलो खेलमा चेक रिपब्लिक दक्षिण अफ्रिकासँग बराबरीमा रोकिएको छ। एटलान्ट स्टेडियममा भएको खेलमा अग्रता जोगाउन नसक्दा चेक रिपब्लिक बराबरीमा रोकिनु परेको हो। भोलि 5 खेल हुँदैछन्। अमेरिका र अस्ट्रेलिया भिड्नेछन्, स्कटल्याण्ड र मोरक्को, त्यसै गरी ब्राजिल र हाइटी अनि टर्की पारागोएको बीचमा खेल हुनेछ भने नेदरल्याण्ड्स र स्वीडेनको बीचमा पनि प्रतियोगिता हुनेछ।
1: पशु कल्याणका लागि आवश्यक कानून र भइरहेको ढिला सुस्ती कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: एसईईमा मौका परीक्षा दिएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरूरी सूचना।
3: भीमदत्त नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत 3 वर्ष प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी, सामान्य चिकित्सा, नेत्र विज्ञान, डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ।
2: साथै शैक्षिक सत्र 2083-84 प्रमाणपत्र तह नेत्र विज्ञान अफ्थाल्मिक साइन्स मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसईको मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला।
3: भर्ना हुने विषयहरू
2: मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी,
3: नेत्र विज्ञान ओए।
2: अनलाइन फारम भर्ने मिति 2083 असार 3 गतेदेखि 18 गतेसम्म। आवेदन शुल्क ₹1,000 मात्र।
3: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर सम्पर्क फोन नम्बर 0969-59-044, 98-587-80-044 र 97-642-89-921। वेबसाइट www.mahakalishikshalay.edu.np।
4: बनाएको हो नि त विभाग त अनि कहाँ सेवा भइरहेछ त खै त अहिलेसम्म पशु सेवा विभाग भइरहेछ पशु तथा कृषि मन्त्रालय मन्त्रालय विभाग छ भनेपछि उनीहरूको लागि चाहिँ उनीहरूकै लागि र उनीहरूलाई सेवा गर्नको लागि बनेको विभाग र मन्त्रालय के हेरेर बसिरहेछ
5: सोद्धाखेरि त होइन यो विषय प्राथमिकतामा छ भनेर कति सजिलै भन्नुहुन्छ होइन
4: किन कानुन बन्दैन त अहिलेसम्म
5: अब चाहिँ ऐन कस्तो खालको ऐनको चाहिँ अपेक्षा गर्नुहुन्छ तपाईँले
4: मैले कुरा गरेँ भने त म त अधिकारकै कुराहरू त्यहाँ सबै चिज राख्नुपर्छ हुनुपर्छ भनेर भन्छु तर अहिले बन्ने कानुनमा चाहिँ जुन हिसाबले चाहिँ जुन एउटा ड्राफ्ट रेडी भएको छ त्यसमा चाहिँ पशु कल्याणको कुराहरू छ कि त्यो एउटा जुन अहिले रेडी भएको जुन एउटा ड्राफ्ट छ त्यो त्यसलाई चाहिँ पास गर्दैदेखि हुन्थ्यो तर उहाँहरूको अहिले जुन मर्ज गर्ने कुरा छ एकीकृत गर्ने कुरालाई लिएर चाहिँ म चाहिँ टोटली अगेन्स्टमा म मात्रै होइन हामी पशु कल्याणको लागि काम गर्ने हामी सबै
5: चाहियो पशुको लागि भनिसकेको
4: त्यो पुरै एउटा खिचडी जस्तो गरेर एक ठाउँमा मिक्स गरेर त्यो पकाएर जुन खिचडी बन्छ नि त्यो टेस्टै त्यो थाहा हुँदैन कि त्यो खिचडी भनेर थाहा हुन्छ त्यसमा त्यसको त्यो दालको टेस्ट के हो चामलको टेस्ट के हो त्यहाँ छुट्याउनु पर्यो भने त्यहाँ महाभारत हुन्छ
5: अहिले संविधानले पनि त कसैमाथि दुर्व्यवहार गर्न नपाउने सबैको अधिकारको हक हुने भनेर व्यवस्था गरेको छ त्यो समग्र भएको कारणले पशुहरूको अधिकारको लागि आवाज उठाउनु अलिकति समस्या भइरहेको छ होइन बुझ्न गाह्रो छ यो ऐन पनि एकीकृत भएर आयो भनेदेखि त फेरि त्यस्तै हुने
4: कुनै पनि देशमा चाहिँ कानुन चाहिँ यसरी एउटा मर्ज गरेर एउटा त्यो यस्तो एकीकृत कानुन बनेको छ सबै ठाउँमा चाहिँ छुट्टा हरेक देशमा छुट्टा छुट्टै कानुन छ अनि किन हाम्रो देशमा
5: त्यो ऐन बन्दै गर्दाखेरि सरकारवाला छलफल भएको छ तपाईँहरूसँग पटक पटक
4: एकदमै धेरै एकदमै यो जुन यो अहिले रेडी भएको जुन यो ड्राफ्ट छ यसमा त हाम्रो धेरै पटक नै एकदम धेरै पटक नै छलफल गरे हामीले पशु सेवा विभागसँग मन्त्रालय कृषि तथा पशुपन्छी मन्त्रालयसँग त्यहाँको सचिवज्यूहरूलाई बोलाएर विभागको त्यहाँको डिजीहरूलाई उहाँहरूलाई बोलाएर धेरै पटक छलफल गरिसकेको छु यो विषयमा चाहिँ धेरै पटक छलफल गरेर
5: त्यो मस्यौदामा चाहिँ परिमार्जन गर्नुपर्ने परिवर्तन गर्नुपर्ने अथवा त्यसलाई सच्याउनु पर्ने केही थियो र कानून मन्त्रालयले फिर्ता गरेको
4: मलाई लाग्ने चाहिँ कानून मन्त्रालयले चाहिँ यतिकै नै चाहिँ सबै चिजलाई जोडेर चाहिँ सबै चिजलाई एक ठाउँमा मर्ज गरेर चाहिँ यसलाई चाहिँ एकीकृत बनाएर लिएर आऊ भनेर कानून मन्त्रालयबाट आयो भनेर चाहिँ उहाँले भनिरहनु भएको छ नि डेफिनेटली त कानून मन्त्रालयबाटै गएको हो होइन यो कुरामा चाहिँ कृषि मन्त्रालयले स्ट्यान्ड लिन सक्नु पर्यो नि त होइन यस्तो हुनुपर्छ भने किनकि उहाँहरूको जिम्मेवारी हो नि त यो होइन र म भन्दाखेरि पनि उहाँहरूको जिम्मेवारी हो नि यो त
5: 8 वर्षमा सायद 28,000 भन्दा बढी पशुहरूको मृत्यु भएको छ विपदमा परेर होइन विपदको बेला विपदको समयमा पनि सरकारको प्राथमिकतामा विपदको बेलामा पशुहरूको उद्धार पर्दैन यसलाई चाहिँ लिएर के भन्नुहुन्छ
4: कहीँ बाढी आओस् फ्लड आओस् त्यहाँ कहिले पनि एनिमल प्रायोरिटीमा पर्दैन फेरि किसान चाहिँ पर्छ है किनभने ए बिचराको यदि यदि 100 वटा गाई बगाइदिएछ 100 वटा भैँसी बगाइदिएछ 50 वटा बाख्रा बगाइदिएछ
5: अनुदान
4: दिउँ राहत दिउँ तर त्यो जुन विपदमा परेर बगाएर लिएर आएको गाई बाछाहरू बाँकी बसेको हुन्छ उनीहरूलाई उद्धार गर्ने उपचार गर्ने जुन त्यसमा परेको हुन्छ उनीहरूलाई निकाल्ने त्यसमा उहाँहरूको ध्यान जाँदैन कि
5: विपदका बेलामा उद्धार गर्न मानिसको लागि छुट्टै टिम खटिएको हुन्छ तर पशुहरूको लागि भनेर छुट्टै उद्धार टिम आजसम्म बनेको छैन
4: यसमा चाहिँ मैले भनिहालेँ नि अघि नै पनि मैले भने नि यो पशु कल्याण ऐन नभएको कारणले पनि हो किन त्यसमा यो विषयहरू पनि सबै समावेश अहिलेको जुन छ त्यसमा समावेश भएको छ जस्तो लाग्छ मलाई होइन जुन अहिले रेडी भएको जुन ड्राफ्ट छ त्यसमा चाहिँ कुनै पनि डिजास्टर हुँदाखेरि कहिले पनि यो राहतको कुरा गर्दाखेरि त त्यो पछि चाहिँ गएर किसानलाई कति राहत दिने भनेर चाहिँ आउँछ तर त्यो उद्धार गर्ने यिनीहरूलाई उपचार गर्ने भने मान्छेको लागि इमिडिएटली जुन एउटा टिम बनेर गएर उद्धारमा लाग्छ नि त्यो चाहिँ जनावरको लागि चाहिँ मैले अहिलेसम्म मेरो 10 वर्षमा चाहिँ मैले देखाएको छुइनँ
0: पशु अधिकार कर्मी स्नेहा श्रेष्ठसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक
1: 5 वर्ष मुनिका 2 लाख भन्दा बढ़ी बाल बालिकामा गम्भीर कुपोषण आगामी आर्थिक वर्षको बजेट प्रतिनिधि सभाबाट पारित सांसदको संख्या घटाउने निर्वाचन आयोगको सुझावमा प्रष्टीकरण माग
0: राहदानी खरिद अनियमितता प्रकरणमा पूर्व परराष्ट्र मन्त्री राणामाथि पनि अनुसन्धान 80 उद्योगमा काटियो पानी र बिजुलीको लाइन मनसून जन्य विपद व्यवस्थापनमा जुट्न गृहमन्त्रीको निर्देशन
1: झापाका किसान उद्योग चिया उद्योग र बगान बन्द नेपाल छिर्न लागेको मनसूनलाई पश्चिमी वायुले रोक्यो कालीकोटमा धान रोपाईमा ढिलाइ पशु अधिकार सम्बन्धी छुट्टै कानून बनाउन माग
0: अमेरिकाले इरानमाथि लगाएको नौसैनिक नाकाबन्दी हटायो इरानका सर्वोच्च नेताद्वारा अमेरिकासँगको सम्झौता अनुमोदन युक्रेनद्वारा मस्को तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण
1: र फिफा विश्वकपमा क्यानाडाद्वारा कतार 6 गोलले पराजित स्विजरल्याण्डको पहिलो जित चेक रिपब्लिकन दक्षिण अफ्रिकासँग बराबरीमा रोकियो
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले ई हिमालय टाइम्समा महेश बस्ताकोटीले चसक्क शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ। भौतिक पूर्वाधार मन्त्रीले केही दिन अगाडि एउटा सार्वजनिक कार्यक्रममा समयमा काम नगर्ने ठेकेदारहरूको खुट्टा भाँच्नु भनेर त्यो खालको अभिव्यक्ति दिनुभयो। यद्यपि हिजोको प्रतिनिधि सभा बैठकमा बोल्दै आफूले त्यस्तो आशयले नदिएको र ठेकेदारहरूकै सुरक्षाको हितमा बोलेको भनेर दावी पनि गर्नुभयो। यहाँ एउटा खुल्ला ठाउँ जस्तो देखाइएको छ। दुईजना व्यक्ति छन्, महिला र पुरूष। पुरूष अगाडि बढ्दै केही भन्न खोज्दै गर्दा नजिकै रहेका महिलाले केही भन्दैछन्। महिलाको हातमा त्यो क्रिकेट खेलाड़ीहरूले लगाउने लेग गार्ड जस्तो देखिने दुईटा त्यहाँ छ र त्यो दिन खोज्दैछन्। ती महिला केही भन्दैछन्, माथि यस्तो लेखिएको छ। ठेकेदारको काम नगर्नु भन्दा मान्नु भन, बाहिर हिँड्दा यो लाएर हिँड्ने गर्नु, फेरि सरकार आएर कुन बेला खुट्टा भाँच्ला।
1: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
6: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बिहान 6:30 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट दुर्गादेव कोटाको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्रो र नेपाली पात्रोमा सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। जानकी गाउँपालिकाको बजेट आउँदै टीकापुरको अन्यलमा, सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेट विवादमा, टीकापुरमा सबैभन्दा ठूला योजनामा 1 करोड़सम्म बजेट, सरकारले आफैले बनाएको मापदण्ड पूरा गर्न नसकेको आरोप, टीकापुरमा यस वर्ष अहिलेसम्म 100 जना शैक्षिक बेरोजगार सूचीकृत, पालिकाले श्रम बजार सर्वेक्षण अनुसार सिपमूलक तालिम दिँदै, र जानकीको वार्ड नम्बर 5 मा एकल दलित महिलाहरूको क्षमता विकासका लागि तालिम। खोज खबर अब विस्तारमा। कैलालीको जानकी गाउँपालिकाले कार्यालयले आज असार 5 गते प्रशासनिक सेवा बन्द गर्ने निर्णय गरेको छ। गाउँपालिकाको 18 अधिवेशनको दोस्रो बैठक बस्ने र बजेट तथा कार्यक्रम प्रस्तुत हुने भएकाले गाउँपालिकाले सूचना जारी गरी 1 दिन प्रशासनिक सेवा बन्द गर्ने जानकारी दिएको छ। नियमित प्रशासनिक सेवा बन्द भए पनि अत्यावश्यक सेवा भए भने दिन सकिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भानुभक्त भट्टले बताउनुभयो। यता टीकापुर नगरपालिकाको आज बस्ने भनिएको नगरसभा अनिश्चित बनेको छ। नगरपालिकाको कार्यवाहक प्रमुखको विषयमा अदालतमा मुद्दा परेपछि आज बस्ने भनिएको सभा र त्यसले ल्याउने नीति तथा कार्यक्रम अल्पत्र परेको हो। अदालतले 8 गते विवादित पक्षलाई बोलाएर सुनवाई गर्ने भएकाले त्यस यताका अधिवेशनका कार्यक्रमहरू प्रभावित भएका हुन्। सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 लागि ल्याएको बजेट विवादमा परेको छ। बजेटमा सीमित मन्त्रीहरूले मात्रै मनोमानी गरेपछि प्रदेशसभा सदस्यहरू बजेटको विपक्षमा बोल्न थालेका छन्। प्रदेशसभा सदस्यहरूको भावना समेट्न नसकेको, सरकारले आफैले बनाएको मापदण्ड पूरा गर्न नसकेको अन्य मन्त्रालयको बजेट पनि मुख्यमन्त्री र प्रभावशाली मन्त्रीले आफ्ना क्षेत्रमा फरक क्षेत्रमा योजना घुसाएका कारण बजेटप्रति मन्त्री र प्रदेशसभा सदस्यहरूकै असन्तुष्टि चुलिएको छ। आन्तरिक मामिला तथा कानून मन्त्री हिरा सिंह सार्कीले आफ्नो मन्त्रालयको बजेटमा अर्कै क्षेत्रको घुसाएकाले असहमति जनाइसकेको बताउनुभयो।
1: अब त्यो बजेटको बारेमा अब त्यो प्रतिक्रिया के हुन्छ, मेरो क्षेत्रभन्दा बाहिरको एन्ट्री गरेका छैन, त्यो गलत भएको छ, त्यसमा कसले हो मैले भनिसकेका छु उहाँलाई।
0: आन्तरिक मामिलामा मीडिया सुरक्षा विपद जस्ता विषय हुनुपर्नेमा विद्यालयका योजना हालिएका छन्। प्रदेशसभा सदस्य ललिता सुनारले कार्यक्रम पुस्तिका हात नपरेको, बाहिर बाहिर सुनेको भरमा बजेट पास गर्ने नसकिने खालको रहेको बताउनुभयो।
2: कहाँबाट बजेटको किताब आउँछ? लिक गरेका छौँ, तपाईँको किताब आउँछ अहिलेको, हाम्रो पेन्ट पनि दिएका छौँ, त्यो फेक हो कि के हो त्यो निकालेका छौँ कि, त्यो कारणले अनि अन्त त्यसमा हाम्रो कसैका योजनै छैन। दोस्रो कुरा, एमाले मुद्दा दर्ता गराइदियो, अब नियमावली त पास त भइसकेको थियो, तर यो अहिले जुन यो अहिले बाहिर मार्केटमा आयो नि त्यो होइन नि त बजेट, त्यसमा सबै माननीयहरू कटिएको छ कि छैन छैन।
0: यस क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य लक्ष्मण किशोर चौधरीले समयमा बजेट कार्यक्रम नपाएको र मोबाइलमा पठाएको बजेटको फाइल आफू व्यस्त भएकाले पढ्न नपाएको प्रतिक्रिया दिनुभयो।
3: अहिले हेरेको छैन, पीडिएफ पठाएको छ पठाउनु त, अब त्यो हेरेर भन्नु ल हजुर, म बिहान हेर्दै थिएँ, लाइन गएर वाइफाईको त्यो कटेपछि म बजारतिर आइहालेँ, यहाँ धेरै व्यस्त भइयो आज बजारतिर, त्यो हेरेर अलि भन्नु ल, अब हेरेकै छैन त के भन्नु।
0: बजेटको पूर्व सन्ध्यामा सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री परिवर्तन भएपछि असार 1 गते मध्यरातमा सत्तापक्षका प्रदेशसभा सदस्य मात्रै राखेर आर्थिक मामिला मन्त्री विक्रमसिंह धामीले 37 अर्ब 25 करोड़को बजेट प्रस्तुत गर्नुभएको थियो। टीकापुरमा सबैभन्दा ठूला योजनामा 1 करोड़सम्म रहेको छ। टीकापुर क्षेत्रमा सबैभन्दा ठूलो विकास आयोजना बिहानी पुनर्स्थापना गृहदेखि एयरपोर्ट जाने बाटोका लागि 1 करोड़ बजेट छुट्याइएको छ। यस्तै टीकापुर उद्योग वाणिज्य संघको भवनका लागि 1 करोड़ बजेट छुट्याइएको छ। यहाँका साना योजनामा 1.5 लाख रूपियाँसम्म बजेट छुट्याइएको टीकापुरमा पर्यटन क्षेत्रमा 75 लाख बजेट छुट्याइएकोमा सबै बजेट 6 वटा मन्दिरमा मात्रै दिएको छ। पूर्वाधारतर्फ 9 करोड़ 50 लाख जतिका योजना परेका छन्। यस्तै सशक्त अनुदानको 10 करोड़ 75 लाख रूपियाँका योजनाहरू पटक पटक दोहोरिएको र टीकापुर नगरपालिकाको सशक्त अनुदानमा बर्दगुरिया गाउँपालिकाका योजना पनि राखेका छन्। मुख्यमन्त्रीले वर्षौंदेखि भन्दै आउनुभएको टीकापुर विज्ञान तथा प्रविधि विश्वविद्यालयको व्यवस्थापनका लागि 4 लाख 25 हजार रूपियाँ बजेट छुट्याइएको छ। सामाजिक विकासतर्फ सरकारी स्वामित्वका विद्यालय र क्याम्पसहरूमा 1 करोड़ 44 लाख बजेट छुट्याइएको छ। पूर्वाधार निर्माणमा अत्यावश्यक भएको टीकापुर अस्पतालमा भवन निर्माणका लागि 5 करोड़ रूपियाँ विनियोजन भएको अस्पतालका अध्यक्ष रामबहादुर भण्डारीले बताउनुभयो।
4: पर्यो हजुर, पाँच करोडको बहुवर्षीय, पाँच करोडको अहिले लागत, अहिले पाँच करोड अनि यो बहुवर्षीयमा बिल्डिङको लागि मात्रै भवनको। अरू त अब नियमितमा अब एउटा डायलोसिसलाई अनि अब यो सिकल सेललाई चाहिँ अलिक परिमार्जित गर्दै अलिक राम्रो व्यवस्थापन गर्ने भन्ने कुरा आएका छन्। अरू त नियमित रूपमा जुन आउँछन् अब यो एउटा सिलिङ अस्पतालको सिलिङ अनुसार त्यो आएको छ।
0: टिकापुर अस्पताल नवदुर्गा स्कूल प्रणाली मावि जनप्रकाशर विद्यालयमा शुद्ध खानेपानीका लागि बजेट छुट्याइएको छ। बजेटमा सीमित व्यक्तिको हालीमुहाली भएपछि बजेटमा संशोधन प्रस्ताव हाल्ने एकजना प्रदेश सभा सदस्यले बताउनुभयो। सुदूरपश्चिम प्रदेश सरकारका हरेक वर्षका बजेट ल्याउँदा मुख्यमन्त्री र मन्त्रीहरूका क्षेत्रमा मात्रै बजेट विनियोजन गरेको भन्दै प्रदेश सभा सदस्यहरूले विरोध जनाउने र अन्तिममा पास गर्ने अभ्यास हुँदै आएको छ। खोज खबरमा एकछिनको विश्राम, विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौं। सुन्दै गर्नुहोला टिकापुर एफएम।
5: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर,
6: अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
5: सानो कुरामा तनाव हुने,
6: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
5: कुलटमा लाग्ने,
6: छटपटी हुने,
5: मुटु धेरै ढुकढुक हुने,
6: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 13 गते, 20 गते र 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
7: लुबाट कसरी बच्ने, बाहिर निस्कदा टाउको, कान र गर्दन कपडाले छोपेर हिँड्नु पर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने,
8: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने,
7: बिरामीले पटक पटक गरी पानी पिइराख्नु पर्छ,
8: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
7: गर्मी मौसममा काँक्रो, प्याजको रस, बेल, आँप, कागतीको शर्बतको सेवन गर्नुपर्छ,
8: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया, कफी, सोडा जस्ता पिय पदार्थ,
7: नरम मुलायम सुतीको कपडा लगाउने,
8: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने
7: र बालबालिका, वृद्ध वृद्धा तथा दीर्घ रोगीको विशेष ख्याल गरौ।
9: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
10: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो हो, कसो कालले छिटो नलाग्यो।
11: मैले चाहिने जो माइलो के बरबर बरबर कराइरहेको छ, के भएको छ तलाई?
10: हेर्नु न, साह्रै समस्या पर्यो क्या, कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्यो। म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लाग्यो हुन्छ, खानै सक्दैन।
11: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
12: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
13: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकला रोड, टिकापुर, कैलाली।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। बाँकी खबर, टिकापुर नगरपालिकामा रहेको रोजगार सेवा केन्द्रले बेरोजगारलाई सिप सिकाएर रोजगारीसँग जोड्ने प्रयास गरिरहेको छ। केन्द्र मार्फत स्थानीय तहमा बेरोजगार युवाको अवस्था सुधारका लागि बेरोजगार सूचीमा नाम दर्ता गर्ने, रोजगारी सृजना गर्ने, सिपमूलक तालिम दिने जस्ता कार्य भइरहेका छन्। यसै विषयमा रोजगार सेवा केन्द्रका संयोजक दिनेश राज शर्मालाई बेरोजगारलाई रोजगारीसँग जोड्न कस्ता प्रयास हुँदैछन् भनी सोधेकी छु।
14: टिकापुर नगरपालिकामा गत वर्ष हाम्रो रोजगार सेवा केन्द्रमा 1177 जना बेरोजगार व्यक्तिहरू दर्ता हुनुभएको थियो, जसमध्ये हामीले 2 वटा सेफमा 20 जना गरेर तालिमहरू आयोजना गरेका छौँ। त्यो अनुसारले कामहरू भइराखेका छ र यो वर्षको उसमा चाहिँ हाम्रो अहिले चाहिँ हाम्रो वर्षभरि नै सूचीकृत गर्ने प्रावधान यो राष्ट्रिय रोजगार प्रवर्तन कार्यक्रम अन्तर्गत चाहिँ भइराखेका छ। त्यसले गर्दाखेरि लगभग आजको मितिसम्म हामीसँग 100 हाराहारीको बेरोजगार व्यक्तिहरू, शैक्षिक बेरोजगार व्यक्तिहरू चाहिँ सूचीकृत भइसक्नु भएको छ।
0: जस्तो बेरोजगार व्यक्तिहरूलाई काम दिँदाखेरि
15: प्राथमिकता निर्धारण अथवा कसरी दिइन्छ?
14: योभन्दा अगाडि चाहिँ हाम्रो प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत भएर चाहिँ कार्यक्रमहरू सुचारू हुन्थ्यो, जसमा चाहिँ हाम्रो 100 दिनको रोजगार कार्यक्रमहरू सञ्चालन गर्नु पर्थ्यो। भनेपछि अहिलेको हकमा चाहिँ हाम्रो प्रधानमन्त्री रोजगार कार्यक्रमको हकमा अहिले राष्ट्रिय रोजगार प्रवर्तन कार्यक्रम अन्तर्गत कार्यक्रमहरू सुचारू भएका छन्। त्यसले गर्दाखेरि पालिकाको हकमा चाहिँ हामीले सिट विकास सम्बन्ध जोड्ने कार्यक्रमहरू तय गरेका छन्। त्यो अनुसारले विभिन्न सिटमा कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन्।
15: यो वर्ष चाहिँ के कस्ता कार्यक्रमहरू भयो?
14: यो वर्ष हाम्रो पालिकालाई टार्गेट गरेर योभन्दा अघिल्ला वर्षहरूमा पनि हामीले सूचना प्रविधिलाई प्राथमिकता दिनुपर्छ भन्ने खालको चाहिँ हामीसँग एकीकृत डाटा चाहिँ संकलन भएको थियो। त्यसले गर्दाखेरि योभन्दा अघिल्लो वर्षहरूमा हामीले श्रम बजार सर्वेक्षण भनेर पनि हामीले कार्यक्रमहरू आयोजना गरेका थियौँ। त्यसको रिपोर्ट अनुसारले चाहिँ हामीले यो आबोमा 2 कार्यक्रमहरू अगाडि सारेका छौँ, जसमा चाहिँ हाम्रो कम्प्युटर हार्डवेयर टेक्निसियन मार्फत चाहिँ हाम्रो 20 शैक्षिक बेरोजगार व्यक्तिहरूले अहिले ट्रेनिङ सिकिराख्नु भएको छ र अन्तिम चरणमा छ। त्यसै गरेर अर्को भनेको अहिले बजारको माग अनुसारले यो हाम्रो अफसेट प्रिन्टिङ मेसिन अपरेटरसँग सम्बन्धित भएर हामीले चाहिँ 20 त्यो माग दिनुभयो। अन्तिम चरणमा अबको केही दिनमा चाहिँ समापनको कार्यक्रम हुँदैछ।
15: अघिल्ला वर्ष पनि यहाँहरूले वेद मास लगायतका क्षेत्रमा तालिम दिनुभएको थियो नि, उहाँहरूको अवस्था के छ?
14: उहाँहरूको अवस्था एकदमै राम्रो छ। हामीले शुरूवाती चरणबाट नै प्रधानमन्त्री रोजगार कार्यक्रम शुरू हुँदै गर्दाखेरि चाहिँ एउटा ट्रेनिङ मात्र दिएर चाहिँ उपयुक्त हुँदैन, त्यसलाई एउटा प्लेसमेन्टको अवसर पनि हामीले सिर्जना गर्नुपर्छ भन्ने खालको मनसायले नै हामीले काम गरेका थियौँ। यो गत वर्षभन्दा पनि अघिल्लो वर्षहरूमा चाहिँ हामीले शुरूवाती चरणमा वेदमा सम्बन्धी कार्यक्रमहरू आयोजना गरेका थियौँ, जसमध्ये अहिले पनि तपाईँको सिप विकास तालिम अन्तर्गत भएर चाहिँ हाम्रो तेलगङ्गा वेदमासमा जानुभयो भने चाहिँ तपाईँहरूले त्योमा चाहिँ हाम्रो बेरोजगार व्यक्तिहरूले सिप सिकेर अहिले पनि उहाँहरू चाहिँ प्लेसमेन्ट हुनुभएको छ। लगभग 25-30 शैक्षिक बेरोजगार व्यक्तिहरू चाहिँ त्यसमा ट्रेनिङ लगेर अहिले प्लेसमेन्ट हुनुभएको छ भन्ने बुझाइ छ।
15: सिपमूलक तालिम र रोजगार बीच समन्वय चाहिँ कसरी गरियो र आगामी दिनमा पनि कसरी गरिन्छ?
14: टिकापुर नगरपालिका तपाईँको नमुना रोजगार सेवा केन्द्रको रूपमा पनि परिणत भएको छ। 753 स्थानीय तह मध्येमा 6 परेको 17 स्थानीय तह मध्येको एउटा पालिका हाम्रो रोजगार सेवा केन्द्र हो टिकापुर नगरपालिका। त्यसले गर्दाखेरि पनि हामीलाई अरू पालिकाको भन्दा फरक प्रकृतिको बजेटहरू पनि विनियोजन हुँदै आएको थियो। योभन्दा अघिल्ला वर्षहरूमा चाहिँ हाम्रो श्रम बजार सर्वेक्षण सम्बन्धी कार्यक्रमहरू पनि हामीले आयोजना गरेका थियौँ। त्यसले गर्दाखेरि चाहिँ बजारको माग के छ भन्ने खालको चाहिँ डाटा हामीसँग भएको कारणले गर्दाखेरि र अहिले अब सूचना प्रविधिलाई चाहिँ एकदमै विस्तार गर्नुपर्छ, यो डाटाहरूलाई चाहिँ हामीले छिटो छरिदो त्यसलाई संकलन गर्नुपर्छ, त्यो अनुसारको भएको कारणले गर्दाखेरि एकदमै प्लेसमेन्टको अवसर पनि यसमा चाहिँ राम्रो भएको देखिएका कारणले गर्दा र आफू हामीहरू पनि अब दक्ष जनशक्ति नै अहिले रोजगार सेवा केन्द्रमा व्यवस्थापन भएको कारणले गर्दाखेरि नै यो फिल्डमा चाहिँ हामीले ट्रेनिङ अर्गनाइज गरेपछि सफलता हुन्छ र प्लेसमेन्टको अवसर चाहिँ सिर्जना हुन्छ भन्ने हेतुले चाहिँ हामीले कार्यक्रम आयोजना गरेका छौँ।
15: शैक्षिक बेरोजगारको कुरा गर्नुभयो नि यहाँले, अवस्था कस्तो देखियो त?
14: पालिकाको रोजगार सेवा केन्द्रमा शैक्षिक बेरोजगार व्यक्तिहरू सँगसँगै हाम्रो बेरोजगार व्यक्तिहरू पनि सूचीकृत हुने भएको कारणले गर्दाखेरि एउटा कार्यक्रम शैक्षिक बेरोजगार व्यक्तिहरूलाई टार्गेट गरेर गरौँ र अर्को कार्यक्रम बेरोजगार व्यक्तिहरूलाई नै टार्गेट गरेर गरौँ भन्ने हिसाबले चाहिँ हामीले कार्यक्रम आयोजना गरेका छौँ।
15: जस्तो यो बेरोजगार सूचीमा नाम दर्ता गर्न के प्रक्रिया अपनाउनु पर्छ त? अहिले पनि कोही सूचीकृत हुन चाहनुहुन्छ होला नि?
14: सूचीकृत चाहनुहुन्छ भने चाहिँ पालिकाको रोजगार सेवा केन्द्रमा चाहिँ आएर चाहिँ फारम पनि भर्न पाइयो उहाँहरूले, त्यो अनुसारले नभएपछि ओडामा गएर पनि हामीले सबै ओडाहरूमा चाहिँ हामीले फारमहरू चाहिँ सर्कुलेसन गरेका छौँ। नितान्त रूपमा चाहिँ तपाईँको निशुल्क कुनै पनि शुल्क नलागेर फारमहरू एन्ट्री गर्नेदेखि लिएर सबै यो हुन्छ र यदि जो कोही छुट्नु भएको छ अथवा हाम्रो अहिले त अब तपाईँको के छ भन्दाखेरि रोजगार सिप तथा उद्यमशीलता केन्द्रको रूपमा पनि अब रोजगार सेवा केन्द्र परिणत भइसकेको अवस्था छ। नीति तथा कार्यक्रममा पनि हामीले त्यही अनुसारले अबगत दिनहरूमा चाहिँ यो रोजगार सेवा केन्द्र मात्र नभएर चाहिँ एकीकृत रूपमा सबै शाखाहरूसँग सम्बन्धित भएर जस्तै मेडपा सामी लगायतका कार्यक्रमहरूलाई चाहिँ एकीकृत रूपमा सञ्चालन गर्नुपर्छ भन्ने पनि छ। सो होइन अब म चाहिँ अब ओडामा पनि जान सक्दैन तर पालिका चाहिँ मेरो नजिक छ भन्ने त्यस्तो छ अथवा ओडाबाट चाहिँ अलिकति झन्झटिलो त्यस्तो प्रोसेस छ भने चाहिँ पालिकामै आएर पनि सूचनाहरू आवेदनहरू भरेर इन्ट्री गरेर चाहिँ आफू चाहिँ सूचीकृत हुन सकिन्छ।
15: जस्तो यो सेवा केन्द्रले वैदेशिक रोजगारीबाट फर्किएका युवाका लागि त्यस्तो केही सिपहरू अथवा त्यस्तो अवसरहरू केही दिने गरेको छ?
14: वैदेशिक रोजगारीबाट फर्किएर आइसकेपछि उद्यम व्यवसायहरू चाहिँ कसरी त्यसलाई चाहिँ अगाडि बढाउने भन्ने हिसाबले नै हामीले 7 कार्यक्रमहरू आयोजना गरेर चाहिँ त्यो अनुसारले उहाँहरूलाई बिहान मात्रै भेट भएर चाहिँ त्यो अनुसारको काम भएको छ र उहाँहरूलाई चाहिँ हामीले चाहिँ पालिकामा सूचीकृत हुनेदेखि लिएर तपाईँहरू चाहिँ एउटा बिजनेस प्लान सहित चाहिँ पालिकामा आउनुहोस् र त्यो नीति तथा कार्यक्रमको समय पनि अवधि भएको छ। त्यसले गर्दाखेरि एउटा प्लान सहित आउनुहोस् अनि यो रोजगार सेवा केन्द्र अथवा आर्थिक विकास शाखाले जे जति गर्नुपर्ने छ त्यसको इम्प्लिमेन्टेसनदेखि लिएर त्यसलाई कार्यान्वयन गर्नेदेखि लिएर सूचनासँग त्यसलाई चाहिँ कसरी जोड्ने अथवा त्योमा केही राय सल्लाह सुझावहरू के दिन सकिन्छ भन्ने खालको हिसाबले पनि हामीले चाहिँ अगाडि बढाएका छौँ।
15: आगामी वर्षका लागि कस्ता खालका योजना ल्याउने तयारी छ?
14: योभन्दा अघिल्ला वर्षहरूमा चाहिँ तपाईँको रोजगार सेवा केन्द्र भनेर मात्र एउटा सडन शाखाको रूपमा पालिकामा थियो भनेपछि अहिले चाहिँ अब एकीकृत रूपमा कार्यविधि पनि आइसकेका छ। कार्यविधि अनुसारले चाहिँ एकीकृत रूपमा चाहिँ हामी कसरी जान सकिन्छ भन्ने खालको चाहिँ त्यो अनुसारले गर्न खोजिराखेका छौँ भनेपछि रोजगार सेवा केन्द्र परिणत भइसकेपछि चाहिँ केही हदसम्म चाहिँ अब हाम्रो प्लानहरूदेखि लिएर तपाईँको सबै शाखाहरूसँगको समन्वय सहकार्य चाहिँ अगाडि बढ्छ र त्यो अनुसारले पक्कै पनि एउटा फ्रुटफुल रिजल्ट चाहिँ आउँछ भन्ने मैले विश्वास लिएको छु यसमा।
0: प्रतिनिधि सभाबाट विनियोजन विधेयक 2083 पारित भएको छ। प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले राख्नु भएको विनियोजन विधेयक 2083 पारित गरियोस् भन्ने प्रस्ताव बहुमतबाट पारित भएको छ। त्यसअघि सभामुख डोलप्रसाद आर्यले उक्त विधेयकका 2-11 दफालाई निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो। सांसदहरू कृपा राम राणा, पार्वती विक, जोग बहादुर बरबरिया यादव, सन्तोष सुब्बा, नीता घतानी लगायतले विनियोजन शीर्षकमा राख्नुभएको खर्च कटौतीको प्रस्ताव सभाको बहुमतले पारित अस्वीकृत गरेको थियो। अर्थमन्त्री डाक्टर वाग्लेले गत जेठ 15 संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्नुभएको थियो। जानकी गाउँपालिका वार्ड नम्बर 5 वडामा रहेका एकल दलित महिलाहरूको क्षमता विकासका लागि तालिम आयोजना गरेको छ। तालिम उद्घाटन गर्दै वडा अध्यक्ष बिमबहादुर चौधरीले सिक्ने कुरा बुढेसकालसम्म सिक्नुपर्ने बताउँदै तालिममा सिकेको कुरा व्यवहारमा उतार्न अनुरोध गर्नुभयो। कार्यक्रममा कार्यपालिका सदस्य पार्वती डगौरा थारले मोबाइलबाट पनि धेरै ज्ञान सिक्न सकिने भएकाले काम लाग्ने कुरा मात्रै हेर्न अनुरोध गर्नुभयो। एकल र दलित महिलालाई समाजले हेर्ने दृष्टिकोण फरक भएको बताउँदै उनीहरूलाई अघि बढ़ाउन हौसला दिनका लागि तालिम आयोजना गरिएको बताउनुभयो।
16: हामीले मोबाइलमा पनि धेरै ज्ञानहरू पनि देख्न सक्छौँ, मोबाइलमा पनि धेरै कुरा सिक्न सकिन्छ। साँच्चै नै हामीले महिलाहरू एकदम पछाडि परेका दलित र एकल महिलाहरू हौ। हामीले एकदम हामीले चुल्हा चौकामा सीमित अनि हामीले समाजबाट पनि पिछडिएका वर्गका महिलाहरू एकल महिला हो भनेर एकदम हेर्ने समाजको या अरू दुनियाँको दृष्टिकोण या नजरिया नै फरक हुन्छ। हाम्रो एकल महिलाहरूलाई कसरी आफ्नो सङ्घर्षपूर्ण जीवन
0: स्वागत ओडा सदस्य तथा न्यायिक समिति सदस्य केशन्ती देवी चौधरीले गर्नुभएको थियो भने सञ्चालन कर्मचारी दुर्गा प्रसाद जोशीले गर्नुभएको थियो। सामाजिक सञ्जाल मार्फत प्रकाशन तथा प्रसारण भइरहेका आधारहीन एवं भ्रामक विज्ञापन तत्काल हटाउन विज्ञापन बोर्डले निर्देशन दिएको छ। साथै यस्ता विज्ञापन प्रसारण गरेको भेटेमा कड़ा कानूनी कार्यवाही गर्ने समेत बोर्डले जनाएको छ। सामाजिक सञ्जाल मार्फत भइरहेका भ्रामक तथा झुट्टा विज्ञापनमाथि कार्यवाही प्रक्रिया अगाडि बढ़ाउन सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिसिन्हाले सम्बन्धित निकायलाई निर्देशन समेत दिनुभएको छ। खोज खबरमा एकैछिनको विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौं। सुन्दै गर्नुहोला टिकापुरी फिल्म।
17: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन् त भाउ, के पाउँछ त्यहाँ?
18: ए त्यहाँ त्यहाँ छ नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
19: ए एभ्रीलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
20: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
17: भनेदेखि सबै कुरा पाउने रहेछ।
21: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
22: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
23: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
24: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484-6673 र 98-14-68-02-04।
25: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ। तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
26: के गरौँ त, म यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
25: दाई बरु एक पटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि के थाहा, त्यहाँ उपचार भइहाल्छ कि?
26: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एकपटक।
1: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपीडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर, ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 091-560-095, मोबाइल नम्बर 98-484-27-359।

0: फुका पिए रही था, कभी पेंसिल रही था, कभी झोले फटा का आज था, कहा कना हो बाबा फिर उस बाटिन गटिलो ठाव से झोला आन लसे तो लड़का सामान नहीं हरे।
1: ओहो ये बुढ़ा लिख में का हुई थी जरा भर भर बराई थी राहत
0: का हुई कबू लड़का कभी हेरा कही था, कबू पेंसिल हेरा कही था, कबू झोले फटा कही था, बढ़िया ठाव से झोला लाना नहीं सीख ठो।
1: अरे कहाँ से नाम
0: था कहाँ से लन वो तो कहा टीकापुर में रलक रट गई यहाँ झोला उद्योग में से वहाँ झिंगरान दीदी कटरा से गोर झोला आन लाटी ना कबू लड़का कहाँ पिए रही थी ना कबू पेंसिल ले रही थी ना झोला फाटल हुई थी कहिए आनल झोला जस का टस बाटिन ये बुढ़क ढंग कबू पसल छान कर झोला नहीं आना से आकठी
1: लिया लिया मैं अब भी नहीं जाबू रट गई यहाँ झोला उद्योग में रट गई यहाँ झोला उद्योग झोला उद्योग हमारे यहाँ ढेर डिजाइन के झोला मिलत जैसे स्कूल बैग कैरिंग बैग फाइल बैग लगेज बैग लगाए के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए पुरान बिगड़ा झोला है मरम्मत करा जाए एक चोट सेवा करना मौका जरूर देवी
2: प्रोपराइटर राम प्रसाद रतगैया संपर्क मोबाइल नंबर 98484223373।
3: विश्राम पछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर शैक्षिक सत्र 2083-84 कक्षा 11-12 छात्रवृत्तिका लागि पुनः आवेदन दिन काठमाडौँ महानगरपालिकाले सूचना गरेको छ। महानगरपालिकाको छात्रवृत्ति कार्यक्रमको पहिलो र दोस्रो सूचीमा मनोनयनमा नपरेका र अन्तिम मनोनयनमा समावेश हुन चाहने परीक्षार्थीले विषय र शिक्षण संस्थाको प्राथमिकता क्रम छनौट गरी अनलाइन फारम भर्न सूचित गरिएको छ। खोज खबरमा अब पालो जनावाजको जानकी गाउँपालिका बाढ़ी लगायत विभिन्न विपदको जोखिममा छ। आजको जनावाजमा हामीले वडा नम्बर 3 नयाँ लायकपुरका केही नागरिकलाई तपाईँको समुदायमा कस्ता खाले विपदको सामना गरिरहनु परेको छ भनी सोधेका छौं।
4: अब बाढ़ हो गेल और आग लाग हो गेल महामारी हो गेल जोखिम का समय ढेरे हो हो गर्मी फिर
5: हमारे समुदाय में सबभ जोखिम अहिले त बाढ़ी त छैन सबभन्दा त्यो जनावर भने बाँदरले धेरै नुकसान गरेका छ कि केही तरकारी लगाएपछि पुरै जडैबाट उखालेर लग्छ के बाँदरले यसको लागि गाउँपालिका र स्थानीय सरकारलाई म भन्न चाहन्छु केही न केही सुविधा गरिदिनु पर्यो अनि मेरो अनुरोध के छ कि हाम्रो स्थानीय सरकार जानकी गाउँपालिका एउटा हाम्रो गाउँपालिकामा पनि दमकल हुनु पर्ने के धेरै समस्या छ आग लागेपछि हामी हाम्रो जानकी गाउँपालिकामा एउटा दमकल हुनु पर्ने दमकल छैन रे धेरै समस्या छ आज भोलि त हाम्रो मोबाइलमा पनि एसएमएस आउँछ अनि जस्तै फेसबुक सञ्जालमा पनि एसएमएस आउँछ त्यसबाट बच्नको लागि जस्तै हामीले आफ्नो सामान उच्च ठाउँमा कसरी राख्ने रे अघि नै पुरै पूर्व तयारी गरिराख्ने किनकि आज भोलि त पहिल्यै सचेत मेसेज दिइहाल्छ कि आज कर्णालीमा यति पानी पुगेछ यति पुगेछ त हामीहरू पहिल्यै सतर्क हुन्छौँ क्या
6: हाम्रो समुदायमा उच्च भवन पनि छैन साँझ बिहान मात्रै जान्छौ खेतबारीमा दिउँसो धेरै घाम हुन्छ बाढी आयो भने स्कूलमा बस्नुपर्छ जमरामा ढल निकासको व्यवस्था छैन उच्च भवनको पनि व्यवस्था गरिनु पर्यो
7: विशेष गरेर हाम्रो चाहिँ अहिले बाढीको धेरै समस्या भएको कारणले चाहिँ हामीले बी ग्रुपबाट जुन सञ्चालन गर्नु भएको छ समिति त्यो मार्फत पनि काम गरिरहेका छौँ बी ग्रुपबाट जस्तै बाढीको लागि पूर्व तयारीको सामानहरू चाहिँ दिनु भएको छ तालिमहरू दिइराख्नु भएको छ प्राथमिक उपचार को तालिम दिनुभयो पूर्व सूचनाको अनि समिति कसरी चलाउने कसरी अगाडि बढ्ने अनि हाम्रो समुदायलाई चाहिँ विशेष गरेर बाढी आयो भने चाहिँ हामीहरू चाहिँ कसरी चाहिँ समाजलाई चाहिँ उद्धार गर्ने भन्ने विशेष किसिमको तालिमहरू अनि पहिलेदेखि नै सचेत चाहिँ रहनुपर्छ अनि बाढी आइसकेपछि कुन ठाउँमा जाने अनि कस्तो सामानहरू आफूसँगै चाहिँ राख्ने खाजाहरू त्यस्तो सबै कुराहरू चाहिँ सिकाइन्छ दुईटा समुदायको चाहिँ एउटैमा हामीहरू समिति बनाएर अनि सिकिरहेको
8: सूचना चाहिँ हामी हातमा एकले सूचना दिइरहेछौ बाढी आउनुभन्दा अगाडि सतर्क गराउनलाई अगाडि नै म्यासेज आइरहन्छ मोबाइलमा महिला कार्यदलहरू छन् उनीहरूले पनि मलाई सहयोग गर्नुहुन्छ वर्गहरूले पनि गर्नुहुन्छ सबैले गर्नुहुन्छ
3: र क्यानाडाले फिफा विश्वकप 2026 कतारलाई 6-0 गोल अन्तरले पराजित गर्दै विश्वकप इतिहासमा पहिलो जित दर्ता गरेको छ क्यानाडाको जितमा जोनाथन डेभिडले ह्याट्रिक पूरा गरेर भने कतारका दुई खेलाड़ीले रातो कार्ड पाएका थिए यो जितसँगै क्यानाडा दुई खेलबाट 4 अंक जोड्दै सम्भवीको शीर्ष स्थानमा उक्लिएको छ यसै समाचारसँगै खोज खबरको अन्त्यमा जाँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि। जानकी गाउँपालिकाले आज बजेट ल्याउँदै टीकापुरको अन्यलमा, सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेट विवादमा टीकापुरमा सबैभन्दा ठूला योजनामा 1 करोड़सम्म बजेट, सरकारले आफैले बनाएको मापदण्ड पूरा गर्न नसकेको आरोप। टीकापुरमा यस वर्ष अहिलेसम्म 100 जना शैक्षिक बेरोजगार सूचीकृत, पालिकाले श्रम बजार सर्वेक्षण अनुसार सिपमूलक तालिम दिँदै, र जानकीको वार्ड नम्बर 5 एकल दलित महिलाहरूको क्षमता विकासका लागि तालिम। हौस् त अहिलेलाई खोज खबर यति नै। हाम्रो अर्को समाचार 9 बजे थारू भाषामा खोज खबर सुन्नुहोला। अहिलेको खोज खबरबाट म दुर्गा विदा हुन्छु। नमस्कार।
9: भ्रष्टाचार करो या मनैन खुल्के विरोध गरी, भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण करक लाग सक्कु जाने सहयोग गरी। अख्तियार दुरूपयोग अनुसन्धान आयोगकै कार्यालय महेन्द्रनगर कञ्चनपुर से जनहितमै जारी सन्देश।
10: तिमी टोयलेटबाट आउन त ढिला भयो नि सन्जु, के समस्या भयो र?
11: केही भएको छैन सर, टोयलेटको छेउमा सर्प देखे डर लागेर फर्किन लागेकी थिए। एकछिनसम्म कुर्दा पनि हलचल गरेन, मरेको सर्प रहेछ भन्ने थाहा पाएपछि टोयलेट गएर आए कि।
10: मरेको सर्पलाई चलाउन त चलाएनौ नि?
11: चलाइन सर।
10: विद्यार्थी भाइ बहिनीहरू, तिमीहरूले पनि कहीँ कतै मरेको सर्प देख्यो भने त्यसलाई चलाउनु हुँदैन है। सर्प मर्दैमा त्यसमा भएको विषले असर नगर्ने भन्ने हुँदैन। जिउँदो, मरेको वा मरेको जस्तो देखिने सर्पलाई नाङ्गो हातले समाउनु हुँदैन।
12: सर, मरेको सर्प भेटियो भने के गर्ने त?
10: सर्प मरेको जस्तो देखिए पनि पूर्ण रूपमा नमरेको हुन सक्छ, अथवा मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ। त्यसैले सर्पलाई मरेको अवस्थामा पनि हातले चलाउनु हुँदैन, बरु अलि लामो लट्ठीले चलाएर मरे नमरेको यकिन गर्नुपर्छ।
13: मरेका सर्पहरूबाट सावधान रहनुहोस्। मरेका वा मारिएका सर्पहरूलाई समाउने वा खेलाउने नगर्नुहोस्। मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ। सम्भव भए सर्पको फोटो लिनुहोस् र पहिचानका निमित्त विज्ञसँग सम्पर्क गर्नुहोस्।
14: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
15: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
16: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम, 101 मेगाहर्ज।

श्रोताबिन नमस्कार। सामुदायिक रेडियो टिकापुर एफएमको प्रभातीय प्रस्तुति आजको दिनमा यहाँलाई स्वागत छ। आज मिति 2083 साल असार महिनाको 5 गते शुक्रबार, तदनुसार जुन 19 तारीक सन् 2026। यो प्रस्तुतिमा हामी हरेक दिन तपाईँको आजको राशिफल, तपाई अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना, टिकापुर आश्वासमा हुने सार्वजनिक कार्यक्रम र सामुदायिक रेडियो टिकापुर एफएमबाट आज प्रसारण हुने कार्यक्रमको जानकारी प्रस्तुत गर्दछौ। अब हामी प्रस्तुत गर्दैछौ ज्योतिषी लक्ष्मी प्रसाद बरालले तयार पार्नुभएको तपाईँको आजको राशिफल। सर्वप्रथम मेष राशि, मेष राशि हुनेहरूको शुभचिन्तकको सुझाव नमान्दा दुःख पाइनेछ, अप्ठ्यारो परिस्थिति अगाल्दै अघि बढ्नुपर्ने समय छ। वृष राशि हुनेहरूको शुभचिन्तकको साथ सहयोगले काम गर्न सकिनेछ, भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुनेछ। मिथुन राशि उनीहरूको विचारले धेरैलाई आकर्षण गर्ने समय छ, बोलीको भरमा चिताएको काम सम्पादन हुनेछ, तारीफ योग्य कामले प्रशंसकहरू बढ्नेछन्। कर्कट राशि उनीहरूको मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ, हिम्मतले काम बढाउन सकिनेछ। सिंह राशि उनीहरूको कामका लागि रकम जो गर्ने समय छ, आफन्त र परिवारबाट टाढिनु परे पनि दिन उपलब्धिमूलक रहनेछ, टाढाका साथीभाइको निम्तो प्राप्त हुनेछ। कन्या राशिको मेहनत गर्दा आमदानीका स्रोत फेला पर्नेछन्, आवश्यक भौतिक साधन सजिलै जुट्नेछ, आमदानी बढ्नाले उत्साह जाग्नेछ। तुला राशिको प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ, विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ, विशेष भेटघाटले उत्साह जगाउनेछ। वृश्चिक राशि उनीहरूको सामाजिक काममा सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ, शुभचिन्तकहरूको सहयोग जुट्नाले मनग्य फाइदा हुनेछ। धनुराशि उनीहरूको स्वास्थ्य कमजोर रहनेछ, खर्च र चुनौतीको समय रहेको हुँदा व्यवहारमा पनि सजग रहनुहोला, कामको चाप बढ्नेछ। मकर राशि उनीहरूको गम्भीर तथा मनोरञ्जनमा समय बित्नेछ, पेसा व्यवसायमा मनग्य लाभ हुनेछ, नयाँ योजना थालनी हुन सक्छ। कुम्भ राशि उनीहरूको प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ, मेहनतले प्रतिस्पर्धाको दौड़ जिताउन सक्छ, भौतिक साधन जुट्नेछन्। अन्त्यमा मीन राशि उनीहरूको पहिलेको सफलताले हौसला प्रदान गर्नेछ, भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ, अध्ययनमा राम्रो प्रगति गर्ने समय छ। हामीले तपाईँलाई सुनायौं तपाईँको आजको राशिफलमा जुनसुकै कुरा भने पनि तपाईँले आजको दिन कसरी बिताउने भन्ने कुरा तपाईँकै हातमा छ। राशिफलपछि सुनाउनेछौ तपाईँ अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना। जन्मदिनको शुभकामनाका लागि 091-561-255 मा फोन गरी टिपाउँदै गर्नुहोला। त्यतिन्जेलसम्म सुन्दै गर्नुहोला यो सन्देश।

स्वदेश गानपछि अब सुनौ आज सामुदायिक रेडियो टिकापुर एफएमबाट प्रसारण हुने कार्यक्रमको रूपरेखा। अहिले 7:30 कार्यक्रम हेलो सांसद, 9 बजे थारूवासम्म समाचार, 10 बजे कार्यक्रम गोचाली, 12 बजे मध्याह खबर, 1 बजे कार्यक्रमलाई तपाईँ गाउनुहोस्, 5 बजे थारूवासम्म समाचार, 6 बजे खोज खबर, 7 बजे कार्यक्रम प्रकृति सम्वाद, 7:30 साझा खबर, 8:10 कार्यक्रम विपद व्यवस्थापन चौतारी, 8:45 बजे बीबीसी नेपाली सेवा र 9:55 बजे खबर संक्षेपसँगै 10 बजे हाम्रो आजको प्रसारण पूरा हुनेछ। हवस्त, आजलाई आजको दिन यति नै। भोलि बिहान आज चाहिँ विभिन्न प्रस्तुति लिएर आउनेछौ। सामुदायिक रेडियो टिकापुर एफएम सुन्दै गर्नुहोला। प्राविधिक मित्र आकाश चौधरीलाई धन्यवाद दिँदै म पनि विदा हुन्छु। नमस्कार, तपाईँको आजको दिन शुभ होस्।

0: गरेको भए होइन गरिहाल्नुहोस्। यी सेवाबाट सहारा हेल्थ इन्सुरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिल सँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स,
1: शिखर इन्सुरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
6: ए रोक रोक रोक,
7: के भयो, किन कराएको यस्तो?
6: दाई यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड
8: डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभीजको फ्री एक्सेस पनि
6: हो र? हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
9: आजै यो सुपर भ्यालु प्याक *123# डायल गरी वा एनसेल एपमा गई लिनुहोस्। एनसेल, नेपालकै लागि।

0: आइकै क्या, आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
1: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफ मित्र कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, त्यसैले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
0: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
1: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मी सम्पर्क हरे।
2: नरेश दादु, मैं तो अपना फोन आइतिकी जर्ती आ गइनु। हे भौजी, कहाँ बाटी?
3: ओ, गोन्देमा सुतल बाटी बाबु, चोली नभरे।
2: भौजी, कहाँ ठिकाना अपना हरक आदर पावे तो सफा सुखर बनेगा बाटी का, तर फिर पार्टी तो जा रहा ना अपना है ना?
4: यहाँ पोली को कत लगो नानी, अपने एम्बुलेंस है ना, खबर तो करना बाटा, कटाबेर में को आप उमना हो।
2: ना ते भौजी, हमरे बाटी अपना है ना कुछ नहीं हुई, बिन गुआरा है ना जिन से रेगी, वो नरेश दादू एम्बुलेंस में ना समय लागे चीज था, नगर के को मोटरसाइकिल बाक लाचे, उन्हें मैं बैठा कर भौजी है ना सरपरल सा उपचार केंद्र ले जीना तैयारी करो पड़ल।
3: ये बेला तक खाना जात फिर दिए न्यू इट ना स्वयंसेवी का दीदी।
2: हो अब ना ठीक करी, डॉक्टर निकाट सम जरमेन कुछ से खवाई नहीं हुई।
5: सफ़ा कट्टी की सहज वातावरण बनाए क्लास सफ़ा कटलक अंगाना स्थिर बनेना प्रयास कर पड़ा। तम्मा कस गेलक लुगा गरगहना घरी पेटी मुंडी बाकल से फाफर करा दी। गेरमिया अपेले से जहन समस्या बिना बिल कोशित गेरमिया न शांत रह सहयोग कर पठा। युमुने सपुवा कटलक ठाउँ से ऊपर दौड़ी लिए कस खबर नाटक कठ असी कर्ण से रक्त संचार में समस्या हुई सीखा जही लिए करबेल सपुआ दसलक शरीर का भाग काट का फाक पौन अवस्था थे आई सीखा।
6: सर्पदंश संबंधी भर पर्द ओ सही जानकारी प्राप्त कर ओ लगभग सर्पदंश उपचार केन्द्र कहाँ बाक पत्ता लगाई लाख आधिकारिक वेब पेज www.snakebitenepal.org में हेर सेव दिठा।
7: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
8: ए रुक रुक रुक,
9: के भयो, किन कराएको यस्तो?
8: दाई, यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
10: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
9: हो र?
8: हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
11: ओहो, आजै यो सुपर भ्यालु प्याक *123# डायल गरी वा एनसेल एपमा गई लिनुहोस्। एनसेल नेपालकै लागि।
12: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।
13: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क सीआईएन ले उत्पादन तथा प्रसारण गर्दै आएको छ। विशेषतः सांसद र संसदलाई जनताप्रति र जनतालाई संसद र सांसदप्रति उत्तरदायी बनाउने उद्देश्यले सीआईएन ले संवाद श्रृंखला हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएको छ। आजको संवाद श्रृंखला हेलो सांसदमा धनकुटा क्षेत्र नम्बर एकबाट निर्वाचित सांसद राजेन्द्र कुमार राई हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ भनेछु।
14: यहाँलाई हार्दिक धन्यवाद छ।
13: अहिले पछिल्लो समयमा धेरै सांसदहरूको चर्चा परिचर्चा भइराखेका मध्ये राजेन्द्र कुमार राई पनि, चाहे तल कुर्सीमा बसेर होस् चाहे माथि रोस्टममा पुगेर होस्, केही न केही नयाँ नयाँ गरिराख्नु भएको छ। यो स्वाभाविक हो कि परिस्थिति अनुसार अगाडि बढ्नु परिरहेको छ?
14: यो परिस्थिति अनुसार अगाडि बढेको, स्वाभाविक होइन। परिस्थिति जे मागो त्यही काम गर्नु पर्यो। हामीलाई जनताले चुनेर पठाइसकेपछि हाम्रो त्यहाँ महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने हुन्छ। जनताका जल्द बल्द समस्यालाई समाधान गर्नका निम्ति केही बाधाहरू आयो भने त्यसको प्रतिवाद गरेर अगाडि बढ्नुपर्छ।
13: यो हरेक दिन बैठकमा जानुभन्दा अगाडि आज कसरी प्रस्तुत हुने भन्ने एउटा सांसदको रूपमा तयारी कतिको गर्नुपर्छ, अथवा केही तयारी नगरेर जाँदाखेरि पनि त्यो आफसे आप आउने स्वभाव अथवा त्यो खालको टिकाटी पनि हो?
14: म कहिले पनि कुनै विषय म तयारी गर्दिन, म सोतै जान्छु होइन, त्यहाँको परिस्थिति के छ सोच र अगाडि बढाउँछु।
13: कतिपय सांसदलाई फोन गर्यो भने हामी सचिवालयबाट बोलेको भनेर भनेको सुनिन्छ, जस्तो त्यो टेलिफोन नम्बरमा सांसदको भनेर गर्यो, तर यो सचिवालयमा पर्यो हजुर, सांसदलाई त केही समयपछि फोन गर्नुहोस् भन्ने हुन्छ। तपाईँको चाहिँ कस्तो खालको छ?
14: मेरो त मलाई जनताले विश्वास गर्ने एउटा आधार फोन हो, एकल फोनमा म फोन उठाइदिन्छु, आफै उठाउँछु। मैले म मन्त्री हुँदा पनि हिजो पिएसए कसैलाई दिन, मेरो फोन म आफै उठाउँछु र जनताको रेस्पोन्स गरेको कारणले धनकुटा जनताले मलाई माया गर्ने आधार एउटा फोन पनि हो।
13: तर फोन उठाएको र नउठाएको कारणले जनताले भोट दिने र नदिने भन्ने हुन्छ?
14: धेरै नेताहरूले धेरै प्रतिनिधिहरूले जनताको जुन समस्यालाई सुनाउन पाउने अवसर हुन्न नि त, तर यो फोन मार्फत त जनताका समस्या के छन् त्यो थाहा पाउन सकियो। जुन छन् त हाम्रो नेपालको सन्दर्भमा कतिपय जनप्रतिनिधिहरूले फोन उठाउनु हुँदैन होइन, त्यसले गर्दा जनता त खुसी हुँदैन, रिसको समस्या चाहिँ कम्ती सुनाउन पाउँदैन, तर म सुनिदिने काम गर्छु, त्यसमा पनि एउटा आधार हो मेरो।
13: अनि फोन गरेर जनताहरूले आज यो विषयमा संसदमा कुरा राखिदिनु पर्यो मान्यज्यू भन्ने खालको कि विकास निर्माण फलाना झैझगडा यस्ता कुराहरू भनी आउने गर्छ
14: जनता होइन, अनेकौं किसिमका समस्या हुन्छ नि त, समाजमा भएका घटनाहरू होइन, आफ्नो व्यक्तिगत घटनाहरू हुन्छ नि, त्यस्तै कुराहरूले उहाँहरूले सुनाउनुहुन्छ र मैले सोचेर सदनमा उठाउनु पर्ने कुरा छ नि म उठाइदिन्छु।
13: दिनभरि संसदमा बोल्दाखेरि साँझ पख ओहो आज त यस्तो राम्रो लाग्यो नि, राम्रो गर्नुभयो भन्ने खालको त्यस्तो खालको हुन्छ नि भन्दा
14: आम लोकले आम जनता
13: आफ्नो निर्वाचन क्षेत्रको अथवा निर्वाचन क्षेत्रभन्दा बाहिर
14: सबैले भन्नुहुन्छ तपाईँले आज राम्रो भूमिका निर्वाह गर्नुभयो भन्नुहुन्छ।
13: अब तपाईँको प्रस्तुति कस्तो अझै देख्न बाँकी छ संसदमा?
14: होइन अहिले मैले प्रस्तुति यस्तो गर्छु भनेर मैले,
13: किनभने तपाईँ संसदमा गएर मन्त्रीहरू आएन भने नआउँदासम्म तपाईँ माथि छोड्दिन छोड्दिने, अथवा तलबाट पनि तपाईँको जुन प्रस्तुति अथवा त्यो खालको लवज तपाईँकोबाट आउँछ?
14: होइन त्यो चाहिँ मैले नियमले पालना गरेको, विधिलाई कानूनलाई पालना गरेको मात्रै होइन, त्यो विधिलाई पक्रेर यो सदन चलाउनु पर्छ, अनि मात्रै हाम्रो लोकतन्त्रको संस्थागत हुन्छ। जनताले चुनेर आएको प्रतिनिधिहरूले बेठी ढंगले काम गर्नुहुन्न भन्ने हाम्रो मान्यता अनुसार मैले त्यो काम गरेको।
13: अनि अहिले अस्ति केही समय फेरि संसदमा अवरोध जस्तो भयो, प्रधानमन्त्रीले संसदमै आएर आफूले दिएको अभिव्यक्ति सच्याउनु पर्ने माग विपक्षी दलहरूको अलि बढ़ी छ अहिले दिनौ जसो तपाईँहरूको मन्तव्यमा त्यो आइ नै राखेको छ, प्रधानमन्त्री आउनुपर्छ भनेर भलै प्रधानमन्त्रीको तर्फबाट परराष्ट्र मन्त्रीले बोल्नु भयो। यो अडान कहिलेसम्म निरन्तर राख्ने भन्ने विपक्षी दलहरूको त्यो एक खालको निर्णय हो कि अथवा बुझाइ मात्रै हो विपक्षी दलहरूको?
14: पहिलो कुरो चाहिँ हाम्रो आन्दोलन जारी छ, हामीले के भन्यौँ भने अहिले बजेट सम्बन्धी छलफल छ, हामी छलफलले भाग लिनुपर्छ, यसकारणले भाग लिनुपर्छ, जनताका जल्दा बल्दा थुप्रै समस्या छन् नि, यो समस्यालाई एकातिर पन्साएर हामी आन्दोलन मात्रै नगरौं, आन्दोलन पनि जारी राखौं। जुन किसिमको सामान्य प्रधानमन्त्री वारेन्द्र शाहले अभिव्यक्ति दिनुभयो, यो अभिव्यक्ति सार्वभौम सत्ता राष्ट्रियताको सम्बन्धी गम्भीर प्रश्न उठेको छ, यसको बारेमा प्रधानमन्त्रीले जवाफ दिनुपर्छ, हामीले भनेको छौँ रेकर्ड पनि हटाउनुपर्छ, हामीले भनिरहेका छौँ यो भनिरहेको वखतमा, तर बजेट बारेमा छलफल गरिन सकिएन भनेदेखि जनताले चुनिएको प्रतिनिधिले जनताको निम्ति काम गर्नु पर्यो भने दुईटै कुरालाई अगाडि लैजाउँ भने हामी अगाडि बढिरहेछौँ।
13: भनेको प्रधानमन्त्रीले एक दिन आएर त्यो सच्याउनुहुन्छ भन्नेमा तपाईँहरू आशावादी अथवा विश्वस्त अवस्थामा अहिले?
14: अनि सदन सार्वभौम हो, उहाँले कुन मनसायले भन्नुभयो त्यसको जवाब तमाम नेपाली जनताले पर्खिरहेका छन् किनभने हामीले चुनेर आएको हामी प्रतिनिधि हो होइन त्यस कारणबाट हामीले उठाएको कुरो जनताले उठाएको कुरो हुन्छ त्यस कारण हामी त्यो पर्खिरहेका छौँ
15: तर परराष्ट्र मन्त्रीले त भनिसक्नुभयो त उहाँले भन्न खोजेको आशय त्यस्तो थिएन यो भन्न खोजेको दश गजा क्षेत्रको वरपरको विषयलाई उठाउन खोज्दाखेरि यस्तो हुन गयो भनेर
14: त उहाँको कुरो हो उहाँले दिएको अभिव्यक्ति तपाईँहरूलाई पनि थाहा छ नि छैन सब आम नेपाली जनतालाई थाहा छ नि त हामीले यति भन्यौं अब गल्ती नै हो भने उहाँले चाहिँ अब सदनमा आएर बोल्दा कुन ठूलो कुरो भयो त भएन नि
15: तर जस्तो रासोपा सभापति रवि लामिछानेले पनि विपक्षी दलको नेता सांसदहरूसँग पटकपटक संवाद गर्नुभयो तपाईँ त्यो बैठकमा जानुभयो कि भएन जानुभएको छैन तर तपाईँको पार्टीको तर्फबाट गएका नेताहरूसँगको भेटमा पनि त्यो गलत हुन गयो भन्ने त्यस्तो खालको स्वीकारोक्ति छ कि छैन पार्टी नेतृत्वबाट अथवा अरू विभिन्न अनौपचारिक
14: अहिले हाम्रो सामान्य प्रधानमन्त्री बालेन्द्र सारा कसो कमान्डमा हुनुहुन्छ भन्ने चाहिँ कुरो हो क्या अब पार्टी सभापति भए पनि सभामुखले त भनेको टेरि राख्नु भएको छैन भने पार्टी सभापतिले भनेको उहाँले टेर्नु जस्तो मलाई लाग्दैन होइन तर चिज हो मलाई के लाग्छ रवि लान्छाले यसै हो भन्नुभयो जस्तो मलाई लागेको छैन
15: तपाईँहरूको संकेत चाहिँ उहाँको आफ्नै स्वस्फूर्त धारणा होइन कि भन्नेमा
14: अब कसरी उहाँले भन्नुभयो त सदनमा आएर उहाँले बताउनु होला नि त हामीले पर्खिनुपर्छ धैर्य गर्नुपर्छ थाहा भइहाल्छ
15: अनि अहिले जुन खालको बहस संसदमा चलिराख्दाखेरि शुरूमा त तपाईँहरूले प्रधानमन्त्रीले बोल्नु भएन बोल्नु भएन बोल्नु भएन बोल्नुहोस् बोल्नुहोस् बोल्नुहोस् भन्नुभयो अनि आएर बोल्नुभयो प्रश्नोत्तर एकाएक हुन गयो होइन अब त्यो खालको हिसाबले आगामी दिनमा फेरि प्रधानमन्त्री बेला बेलामा बोलिराख्नुपर्छ भनेर त्यो तपाईँहरूको माग निरन्तर रहिराख्ने हो कि एक प्रकारको त्यो झस्को जस्तो चाहिँ भयो सांसदहरूलाई
14: होइन त हामीले भन्दा नियमावली बोलेको चिज हो नि त नियमावली बोलेको चिज कानुनमा भएको विधिमा भएको होइन
15: सांसदसँग प्रधानमन्त्रीको प्रश्नोत्तरको
14: प्रश्नोत्तरको कार्यक्रम भयो नि त उहाँ कति बेला आउनुहुन्छ के गर्नुहुन्छ आफ्नो ठाउँमा छ तर उहाँ प्रधानमन्त्री भइसकेपछि जनताले को भावना जुन सदस्यहरूले जुन प्रतिनिधि सदस्यहरूले प्रकट गर्छ नि त्यसलाई त उहाँले सम्बोधन गर्नै पर्यो नि
15: अनि विगतमा पनि तपाईँले मन्त्रीको रूपमा सांसदको रूपमा भएर काम गरिराखेको अवस्थालाई हेर्ने हो भने सांसदसँगको प्रधानमन्त्रीको प्रश्नोत्तरमा हामीले के सुधार गर्न सक्यौं भने विवाद पनि हुँदैन र नबोल्ने पनि हुँदैन त्यो संवाद चलिराख्छ भन्ने लाग्छ
14: त्यो सम्वाद चलाइराख्नुपर्छ नि
15: पहिले चाहिँ लिखित रूपमै दुई दिन तीन दिन अगाडि बुझाउनुपर्छ त्यो खालको ठिक हो
14: त्यो त्यो विधिमा के छ भने सदस्यले कुन कुन प्रश्न गर्ने भन्ने सन्दर्भमा तयार गर्ने होइन तयार गरेर त्यो प्रधानमन्त्रीका सचिवलाई पठाउने अनि प्रधानमन्त्रीले आएर जवाब दिने चलन थियो
15: त्यो गर्दाखेरि फेरि बनावटी हुने पनि डर हुन्थ्यो कि हुँदैन
14: त्यो चाहिँ अभ्यास र प्रथा थियो होइन अब अहिले यसलाई परिमार्जित गर्नुपर्छ भन्ने पनि छैन तर जनताले उठाएका सवालहरू प्रतिनिधि सभाका सदस्य मान्यहरूले राखेको कुराहरूको बारेमा संवाद छलफल गर्नुपर्छ त्यसको जवाब प्रधानमन्त्रीले दिनुपर्छ
15: मौखिक रूपमा कि लिखित रूपमा
14: त्यो चाहिँ चलन चल्ती चाहिँ मौखिकमै छ
15: लिखितमा पनि थियो नि दुई तिन दिन अगाडि
14: त्यो चाहिँ यसो त्यो चाहिँ के जवाब दिने चाहिँ मौखिक रूपमै होइन प्रश्न गर्ने चाहिँ लिखित रूपमा थियो
15: त्यसलाई निरन्तर गर्यो भने यसो विवाद हुँदैन भन्ने तपाईँहरूको सुझाव
14: त्यस्तो मलाई के लाग्छ भने नि अब प्रधानमन्त्रीलाई सधैँ त मान्यहरूले भेट्ने छलफल गर्ने अवसर हुन्न नि त जनताका थुप्रै समस्याहरू त आइरहेको बेलामा अनि सात सात दिनमा गर्दा उपयुक्त हुन्छ भन्ने मान्यतामा हामीले त्यही गरेको थियो पहिलाको प्रथा अभ्यास अब त्यसलाई निरन्तर गर्दै त्यही राम्रो हुन्छ
15: अब बजेटको कुरा गरौं बजेट हुन त अब विपक्षी दल भएको कारणले एकदम राम्रो भनिदिनुभयो भने तपाईँलाई पार्टीगत रूपमा अथवा संगठनको हिसाबले पनि गाह्रो अप्ठ्यारो पर्ने होला एउटा सांसदको रूपमा र पूर्व मन्त्रीको रूपमा हेर्दाखेरि यसको सबल र दुर्बल पक्षहरू के छन् मानिस
14: पहिलो कुरो चाहिँ ठिकलाई ठिक बेठिकलाई बेठिक भन्ने मेरो आदर वाणी छ होइन
15: तपाईँ भन्नुहुन्छ
14: म भन्छु एकदम
15: त्यसो भए अहिलेको आर्थिक वर्षको के छ स्थिति
14: यस्तो क्या फागुन 21 निर्वाचनले राजसपालाई 5 वर्ष तिमी शासन गर भनेर म्यान्डेट दियो अनि रान्ति रूपमा पनि उमेरको रूपमा क्रमभङ्ग त भएको हो नि त क्रमभङ्ग हो तर त्यो चिज चाहिँ नयाँ आयो तर सबै चिज उहाँले नयाँ भन्दा बजेट चाहिँ नयाँ आएन
15: पुरानै जस्ताको त्यस्तै
14: बजेट नयाँ आएन तपाईँ सुन त
15: भनेको छेउटुपो केही नयाँ भएन कि
14: तपाईँ जस्तै नि अहिले समस्या कहाँ छ भनेदेखि जनता घरमा चुलो बलाउँदैन महत्वपूर्ण हो जनताको छोराछोरीले स्कुल जानु पाएन महत्वपूर्ण कुरो हो नि त होइन अनि मधुरले चाहिँ तातो घाममा गिटी कुरिरहेछन् उसको बारेमा के सम्बोधन भयो अनि सयौं युवाहरू चाहिँ अहिले विदेशमा गइरहेछन् नेपालमा रोजगारको व्यवस्था सिर्जना कसरी गर्ने अनि देशव्यापीमा अहिले चाहिँ ठूलो समस्या बाधा र आतंक छ यसको समाधान कसरी गर्ने होइन यस्तो थुप्रै चिजहरू छन् यसलाई सम्बोधन गर्ने पर्ने कुरो नयाँ हुनु पर्थ्यो त्यो देखिएन त्यो देखिएन त्यो नदेखिएको कारणबाट मलाई के लाग्छ भने हामीले गरिबी कसरी घटाउने जनताको जुन इन्कम कसरी बढाउने होइन भन्ने सन्दर्भ होइन त कंक्रिटमा आउनु पर्थ्यो त कंक्रिटमा देखिँदैन त्यसले गर्दाखेरि मलाई के लाग्छ भने जुन बाहिर हल्ला छ नि त बाहिर त विशाल बाँसुरी बजाएको छ हेर्नुहोस् त्यो बाँसुरी बजेको ट्युन मिलेको छैन
15: राम्रो कुरा चाहिँ के छ बजेटमा
14: राम्रो कुरो त मलाई के लाग्छ भने उहाँहरूले मेहनत गर्नुभयो होला होइन छलफल गर्नुभयो होला होइन मेरो ले अध्ययन गर्दाखेरि राम्रो कुरो केही देखिन पहिलाकै कुराहरू छन्
15: धनकुटा क्षेत्रको लागि चाहिँ बजेटले के कुरा उल्लेख गरेछ
14: पहिलो कुरो चाहिँ धनकुटामा मैले के भनेको थिएँ नि हामीलाई निर्वाचन जितिसकेपछि सामान्य प्रधानमन्त्री बालेन्द्र शाहले हामीलाई डाक्नु भएको थियो उहाँले के भन्नुभएको थियो भने तत्कालका समस्याहरू के छन् त्यसलाई कसरी समाधान गर्ने दीर्घकालीन रूपमा गर्नपर्ने के काम छ भन्नुहोस् भनेर उहाँले हामीलाई भन्नुभएको र मैले धेरै अधुरो योजना छन् ती योजना पहिलो कुरो पूरा गरौं त्यसपछि दीर्घकालीन योजना गरौं भनेर हामीले यही निवेदन गर्यौं उहाँले यति मात्रै भन्नुभयो त्यस बेला यसपट्टि बाँकी रहेको योजनाहरू सम्पन्न गर्ने भन्ने होइन अरू राष्ट्रिय गौरवको योजनाहरू अर्को चोटि गर्ने यसरी सुसारण काम गर्छु उहाँले भन्नुभएको थियो क्या तर त्यो देखिएन धनकुटामा के छ भने सबभन्दा चाहिँ जनताको इन्कम होइन आमदानी इन्कम बेमौसमी तरकारीहरूमा लाग्छ बंगलादेश डाइरेक्ट चाहिँ 2 अरब 3 अरबको जान्छ नि
15: बंगलादेश
14: जान्छ क्या
15: धनकुटाबाट
14: सिलगढी हुँदैन त्यसको बारेमा मैले के भनेको थिएँ भने सिप भण्डार बनाऊ ठुल्ठुलो
15: सिप भण्डार
14: बनाऊ
15: सिसान केन्द्रको लागि
14: बनाऊ त्यहाँ तरकारीहरू जम्मा गर्छ होइन जम्मा गर्छ अनि त्यस पछाडि स्थानीय तहले त्यसलाई चाहिँ किनबेच गर्ने किन्ने अनि त्यसले बजारको व्यवस्थापन गर्ने त्यो बाटो जाँदा उपयुक्त हुन्छ किसानको बारेमा पनि त्यो पनि देखिँदैन अनि अर्को कुरो के छ भने एवकारको राजधानी धनकुटा हो एवकार चाहिँ प्रशस्ति भन्छ राम्रो भन्छ त्यहाँबाट धेरै ठाउँमा जान्छ देशहरूमा जान्छ त्यसलाई पनि सिप भण्डार बनाऊ होइन प्रशोधन केन्द्र होइन बनाऊ भने त्यो पनि देखिन्न अनि योजनाहरूको सवालमा सडकहरू थुप्रै छन् त ती सडकहरूलाई पनि बनाउने पैसा प्रशस्ति हुनुपर्छ भनेको थियो त्यो पनि देखिन्न अनि स्वास्थ्य चौकीहरू होइन त्यो पनि काम गऱ्यो भने त्यस्तो प्राप्त बजेट देखिन्न त्यसले गर्दाखेरि मैले हिजो पनि के भनेछु भने यो बजेटलाई पुनर्लेखन गर्ने हो कि धनकुटा जिल्लालाई कसरी सम्बोधन गर्ने एउटा वातावरण बनाउनको निम्ति मैले अपिल गरेको छु मैले निवेदन गरेको छु
15: तपाईँको कुरा सुन्दा त धनकुटाको विषयमा त बजारमा केही उल्लेखै छैन जस्तो मात्र सुन्यो
14: होइन केही परेको छ
15: परेको कुरा पनि भन्नुभयो
14: त्यो परेको भनेको 5 करोड 3 करोडको के अर्थ यस्तो नि त्यहाँ राष्ट्रिय गौरवको योजना छ कि हाम्रो 5 वटा जस्तै के भनेदेखि भेरेटादेखि रविरा लागि जाने त निरन्तर हो नि त अनि चतरादेखि अलङ्कुचुङ गोल जाने चतरादेखि लेगुवा जाने अनि मध्य पहाड़ीको चाहिँ के छ भने झापादेखि बैतडी जाने छ नि त त्यो चाहिँ के भने बसन्त त्यो त राष्ट्रिय गौरवको योजनाहरू त्यो त पढ्दै आएको चिज हो नयाँ चिज चाहिँ मैले भन्न खोजेको
15: अनि अर्को भनेको अहिले धेरै चर्चा यो अहिले चर्चा अलि बढी पूर्वतिरको सांसद कोशीको सांसदको कारणले भएको होला समस्या फेरि पश्चिमसम्म यो जुन वन्य जन्तु र मानव बीचको द्वन्द्व विशेष गरी बाँदरको विषय पनि यसमा चाहिँ तपाईँले आफ्नो निर्वाचन क्षेत्रको त्यहाँ धनकुटाका हरेक सांसद जो निर्वाचित हुनुभयो चुनावको बेलामा बाँदर अथवा वन्यजन्तुको आक्रमणबाट बचाइदिन्छु भनेर भनेको छ अनि कतिको बचाउन सकियो अथवा सकिएन अहिलेसम्म
14: मैले जनता बीचमा जाँदाखेरि पहिलो समस्या बाँदरको समस्या हो बाँदरका कारणले गर्दाखेरि हामीले दाल भात तरकारी खान पाएन हामीले उत्पादन गरेको सब्जी खान पाएन हामीले उत्पादन गरेको फलफुल खान पाएन भन्न पहिलो उहाँहरूको माग थियो त्यो मागलाई मैले पूरा गरिदिन्छु भनेको छु म सम्बोधन हुन्छ भन्छु त्यसैले मैले सदनमा पनि भनिसके धेरैचोटि कुरा उठाइसकेको छु अरू मान्यजीहरूले नि कुरा उठाउनु भएको छ हामी के चाहन्छौँ भने बाँदर नियन्त्रण भएन भने गाउँमा पहाड़मा मान्छे कोही बस्दैन धमधम बसाइ जाने कुरो चलिरहेको छ अब अहिले के समस्या छ भने गेटिस लिएर हिँड्न पर्ने हुन्छ नि
15: गुलेली
14: गुलेली लिएर हिँड्नु पर्ने अनि थाल छुटाउनु पर्ने अनि कहीँ जानुपर्ने मान्छे खोजेर बाली रुङ लडाउनु पर्ने एकदम किसानहरूको बाँदरको कारणले बिजोग छ. त्यसैले हामीले भने बाँदर ठुलो कि मान्छे ठुलो त हामीले मान्छेको ज्यान पहिला बचाउने कि बाँदरको भन्ने सन्दर्भमा यसलाई द्वन्द्व त नभनौँ यो चलिरहेको छ. म के भन्न चाहन्छु भने यहीँबाट बाँदर नियन्त्रण हुन्छ यसमा दुविधा छैन. यसका प्रकृति कसरी जाने भन्ने
15: हो तपाईँबाट यो कुरा सुन्न चाहन्छौ कि यसको अब कसरी कसरी नियन्त्रण गर्ने यसको पक्कै पनि तपाईँले पनि केही पूर्व मन्त्री अथवा पूर्व सांसद भइसकेको कारणले पनि केही न केही त तपाईँको मनमा होला नि त कसरी हुन्छ यो सम्भव.
14: अब यसको विकल्पहरू थुप्रै छ. एउटा विकल्प भनेको चाहिँ अब स्थानीय तहमा ठुल्ठूलो खोर बनाइदिने होइन
15: बाँदरको खोर
14: खोर बनाउने होइन कानून बनाएर होइन त्यहाँ राख्ने अब त्यसलाई चाहिँ खाने चिजहरू उपलब्ध गराइदिने
15: भनेको छोपेर लगेर त्यहाँ खोरमा राख्नु पर्यो
14: राखिदिने एउटा एउटा त्यो पनि पर्छ. अर्को त्यो चाहिँ भ्याक्सिन मिलाइदिने होइन
15: छुई लगाउने
14: त्यो पनि हुन्छ. अनि अर्को जनतालाई के एउटा चाहिँ प्रत्येक हामी एक एउटा पाल्छौँ पनि भनेको छ नि पाल्छौँ पनि त्यो पनि भनेको छन् त्यो पाल्ने पनि एउटा हुन्छ. अर्को अरू देशमा बिक्रीबट्टा गर्ने चलन पछि त्यसको कानुन के छ होइन त्यो पनि गर्न सकिन्छ. अर्को कुरो अब जनताको बाली नाली नष्ट गर्ने जनतालाई भोकै बनाउने बाँदरलाई जनताले चाहिँ प्रतिकार गर्न पाउनुपर्छ भन्ने मान्यता छ.
15: त्यो भनेको मार्न पाउनुपर्छ भन्ने
14: त्यो त नजाने प्रतिकार गर्नुपर्छ दरोडाले. अब त्यसमा जे पनि हुन सक्ने
15: प्रतिकार गर्दा त अब
14: जे पनि हुन सक्ने
15: भयो. अनि अर्को कुरा जस्तो अघि तपाईँले धनकुटाबाट तरकारी फलफूल निर्यात भएको कुरा पनि सुनाउनु भयो अनि धनकुटाको तरकारी फलफूलहरू देशका अरू विभिन्न शहरमा पुगेको बारेमा हामीलाई पनि त्यो साझा खबरमा रिपोर्टहरू प्रसारण प्राप्त भयो. धनकुटाबाट हामीले त्यो गरि नै राखेका छौं. अब त्यो उत्पाद त्यहाँको उत्पादनलाई बजारसम्म पुर्याउनको लागि सबभन्दा ठूलो हात सांसदको हो कि स्थानीय सरकारको हो कि अथवा संघीय सरकारको हो कसले अझ बढी भूमिका खेल्नुपर्छ.
14: हामीले पहल प्रयत्न गर्ने हो त्यसमा संघ सरकार प्रदेश सरकार र स्थानीय सरकारले समन्वय गरेर त्यसको व्यवस्थापन गर्ने हो.
15: अहिलेसम्म नेकपा एमाले पनि पटक पटक सरकारमा पुग्यो तपाईँ आफै मन्त्रीमा पनि रहनुभयो सांसद पनि रहनुभयो विगतमा कति काम भइसक्यो कति बाँकी छ अब यसको लागि.
14: अब पहिलो कुरो धनकुटाका जनता हामी जनप्रतिनिधि भइराख्दाखेरि 17% गरिब थियो क्या
15: कति वर्ष अगाडिको कुरा
14: आजभन्दा 9-10 वर्ष अगाडिको होइन
15: 17% गरिबी त्यतिखेर थियो
14: भने अहिले हामीले चाहिँ गरिबी चाहिँ मलाई लाग्छ 5% नै छैन. जनताको चुलो सबैको चुलो बल छैन गरिबी छैन जुन अनि जनताको इन्कम चाहिँ हिजो चाहिँ थोरै थियो नि त अहिले जनताको गोजीमा होइन अलिक पैसा बढेको छ इन्कम बढ्यो अनि जनताको खाना लाउनका निम्ति नि समस्या छैन. त्यो समस्या नहुने वातावरण चाहिँ हामी जुन दिन जनप्रति भयो नि त्यो दिनदेखि हामीले राम्रो ढङ्गको धनकुटा जिल्लाको बारे राम्रो ढङ्गको नीति बनायौं राम्रो ढङ्गले त्यसलाई व्यवहारी बनायौं अनि त्यहाँका जनप्रतिले राम्रो काम गर्नुभयो स्थानीय तहले अनि प्रदेशले पनि राम्रो भूमिका निर्वाह गर्यो हामीले पनि राम्रो भूमिका निर्वाह गरेको भन्दा अब धनकुटाको जनता खुसी छ हामीबाट बेखुसी छैन. त्यसैले गर्दा धनकुटा जनताले सधैँभरि हाम्रो पार्टी नेकपा एमालेलाई अभिमत जाहेर गरिरहेको छ.
15: त्यो भनेको एमाले गर्दा भयो कि अथवा सरकारको अरू संरचना अरू गैर एमालेको सरकारको कारणले पनि अथवा अरू मन्त्री अथवा अहिलेको सरकारले पनि त्यसमा केही न केही भूमिका खेलिराखेको छ.
14: अब लगातार रूपमा प्रदेश र संघमा हाम्रै पार्टीको प्रतिनिधि छ हामीले पनि पहल गर्यौं प्रयत्न गर्यौं र स्थानीय तह पनि हाम्रै धेरै छ होइन यसले गर्दाखेरि हाम्रो पार्टीको पनि महत्वपूर्ण भूमिका छ महत्वपूर्ण भूमिकाको साथै जनप्रतिनिधिले खेलेको भूमिका र जसको सरकार भयो नि सरकार हो नि त एमाले काँग्रेस र माओवादीको सरकार हुँदाखेरि सरकारले पनि एक ढंगले हाम्रो कारणबाट सहजै सँगले काम गर्ने वातावरण बनाऊ.
15: अनि जहिले कुनै न कुनै बेलामा सरकारमा गइराख्ने पार्टी अथवा सरकारमा पुगिराख्ने नेतृत्व लगभग झन्डै झन्डै 5 वर्षको लागि अब अहिलेको पछिको अवस्थामा के हुन्छ थाहा छैन तर अहिले भन्दाखेरि त 5 वर्ष त आराम विश्राम गर्नुपर्ने अवस्था आयो. नेता कार्यकर्ताको रूपमा चाहिँ कतिको छटपटी अथवा त्यस्तो न्यास्रो जस्तो महसुस हुँदो रहेछ कि कस्तो हुँदो रहेछ मान्छे.
14: मलाई चाहिँ ठिकै लाग्छ म चाहिँ कस्तो छ
15: तपाईँ खुसी हुनुहुन्छ पार्टी सरकारमा बस्नु नपरेको
14: मलाई चाहिँ कस्तो लाग्छ भने नि अब जनताको दिएको म्यान्डेटलाई हामीले तलमाथि गर्नु हुँदैन नि. जनताले के भन तिमी प्रतिपक्षमा बस शासन गर्न नयाँ पार्टीले देऊ भनिसकेपछि यसो मैले टिका टिप्पणी गर्नपर्ने केही जरुरी छैन. जसले जनताको भारी मत ल्याएपछि त उसले राम्रो ढंगले मुलुकमा सुशासन विकास निमाल, आर्थिक समृद्धि होइन विदेशसँग कूटनीति र भाइचारक सम्बन्ध रोजगारको व्यवस्था गर्नुपर्छ भन्ने लाग्छ।
15: अनि अहिले संसदमा तपाईँले अलि अथवा प्रतिपक्षी दलका सांसदले आलोचना सरकारको बढ़ी गरेर देख्दाखेरि चाहिँ मन्त्रीहरूसँग अथवा सत्तापक्षीय सांसदसँग सम्बन्ध कस्तो छ होला, यिनीहरू अनौपचारिक रूपमा कस्तो गर्छन् होला भन्ने धेरैको चासो जिज्ञासा हुन्छ। अनौपचारिक रूपमा कस्तो हुन्छ साँच्चीकै सरकारका मन्त्रीसँग, कहिलेकाहीँ प्रधानमन्त्री होला अथवा सांसदहरूसँग?
14: हामीले यति मात्रै भनेको, पिच बाटो छ, तपाईँहरू पिच बाटोमा गाडीको जानुहोस्, कालनाकुली नहिँड्नुहोस् भन्न हामीले सरकारलाई सजग गराउन चाहेको। मेरो त सबै मान्यहरूसँग सबैसँग राम्रै रिलेसन छ।
15: यो अभिव्यक्ति दिएका कारणले व्यक्तिगत रूपमा संवाद चलिराखेको अथवा बोलचालै बन्द भएको स्थिति त्यस्तो केही त
14: होइन? हिजो जुन ढंगले मैले कुरो उठाएँ नि त सदनमा, होइन अहिले चाहिँ हामीले नियम मिस्टर हुँदैन, नियमावलीलाई तलमाथि नगरौँ हामीले बनाएको भनिसकेपछि धेरै राज्यसभाको मान्यहरूले मलाई बधाई र शुभकामना दिनुभयो। तपाईँले सरकारलाई ठिक ट्याकमा ल्याउनुपर्छ उहाँले भन्नुभएको छ।
15: तपाईँले कता कता होइन अब त राष्ट्रपतिले साथीभाइहरूले बोलाइराखेका छन् भनेर तपाईँले अभिव्यक्ति दिएको हो कि अथवा कुन सांसदले दिएको सुनिराखेको थियो?
14: मैले त त्यस्तो छैन, म त एमाले पार्टीको मान्छे होइन, त्यस्तो किन हो र जनताले चुनाएको त ईश्वर चिना भोटाला, मैले त भनेको छैन, कसैले भनेको हल्ला होला, त्यस्तो होइन होला।
15: अनि मन्त्री प्रधानमन्त्रीसँग पनि कहिले काहीँ अनौपचारिक भेट हुन्छ यो संसदमा प्रतिपक्ष र विपक्षी बाहेक?
14: उहाँले एकचोटि डाक्नु भएको थियो गयौँ होइन,
15: त्यही सुरुमा सांसदहरूलाई भेट्न खोज्दाखेरि
14: अनि अस्ति सदनमा त आएको बेला त भेट हुन्छ
15: प्रधानमन्त्रीसँग पनि हुन्छ। त्यतिखेर चाहिँ के भन्नुहुन्छ, यसरी तपाईँले नबोल्दै हुन्थ्यो भन्ने खालको त्यस्तो कुनै अभिव्यक्तिहरू?
14: होइन त, लोकतन्त्रमा बोल्ने त काम स्वाभाविक हो नि, यसलाई कुन ठुलो कुरो मान्नु पर्यो, उहाँ रमाइलो मान्छे हो होइन, ठिकै छ, व्यवहार राम्रै गर्छ।
15: अनि संसदीय समितिहरूमा सक्रियताको विषयलाई लिएर तपाईँको पहिलेको पनि त्यो अनुभव तपाईँले नजिकबाट त्यो अवलोकन गर्नुभएको कारणले अहिलेका संसदीय समितिहरू बाहिर हेर्दाखेरि कहिलेकाहीँ समितिहरू पनि सक्रिय हुन सकेनन् कि भन्ने पनि छ, प्रतिपक्षी दलको बुझाइ के हो संसदीय समितिको सक्रियताबारे?
14: अब यसको बारे मेरो धेरै टिकट टिप्पणी गर्नु मन छैन होइन, तर व्यक्ति पनि महत्वपूर्ण रोल हुँदो रहेछ क्या, अलिक परिपक्व नभएका साथीहरू हुनुहुन्छ, त्यसले गर्दा जुन ढंगले गाइड गरेर लानुपर्ने नि त्यो लान सक्नु भएको छैन, यसलाई सचाउने सुधार्ने कुराहरू उहाँले गरिराख्नु भएको छ
15: सभापतिको रूपमा, भनेको उहाँहरूको
14: सभापति नै महत्वपूर्ण भूमिका हो नि त, मूल नेतृत्व हो नि त,
15: भनेको उहाँहरूको अलिक परिपक्वता अथवा
14: छैन
15: छैन
14: छैन कमजोरी।
15: अनि यसमा विपक्षी दलहरूको सांसदहरूको भूमिका के हुन्छ?
14: अन्त हिजो यो पूर्वाधार समितिको केन्द्रीय मिटिङै स्थगित गराउनु भयो साथीहरूले होइन, छ नि हामीले त
15: तपाईँ चाहिँ पूर्वाधार विकास समिति,
14: मैले तपाईँलाई पहिला पनि मेरो सुन्नुभएको छ कि मैले पहिला नै उहाँहरूलाई चाहिँ विधिको बारेमा समिति कसरी सञ्चालन गर्ने बारे मैले पहिल्यै उहाँहरूलाई भनेको नि त, सल्लाह सुझाव दिएको मिटिङमै।
15: अहिले पनि मानव बैठक स्थगित भयो भने के कसो कारणले मैले केही सहयोग गर्न सक्छु कि अनुभवको आधारमा भनेर तपाईँ आफै पनि त अगाडि सर्नुपर्छ होला नि समितिलाई,
14: अहिले परिस्थिति तयार भएपछि त म गर्छु, मेरो भूमिका महत्वपूर्ण हुन्छ।
15: अहिले परिस्थिति तयार भइसकेको छैन,
14: यो हामी बजेटमा छल्काउँछौँ नि त,
15: बजेट बारेको छलफल सकेपछि चाहिँ अब समितितर्फ तपाईँको फेरि प्रस्तुति त्यहाँ देख्न पाइने
14: भयो।
15: अनि समितिलाई विगतको कस्तो भयो भने झन्डै 80% समितिको निर्देशन पालना भएन भनेर हामीले पटक पटक भनिराख्नु पर्यो, अब सुध्रिन्छ कि अथवा अझ स्थिति बिग्रेला के लाग्छ तपाईँलाई?
14: यो दोबाटोमा छ
15: भन्नाले,
14: दोबाटो भनेको नि सब सब्रिने कि बिग्रिने, दोबाटोमा उभिएको छ, अब यसले यात्रा ओह्रालो गर्छ कि उकालो गर्छ, तेर्सो गर्छ यात्रा,
15: त्यसलाई के कुराले निर्धारण गर्ने हो?
14: गर्छ त्यो उन्द्रीमा भर पर्ने चिज हो नि त, अब राम्रै ढंगले सबले चाहिँ जुन हुन्छ नि त तेर्सो बाटो हिँड्यो भने होइन राम्रै हो, अब उहाँले पेलपाल गरेर उकालोको यात्रा हिँड्नु भने बेठिक हो होइन, उकालै जान सक्छ चढ्न सक्दैन, अब ओह्रालो उहाँले कमजोरी गर्नु ओह्रालो पनि लाग्न सक्छ।
15: यदि सरकारमा रहेको पार्टीको सांसदको संख्या बढ्दै गर्दाखेरि समितिमा विपक्षी दलका सांसदहरूको विचार अथवा भूमिका त्यो दबाइने त्यस्तो खालको डर हुन्छ कि हुँदैन, अथवा तपाईँहरू त्यसरी डराइराख्नु भएको छ कि छैन?
14: त्यत्रो जनताले भारी मत दिएर पठाएर उहाँको प्रतिनिधि गर्न आइसकेपछि डराउनु पर्ने, कोहीसँग झुक्नु पर्ने, कोहीसँग शिर निराउनु पर्ने कुनै जरुरी छैन,
15: तर समितिमा त फेरि अल्पमत र बहुमतको कुरा हुँदा त फेरि विपक्षीको पुग्दैन,
14: यस्तो ठिक कुरोलाई हामी उठाइराख्ने हो होइन, हामी विधिमै चल्ने लोकतन्त्रलाई मान्ने भएको कारणबाट मलाई के लाग्छ भने उहाँले पनि विवेक पुर्याएर निर्णय गर्नुहुन्छ भन्ने मलाई विश्वास छ।
15: अनि अघि सुरुमा मैले तपाईँलाई सोधेको थिएँ कि सचिवालयको आवश्यकता अथवा तपाईँ फोन अरूलाई उठाउन दिने आफै उठाउने भन्ने कुराले चुनावको बेलामा यसले नेताहरूलाई सांसदलाई अप्ठ्यारो सजिलो के बनाउँछ भन्ने बारेमा हालैको समयमा सभामुखहरूको बैठकले स्वकीय राख्ने भनेर सरकारसँग अनुरोध गर्ने भन्ने निर्णय गर्यो यसबारेमा तपाईँको विचार के हो
14: यो त स्पष्ट छ त पहिला अरू देशको तपाईँले प्र्याक्टिस हेर्नुहोस् क्या संघको जुन छ नि त इण्डियामा नै संघको हेर्नु त कति प्रभावकारी छ एकजना सांसदलाई कति सरकारले सेवा सुन्छ हाम्रो देशमा केही छैन काम धेरै छ भारी बोकाएको छ होइन अब कानुन पनि बनाउनु पर्ने विकास निर्माण पनि गर्नुपर्ने जनता कहीँ बिरामी भयो भने हस्पिटल नै पुग्नै पर्ने कहाँ समस्या त्यसको हल गर्नुपर्ने भएको हुँदाखेरि भारी धेरै बोकाएको छ
15: भनेको सचिवालय स्वकीय सचिव चाहिन्छ कि चाहिँदैन त्यो भन्नुहोस् न सिद्धार्थ
14: सुन्नुहोस् त्यो भएको हुँदाखेरि मलाई के लाग्छ स्वकीय सचिव मात्रै होइन अरू पनि कर्मचारी दिनुपर्ने जरुरी छ
15: कतिजना त्यो चाहियो सांसदलाई
14: सुन्न किनभने उसले कानुन बनाउने ठाउँमा एकजना मान्छेले मात्रै अध्ययन गरेर साध्य हुन्न डकुमेन्टहरू चाहिन्छ अनि चाहिन्छ नि सकेसम्म मलाई त किन दुई तिनजना दिनुपर्छ भन्नु लाग्छ
15: एकजना
14: दिनुभयो उनीहरूले अस्ति काट्यो नि निरन्तर थियो नि अहिले के छ भने उसले कानुनको बारेमा जान्नु पर्यो उसले अरू देशको बारेमा ज्ञान जान्नु पर्यो होइन चान्सुनी कुरा होइन नि होइन जनताले चिन्नु त्यो देखिन्न त्यो दिनुपर्छ भन्ने मान्यता मेरो छ
15: कति एकजना अहिले दिँदै दिँदै आएको पहिलेको एकजनाको अभ्यासलाई अझ बढाउनु पर्छ भने
14: बढाउनुपर्छ भन्ने छ
15: अनि यसमा स्वकीय सचिव दिँदाखेरि ध्यान पुर्याउनु पर्ने कुरा के हो
14: यो कामको बाँडफाँड हो कि जस्तै एकजनाले मात्रै भ्याएन भने नै उसले होइन उसले सहयोग गर्छ होइन त्यो नभएको अन्त कसरी
15: कतिपय सांसदले फेरि स्वकीय भन्दा पनि विज्ञको रूपमा दिएर सांसदले विज्ञ व्यक्ति नै त्यहाँ राख्नुपर्ने भनेर त्यो लेख्नुपर्छ बनाउनुपर्छ भनेर भनिराखेको सुनिन्छ नि
14: विज्ञ केलाई भन्ने
15: अलिक कानुन सानुन जानेको बुझेको पढेको हो कि अथवा के हो
14: होइन जनता त भन्नु जनताले चुनेर आएको प्रतिनिधि धेरै बुझेको हुन्छ कि त्यो कानुन पढ्ने सर्टिफिकेटले गोला आफ्नो ठाउँमा होला होइन यो विज्ञको बारेमा चाहिँ म एकदम उ छु क्या
15: तर फेरि स्वकीयको नाममा फेरि भाइ भतिजा छोरा छोरी सबै राखेको त विगतको हो नि त
14: अनि दायरा छ नि त्यसको त विधि छ नि त बिए पास गरेको हुनुपर्छ भन्छ आफन्त हुनुहुन्न भन्ने छ नि त त्यो त बाहिर हल्ला भयो क्या मिडिया जस्तै हल्ला हुन्छ नि त श्रीमती राख राख भन्छ त्यसै आमा अनि के भनेदेखि नपढेको मान्छे नपढेको मान्छे बेच्ने निस्किहाल्छ नि बिए पास अनिवार्य भने छ यसो बाहिरको हल्लाको कुरो हो कि यस्तो हल्लामा हामी लाग्नुहुन्न तर आवश्यक छ एउटा संसदको क्षमता वृद्धि गर्ने एउटा शक्तिशाली बनाउनु त सहीहरू चाहियो नि चाहियो नि त
15: अनि त्यो स्वकीय राख्ने बारेमा विपक्षी दलहरूले सबैले त्यो हस्ताक्षर गरेर चाहियो चाहियो भनेर त्यो नदिनुको कारण चाहिँ के हो
14: होइन त सरकार पहिला थियो उसले काट्यो किन निवेदन पर्यो त उहाँहरूलाई पनि आवश्यक छ आज उहाँहरूलाई भाइ उहाँहरूको एमपी बढी छ नि त बढी छ नि त उनीहरूको
15: भनेपछि स्वकीयको बारेमा सरकारले सकारात्मक निर्णय गरिदिन्छ भने तपाईँलाई लाग्छ
14: उनीहरूलाई उकुस मुकुस छ क्या कति बेला विश्वर हुन्छ थाहा भएन कुकुस मुकुस छ
15: समयको लागि कुराकानीको लागि यहाँलाई धेरै धन्यवाद छ मानिस
14: तपाईँलाई धेरै धन्यवाद छ अवसर दिनुभयो
15: आजलाई संवाद श्रृंखला हेलो सांसदको अन्त्यमा आइपुगेका छौं आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग धनकुटा क्षेत्र नम्बर एकबाट निर्वाचित नेकपा एमालेका सांसद राजेन्द्र कुमार राईसँग हामीले उहाँसँग कुराकानी गर्यौं र अर्को संवाद श्रृंखला हेलो सांसदको अर्को श्रृंखलामा अर्को सांसद र व्यक्ति विषयको बारेमा संवाद लिएर उपस्थित हुनेछौ तबसम्मको लागि हामी सबैलाई बिदा दिनुहोस् नमस्कार
16: भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा
17: यही असार 13 गते दोस्रो शनिबारका दिन
16: नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ समस्याहरू मिर्गी रोग मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु मुटुको कन कम वा ज्यादा हुनु लामो समयदेखि टाउको दुख्नु छटपटी लाग्नु जिउ झमझम हुनु जलन हुनु चिन्ता मान्नु जीवनसित निराश हुनु आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु धेरै शंका मान्नु कानमा बोले जस्तो लाग्नु कोठामा एक्लै बस्न मन लाग्नु काममा मन नलाग्नु झर्को मान्नु रिसाउनु बिना कारण हाँस्नु मुस्कुराउनु रुनु घर छोडेर भाग्नु यौन इच्छाको कमी हुनु जाँड गाँजा चरेस रक्सी ब्राउन सुगर नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण को उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक, भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टिकापुर एफएमको नजिकै टिकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-650-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म।
17: डाक्टर आउने दिन असार 13 गते दोस्रो शनिबार।
18: आई हो बड्डो, घर कहिया सिर्जै भो? पाछ से शुरू करल मने घर सिजार सेक्ल।
19: अरे का करूरी बुढ़िया, कठुआ खोजत खोजत परेशान हो गिल बाटू। मिलबो नी करत का कहीं ना हो का
18: मिस्तरान बर्जन हो कना घर हेरो ना पटा सुगुर बनेला बाट आलमोनियम के मुआ का द्वार लगा का टूफे वस्त बनी हो ना वट्र फे पटानी हुई कि गुंगुआ बुरो हो ना कबू कहूँ रख घूम जाए ता था पाए।
17: यूपीवीसी ब्रांड के मौका द्वार पार्टीशन स्टील की रेलिंग आगे पानी हो घाम से नहीं बिगड़ना खोले बेरो बंद करे बेर आवाज नहीं ना विशेषत हुलक मौका द्वार पैना के संगे कठुआ के चौखट में अल्मोनियम के पल्ला हो द्वार फे लगा जाए।
19: मिलन अल्मोनियम एंड ग्लास हाउस जमरा के उपार टीकापुर कैलाली प्रोप्राइटर मोहन राज भाट मोबाइल नंबर 98-48-51-43-26।
12: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौ।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmcticapur@gmail.com।
4: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 वाणिज्य संकायमा भर्ना खुल्यो।
5: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
4: पढाइ हुने विषयहरू अनिवार्य नेपाली, अनिवार्य अंग्रेजी, सामाजिक गणित, ऐच्छिक लेखाशास्त्र,
5: ऐच्छिक वित्त शास्त्र,
4: ऐच्छिक अर्थशास्त्र,
5: कम्प्युटर विज्ञान,
4: भर्ना सम्बन्धी कार्यक्रमहरू,
5: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
4: भर्ना सुरु जेठ 3 गतेदेखि,
5: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
4: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म। सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ। थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77।
5: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।

0: विशेषज्ञ डाक्टर आउने बारेको सूचना। वरिष्ठ मुटु रोग विशेषज्ञ शहीद गंगालाल हृदय रोग केन्द्रमा पूर्व कार्यरत गोल्ड मेडलिस्ट डाक्टर अब महापार्वती मेडिकल स्टोर जोशीपुरमा।
1: डाक्टर अजय भट्ट मुटु रोग विशेषज्ञ एमडीबीएस एमडी इन्टरनल मेडिसिन डीएम कार्डियोलोजी।
2: डाक्टर आउने दिन असार 7 गते आइतबार समय बिहान 10 बजेदेखि
1: महापार्वती मेडिकल स्टोर जोशीपुरमा आउँदै हुनुहुन्छ।
0: उपचार हुने समस्याहरू
1: हृदयघात हार्ट अट्याक उच्च रक्तचाप धड्कन अनियमितता मुटुमा दुखाइ वा जलन स्वास्थ्यमा गाह्रो भएको समस्या कोलेस्ट्रोल र मुटु सम्बन्धी समस्या हात खुट्टाहरू झमझमाउने मुटुको बाइपास सर्जरीको फलोअप एन्जियोग्राफी गरेका बिरामीहरूको फलोअप सुगर थाइराइड दम

0: यी नदी माटो वनस्पति जनावर मानिसलाई असर गर्छ।
1: हो र
0: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
1: अनि
0: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
1: के छ त विकल्प?
0: सामान बोक्दा कपडाको झोला प्रयोग गरौ, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौ।
1: विस्तारै गर्दा हुँदैन?
0: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
2: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर।
3: अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
2: सानो कुरामा तनाव हुने,
3: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
2: कुलटमा लाग्ने,
3: छटपटी हुने,
2: मुटु धेरै ढुकढुक हुने,
3: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 13 गते, 20 गते र 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नु होला। टिकापुर अस्पताल, टिकापुर कैलाली।

0: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर।
1: अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
0: सासानो कुरामा तनाव हुने,
1: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
0: कुलटमा लाग्ने,
1: छटपटी हुने,
0: मुटु धेरै ढुकढुक हुने,
1: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 13 गते, 20 गते र 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नु। टीकापुर अस्पताल, टीकापुर कैलाली।
2: टीकापुर नगरपालिकाको सूचना। नगरपालिका भित्र सञ्चालित व्यवसाय दर्ता नवीकरण गर्न गराउनुका साथै दर्ता नगरी सञ्चालन भइरहेका व्यवसाय अनिवार्य रूपमा सम्बन्धित ओडामा दर्ता गरौं।
3: भवन निर्माण मापदण्ड 2072 अनुसार नयाँ घर निर्माण गर्दा घर नक्सा पास अनुमति लिएर मात्र निर्माण गरौं।
2: यस टीकापुर नगरपालिका कार्यालय वरिपरि लगायत नगर क्षेत्रभित्र व्यवसाय गरी बसेका व्यापारीहरूले पसल अगाडिको सार्वजनिक जग्गा, बाटोमा टहरा लगाई पसलको सामग्रीहरू राखी व्यवसाय गरिरहेको र त्यस्ता कार्यहरूले सड़क दुर्घटना निम्त्याउन सक्ने भएकोले त्यस्ता कार्य तत्काल बन्द गरौं।
3: नगर क्षेत्रभित्र रहेका घुम्टी ठेलाहरू तथा पसलमा व्यवसाय सञ्चालन गरिरहेका व्यापारीहरूले आफ्नो पसलका अगाडि यथाभावी फोहोर गरी उचित व्यवस्थापन नगरेको देखिएकोले यथास्थानमा फोहोर व्यवस्थापन गरौं र गराउं। टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर कैलाली।

0: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
1: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
0: जनरल फिजिसियन विशेषज्ञ सेवा,
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
0: रोग सेवा,
1: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
0: मनोचिकित्सक विशेषज्ञ सेवा,
2: हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार,
0: र सिटी स्क्यान सेवा,
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
0: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल वीडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
1: फार्मासिस्ट द्वारा फार्मेसी सेवा 24 घण्टा,
0: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
1: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
0: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
1: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
0: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35-28, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टीकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
3: चेली हेरिदिँदै बालाई लोटरी पढ्यो भने क्या ब्याङ्कको विवरण दिया पैसा खातामी आइजान्छ भन्यो
4: धैदै बा तुमले लोटरी भर्राइ थियो अब
5: आछिन क्या हो रे चेली लोटरी पढ्या त निको हो
4: कभै नभर्या लोटरी कसरी पढन्छ बा इसा म्यासेज व्हाट्सएप फेसबुक भाइबर काइमीले आयाले कबै जनपतिया फोनै आयाला गई आफ्नो विवरण कबै जन दिया कसैले वित्तीय संस्थाले तुम्हारो पासवर्ड पिन आदि कबैले माग्दैन यो त बैंक आफैले नै माग्दैन सतर्क रहौ ठगी बटे बचौ सिद्धार्थ बैंक पठाई जनहितमी जारी सन्देश
6: सिद्धार्थ बैंक सम्बन्ध सधैँ भरिलाई
7: ए रुक रुक रुक
8: के भयो किन कराएको यस्तो
7: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
9: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
8: हो र हो नि एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड
10: अझै यो सुपर भ्यालु प्याक *123# डायल गरी वा एनसेल एपमा गई लिनुहोस् एनसेल नेपालकै लागि
11: टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ टीकापुर अस्पताल टीकापुर कैलाली

0: ओहो मुसा कुदिरा चाहिँ हेर्नु त
1: त्यही त बुढी वर्षायामको समय पनि छ भगारीको ढोका खुलै छ कि मुसा आयो भने त अब मुसा खोज्दै सर्प पनि आउन सक्छ
0: ओहो हो त ठ्याक्कै सम्झे घर वरिपरिको झाडीहरू पनि बढेर कत्रो कत्रो भएका छन् काट्नु पर्ने
1: यसो गरौँ बुढी त्यसो भए भोलि मिठो नास्ता खाउँ आँटा पुरी तरकारी अनि सपरिवार मिलेर सरसफाई गरौंला अनि वरिपरिका फोहोर व्यवस्थापन पनि गरौंला हुन्न
0: हुन्छ बुढा यस्तो बेलामा त अग्ला घाँस फोहोर मैला भएका ठाउँहरूमा सर्पहरू लुकेर बसेका हुन सक्छन् नि होइन
1: त्यही भएर त भनेको छोरी समीरा छोरा विवेक तिमी र म मिलेर घर वरिपरि भएका अग्ला अग्ला घाँस काटौ हिजो ल्याएको दाउरालाई पनि घर नजिक अलि पर व्यवस्थापन गरौं भखारीको ढोका पनि सर्प मुसा केही नपस्ने गरी मर्मत गरौं अनि त घर वरिपरि खाली र सफा भएपछि सर्पहरू आउन त त्यसै कम हुन्छ नि
0: हुन्छ बुढा भोलि शनिबार पनि हो फुर्सदिलो बिहान पनि छ
2: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन् यस मौसममा आफ्नो बास स्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्
3: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन् भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ
4: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश
5: लूबाट कसरी बच्ने बाहिर निस्कदा टाउको कान र गर्दन कपडाले छोपेर हिँड्नुपर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने
6: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने
5: बिरामीले पटक पटक गरी पानी पिइराख्नुपर्छ
6: कहिले पनि खाली पेट बस्नु हुँदैन यसले समस्या थप बढ्न सक्छ
5: गर्मी मौसममा काँक्रो प्याजको रस बेल आँप कागतीको शर्बतको सेवन गर्नुपर्छ
6: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने जस्तो चिया कफी सोडा जस्ता पिय पदार्थ
5: नरम मुलायम सुतीको कपडा लगाउने
6: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखो छहारीमा मात्र गर्ने
5: र बालबालिका वृद्ध वृद्ध तथा दीर्घ रोगीको विशेष ख्याल गरौं
7: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन् त बाउ, के पाउँछ त्यहाँ?
5: ए त्यहाँ त्यहाँ त नलका मोटर, झक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
6: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
7: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
4: भनेदेखि सबै कुरा पाउने रहेछ।
8: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
9: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
10: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
8: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 9844648673 र 9814680204।

0: रोका रोका रोका
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: इन्सिलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
1: हो र
0: हो नि इन्सिलमा अब मात्र 799 सबै अनलिमिटेड
3: ओहो आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एनसेल एप मगाई लिनुहोस् एनसेल नेपालकै लागि
4: लैंगिक हिंसा कुनै परिवारको निजी विषय होइन यो मानव अधिकारसँग जोडिएको विषय हो यसका लागि नेपालमा थुप्रै कानूनहरू बनेका छन्
5: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 पीड़कलाई 3,000 देखि 25,000 जरिवाना र 6 महिनासम्म कैद वा दुवै सजाय हुने प्रावधान छ
4: सामाजिक सञ्जालबाट हिंसा गरेको पाइएमा विद्युतीय कारोबार ऐन 2063 अनुसार पीड़कलाई 3,00,000 जरिवाना र 5 वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ
5: मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन 2064 पनि पीड़कलाई 2,00,000 जरिवाना वा 20 वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ
4: घरेलु हिंसा कसुर र सजाय नियमावली 2067 अझ पीड़कलाई घर बाहिर राखेर पीड़ितलाई संरचनात्मक आदेश दिन सक्ने प्रावधान समेत उल्लेख गरिएको छ
6: त्यसैले हिंसा रोकौं सम्मान समानता र न्यायुक्त समाज निर्माण गरौं
5: सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय महिला समुत्थान परियोजना धनगढी कैलाली

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी
4: बैंकले कभैले कसै अवस्था मिलै तमरो एटीएम मोबाइल र इन्टरनेट बैंकिङको गोप्य विवरण माग्दैन। यदि कसैले कसै माध्यम बठियाईले तुमसँग तसो जानकारी माग्याका खण्डमी बुझिहाल्या उहिले तमलाई ठग्दो खोज्जाछ। सँगै बैंकको कर्मचारी भएको दावी अध्या हरेक मान्छेको पहिचान प्रमाणित हरौं। उनीहरू विवरण मागिबर बैंकमी सोधौं, सतर्क रहौं, ठगी बठिए बचौं।
5: सिद्धार्थ बैंक बठियाई जनहितमी जारी सन्देश।
6: सिद्धार्थ बैंक सम्बन्ध सदैभरिलाई।

0: आइगई क्या? आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
1: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भन्या बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफ नि त कस्ता राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
0: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
1: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मी सम्पर्क हर्या।
2: हेरामे दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
3: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
4: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
3: के गर्छ र सन मेडिकेयरले?
4: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
3: यति गरेपछि धेरै राहत हुने रहेछ त।
4: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
3: चिया पनि खाइयो, कुरो पनि बुझियो है केटा।

0: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 वाणिज्य संकायमा भर्ना खुल्यो।
1: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
0: पढाइ हुने विषयहरू
2: अनिवार्य नेपाली,
0: अनिवार्य अंग्रेजी,
2: सामाजिक गणित,
0: ऐच्छिक लेखाशास्त्र,
2: ऐच्छिक वित्तशास्त्र,
0: ऐच्छिक अर्थशास्त्र,
2: कम्प्युटर विज्ञान,
0: भर्ना सम्बन्धी कार्यक्रमहरू,
2: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
0: भर्ना शुरू जेठ 3 गतेदेखि,
2: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
0: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म।
2: दक्ष अनुभवी तथा विषयगत विशेषज्ञ शिक्षकद्वारा सहजीकरण गराइनेछ।
0: स्मार्ट क्लासरूम तथा डिजिटल लर्निङ सिस्टमको व्यवस्था,
2: विद्यार्थी मैत्री, शान्त तथा सुरक्षित शैक्षिक वातावरण,
0: नियमित युनिट टेस्ट, विकली टेस्ट तथा मोडेल इक्जाम सञ्चालन गरिनेछ।
2: कमजोर विद्यार्थीका लागि विशेष सुधारात्मक कक्षाको व्यवस्था,
0: उत्कृष्ट विद्यार्थीलाई मासिक तथा वार्षिक पुरस्कारको व्यवस्था,
2: समय अनुसार प्र्याक्टिकल प्रेजेन्टेसन तथा प्रोजेक्ट बेस्ड लर्निङमा विशेष जोड,
0: आधुनिक कम्प्युटर ल्याब तथा इन्टरनेट सुविधा सहितको अध्ययन व्यवस्था,
2: अनुभवी करियर काउन्सिलरद्वारा भविष्य निर्माण सम्बन्धी मार्गदर्शन,
0: नेतृत्व विकास, व्यक्तित्व विकास तथा सार्वजनिक बोल्ने कला सम्बन्धी तालिम,
2: अनुशासन, नैतिक शिक्षा तथा सकारात्मक सोचको विकासमा विशेष प्राथमिकता,
0: अतिरिक्त क्रियाकलापद्वारा विद्यार्थीको प्रतिभा प्रस्फुटन गराइने,
2: विज्ञान प्रविधि तथा व्यवस्थापन क्षेत्रसँग सम्बन्धित शैक्षिक भ्रमणको व्यवस्था,
0: सीसीटीभी निगरानी सहित सुरक्षित तथा व्यवस्थित विद्यालय वातावरण,
2: अभिभावक र विद्यालय बीच नियमित समन्वय तथा प्रगति प्रतिवेदनको व्यवस्था,
0: सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ,
2: हाई डिग्री अफ डिसिप्लिन एन्ड एकाडेमिक इन्भाइरोमेन्ट भएको।
0: थप जानकारीका लागि 0915607638, 0915614446, 9848431 र 9848436377।
1: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।
3: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमराफारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।
4: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर।
5: अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
4: सासानो कुरामा तनाव हुने,
5: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
4: कुलटमा लाग्ने,
5: छटपटी हुने,
4: मुटु धेरै ढुकढुक हुने,
5: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 13 गते, 20 गते र 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नु होला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौ।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: गरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
5: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट। सिधै तपाईँको ई सेवा एपबाट।
4: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
5: शिखर इन्स्योरेन्सको सहकार्यमा
4: अस्पताल खर्च सहाराले गर्छ।
5: ई सेवा सबै सधैँ सँगै।

0: विशेषज्ञ डाक्टर आउने बारेको सूचना। वरिष्ठ मुटु रोग विशेषज्ञ शहीद गंगालाल हृदय रोग केन्द्रमा पूर्व कार्यरत गोल्ड मेडलिस्ट डाक्टर अब महापार्वती मेडिकल स्टोर जोशीपुरमा।
1: डाक्टर अजय भट्ट मुटु रोग विशेषज्ञ MDBS MD इन्टरनल मेडिसिन DM कार्डियोलोजी।
2: डाक्टर आउने दिन असार 7 गते आइतबार समय बिहान 10 बजेदेखि
1: महापार्वती मेडिकल स्टोर जोशीपुरमा आउँदै हुनुहुन्छ।
0: उपचार हुने समस्याहरू
1: हृदयघात, हार्ट अट्याक, उच्च रक्तचाप, धड्कन अनियमितता, मुटुमा दुखाइ वा जलन, स्वास्थ्यमा गाह्रो भएको समस्या, कोलेस्ट्रोल र मुटु सम्बन्धी समस्या, हात खुट्टाहरू झमझमाउने, मुटुको बाइपास सर्जरीको फलोअप, एन्जियोग्राफी गरेका बिरामीहरूको फलोअप, सुगर, थाइराइड, दम, निमोनिया सम्बन्धी सम्पूर्ण रोगको समाधान,
0: साथै मुटुको इको, रगत जाँच र ECG पनि गरिन्छ। थप जानकारी तथा नाम दर्ताका लागि फोन नम्बर 98216-14300 र 98486-39785। सम्पर्क स्थान महापार्वती मेडिकल स्टोर जोशीपुर गाउँपालिका 2 जोशीपुर बजार कैलाली।
3: ए रुक रुक रुक,
4: के भयो, किन कराएको यस्तो?
3: दाई यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
5: डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
3: हो र? हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
6: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 #डायल गरी वा एनसेल एप मगाइ लिनुहोस्। एनसेल, नेपालकै लागि।

0: तपाईं सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
1: लुबाट कसरी बच्ने? बाहिर निस्कदा टाउको कान र गर्दन कपडाले छोपेर हिँड्नुपर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने।
2: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
1: बिरामीले पटक पटक गरी पानी पिइराख्नुपर्छ।
2: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
1: गर्मी मौसममा काँक्रो, प्याजको रस, बेल, आँप, कागतीको शर्बतको सेवन गर्नुपर्छ।
2: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया, कफी, सोडा जस्ता पिय पदार्थ।
1: नरम मुलायम सुतीको कपडा लगाउने।
2: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने।
1: र बालबालिका, वृद्ध वृद्धा तथा दीर्घ रोगीको विशेष ख्याल गरौं।
3: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
5: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
4: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
5: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
4: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
5: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
6: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक, टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98247025। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247628225।

0: परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो। तर यति हुँदाहुँदै पनि सबै एक्ला सुकाए हुन्छ र कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्यो।
1: मैले चाइनाको माइलो के बर्बर बर्बर कराइरहेको छ के भएको छ तलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ स्कुल जान पाएको छ त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन।
1: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमा मेडिकल स्टोरमा गए त भइहाल्यो।
2: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
3: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ढकरोला रोड टिकापुर कैलाली।

0: मा मौका परीक्षा दिएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरुरी सूचना।
1: भीमडट्ट नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा

0: कम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत 3 वर्षे प्रमाण पत्र तह मेडिकल ल्याब टेक्नोलोजी सामान्य चिकित्सा नेत्र विज्ञान डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ।
1: साथै शैक्षिक सत्र 2083-84 प्रमाण पत्र तह नेत्र विज्ञान अफ्थाल्मिक साइन्स मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसईको मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला।
0: भर्ना हुने विषयहरू
1: मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी
0: नेत्र विज्ञान ओए
1: अनलाइन फारम भर्ने मिति 2083 असार 3 गतेदेखि 18 गतेसम्म आवेदन शुल्क ₹1,000 मात्र।
0: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर सम्पर्क फोन नम्बर 0969-59044 98587-80044 र 97642-33921 वेबसाइट www.mahakalishikshalaya.edu.np।

0: ला फेरि यो गाडीले धोका दिने भयो।
1: जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्रेक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
5: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।
6: सामाजिक सञ्जालमी निकेरी जाची बुझी भएर बैंकको आधिकारिक प्रोफाइल मात्रै फलोहरू, कसैले लिंक खोल्लाए अगाडि त्यो क्याको लागि हो, कहिले पठाएको हो रे, कहाँ जान्छ, निकेरी बुझी भएर खुल्याएको वेबसाइटको URL चेक गरौ।
7: अप्रिय घटना हुन नदिनलाई समय समयमी आफ्नो पासवर्ड बदलौ। आफूलाई केही शंका लागेले बैंकलाई छिट्टै खबर गरौ।
8: सतर्क रहौ, ठगी बटे बचौ।
7: सिद्धार्थ बैंक पठाई जनहितमी जारी सन्देश।
9: सिद्धार्थ बैंक, सम्बन्ध सधैँ भरिलाई।

0: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ, तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
1: के गरु त म, यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
0: दाई बरु एक पटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि, के थाहा त्यहाँ उपचार भइहाल्छ कि।
1: तैले भन्छस् भने लौ जाम न त त्यो सत्कार मेडिकलमा एकपटक।
2: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपीडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर, ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 0915600595, मोबाइल नम्बर 98484-27359।
3: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 वाणिज्य संकायमा भर्ना खुल्यो।
4: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
3: पढाइ हुने विषयहरू: अनिवार्य नेपाली, अनिवार्य अंग्रेजी, सामाजिक गणित, ऐच्छिक लेखाशास्त्र, ऐच्छिक वित्त शास्त्र, ऐच्छिक अर्थशास्त्र, कम्प्युटर विज्ञान। भर्ना सम्बन्धी कार्यक्रमहरू: भर्ना फारम वितरण जेठ 1 गतेदेखि, भर्ना सुरु जेठ 3 गतेदेखि, कक्षा सञ्चालन जेठ 25 गतेदेखि, पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म।
4: दक्ष अनुभवी तथा विषयगत विशेषज्ञ शिक्षकद्वारा सहजीकरण गराइनेछ।
3: स्मार्ट क्लासरूम तथा डिजिटल लर्निङ सिस्टमको व्यवस्था,
4: विद्यार्थी मैत्री, शान्त तथा सुरक्षित शैक्षिक वातावरण,
3: नियमित युनिट टेस्ट, विकली टेस्ट तथा मोडेल इक्जाम सञ्चालन गरिनेछ।
4: कमजोर विद्यार्थीका लागि विशेष सुधारात्मक कक्षाको व्यवस्था,
3: उत्कृष्ट विद्यार्थीलाई मासिक तथा वार्षिक पुरस्कारको व्यवस्था,
4: समय अनुसार प्र्याक्टिकल प्रेजेन्टेसन तथा प्रोजेक्ट बेस्ड लर्निङमा विशेष जोड,
3: आधुनिक कम्प्युटर ल्याब तथा इन्टरनेट सुविधा सहितको अध्ययन व्यवस्था,
4: अनुभवी करियर काउन्सिलरद्वारा भविष्य निर्माण सम्बन्धी मार्गदर्शन,
3: नेतृत्व विकास, व्यक्तित्व विकास तथा सार्वजनिक बोल्ने कला सम्बन्धी तालिम,
4: अनुशासन, नैतिक शिक्षा तथा सकारात्मक सोचको विकासमा विशेष प्राथमिकता,
3: अतिरिक्त क्रियाकलापद्वारा विद्यार्थीको प्रतिभा प्रस्फुटन गराइने,
4: विज्ञान प्रविधि तथा व्यवस्थापन क्षेत्रसँग सम्बन्धित शैक्षिक भ्रमणको व्यवस्था,
3: सीसीटीभी निगरानी सहित सुरक्षित तथा व्यवस्थित विद्यालय वातावरण,
4: अभिभावक र विद्यालय बीच नियमित समन्वय तथा प्रगति प्रतिवेदनको व्यवस्था,
3: सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ,
4: हाई डिग्री अफ डिसिप्लिन एन्ड एकाडेमिक इन्भाइरोमेन्ट भएको।
3: थप जानकारीका लागि 0915607638, 0915614446, 98843431 र 98843436777।
4: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय, टिकापुर, कैलाली।

0: आइगई क्या? आज त पहिला नोकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
1: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भन्या बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफ नि त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, त्यसैले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
0: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
1: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 सम्पर्क हर्या।
2: विशेषज्ञ डाक्टर आउने बारेको सूचना। वरिष्ठ मुटु रोग विशेषज्ञ शहीद गंगालाल हृदय रोग केन्द्रमा पूर्व कार्यरत गोल्ड मेडलिस्ट डाक्टर, अब महापार्वती मेडिकल स्टोर जोशीपुरमा।
3: डाक्टर अजय भट्ट, मुटु रोग विशेषज्ञ, MBBS, MD, इन्टरनल मेडिसिन, DM, कार्डियोलोजी।
4: डाक्टर आउने दिन असार 7 गते आइतबार, समय बिहान 10 बजेदेखि।
3: महापार्वती मेडिकल स्टोर जोशीपुरमा आउँदै हुनुहुन्छ।
4: उपचार हुने समस्याहरू:
3: हृदयघात, हार्ट अट्याक, उच्च रक्तचाप, धड्कन अनियमितता, मुटुमा दुखै वा जलन, स्वास्थ्यमा गाह्रो भएको समस्या, कोलेस्ट्रोल र मुटु सम्बन्धी समस्या, हात खुट्टाहरू झमझमाउने, मुटुको बाइपास सर्जरीको फलोअप, एन्जियोग्राफी गरेका बिरामीहरूको फलोअप, सुगर, थाइराइड, दम, निमोनिया सम्बन्धी सम्पूर्ण रोगको समाधान,
4: साथै मुटुको इको, रगत जाँच र ECG पनि गरिन्छ। थप जानकारी तथा नाम दर्ताका लागि फोन नम्बर 98216-14306 र 98486-39785। सम्पर्क स्थान महापार्वती मेडिकल स्टोर, जोशीपुर गाउँपालिका 2, जोशीपुर बजार, कैलाली।

0: ए सन्तेकी आमा, पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बे नगरजन पनि भएन, जाउँ भने भयाको मंगलसूत्र पनि माथि गयो।
0: यतिका लागि त सामुएल ज्वेलर्स बनेको, बरु अहिलै जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
1: आज त सन्त्याका बाले मनकै कुरो हर्यो, बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868-44-1208, 9846-39-261।
3: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
4: असार 6 गते पहिलो शनिबार
3: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
5: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
4: आउने दिन असार 6 गते पहिलो शनिबार
3: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 9868-00008 र 9825-67-72।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: ए रुक रुक रुक,
5: के भयो? किन कराएको यस्तो
4: दाई? यस्तो पनि हुन्छ र?
5: 30 दिनसम्म अनलिमिटेड रे।
6: डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
5: हो र?
4: हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
7: आजै यो सुपर भ्यालु प्याक *123# डायल गरी वा एनसेल एपमा गई लिनुहोस्। एनसेल नेपालकै लागि।
8: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
9: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
10: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
8: डेलिभरीका लागि
10: ड्रिंकिङ वाटर एक्वा शीतल
8: टिकापुर कैलाली
11: सम्पर्क मोबाइल नम्बर 9807106772।
12: स्वास्थ्यका लागि पानी।

0: सामुदायिक रेडियो टीकापुर एफएमको 12 बजेको मध्याह खबरमा यहाँलाई स्वागत छ। मध्याह खबरबाट रत्नापुन मगरको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्रो र नेपाली पात्रोमा पनि सुनिरहनु भएको छ। मध्याह्न खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेट विवादमा टीकापुरमा सबैभन्दा ठूला योजनामा 1 करोड़सम्म बजेट सरकारले आफैले बनाएको मापदण्ड पूरा गर्न नसकेको आरोप। जानकी गाउँपालिकाको बजेट आउँदै टीकापुरको अन्यलमा जानकीको वार्ड नम्बर 5 मा एकल दलित महिलाहरूको क्षमता विकासका लागि तालिम। कक्षा 12 को नतिजा सार्वजनिक, नियमिततर्फ 69.75% उत्तीर्ण र विश्वकप फुटबलमा क्यानेडाको ऐतिहासिक जित। अब मध्याह्न खबर विस्तारमा। जानकी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयले आज असार 5 गते प्रशासनिक सेवा बन्द गर्ने निर्णय गरेको छ। गाउँपालिकाको 18 अधिवेशनको दोस्रो बैठक बस्ने र बजेट तथा कार्यक्रम प्रस्तुत हुने भएकाले गाउँपालिकाले सूचना जारी गरी एक दिन प्रशासनिक सेवा बन्द गर्ने जानकारी दिएको छ। नियमित प्रशासनिक सेवा बन्द भए पनि अत्यावश्यक सेवा भने दिन सकिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भानुभक्तले बताउनुभयो। यता टीकापुरमा नगरपालिकाको आज बस्ने भनिएको नगरसभा अनिश्चित भएको छ। नगरपालिकाको कार्यवाहक प्रमुखको विषयमा अदालतमा मुद्दा परेपछि आज बस्ने नगर सभा र त्यसले ल्याउने नीति तथा कार्यक्रम अल्पत्र परेको हो। अदालतले 8 गते विवादित पक्षलाई बोलाएर सुनवाई गर्ने भएकाले त्यस यताका अधिवेशनका कार्यक्रमहरू प्रभावित भएका हुन्। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 को नतिजा सार्वजनिक गरेको छ। शुक्रबार आज बिहान बसेको परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गरेको हो। बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले बिहान 8 बजे बैठक बसेर कक्षा 12 को नतिजा सार्वजनिक गरिएको जानकारी दिए। बोर्डका अनुसार नियमिततर्फ 69.75% विद्यार्थी उत्तीर्ण भएका छन्। वैशाख 14 बाट 27 गतेसम्म सञ्चालन भएको परीक्षामा 4,18,170 परीक्षार्थी सहभागी थिए, जसमध्ये नियमिततर्फ 3,32,241 र आंशिकतर्फ 85,929 विद्यार्थी रहेका परीक्षा बोर्डले जनाएको छ। सरकारले 45 दिनभित्र नतिजा सार्वजनिक गर्न निर्देशन दिए पनि बोर्डले समयावधि अगावै नतिजा सार्वजनिक गरेको छ। यसअघि एसईको नतिजा पनि 29 दिनमै सार्वजनिक गरिएको थियो। सरकारले एसईई परीक्षाको नतिजा 1 महिनाभित्रै सार्वजनिक गर्न भनेको थियो। सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 लागि ल्याएको बजेट विवादमा परेको छ। बजेटमा सीमित मन्त्रीहरूले मात्रै मनोमानी गरेपछि प्रदेशसभा सदस्यहरू बजेटको विपक्षमा बोल्न थालेका छन्। प्रदेशसभा सदस्यहरूको भावना समेट्न नसकेको सरकारले आफैले बनाएको मापदण्ड पूरा गर्न नसकेको अन्य मन्त्रालयको बजेट पनि मुख्यमन्त्री र प्रभावशाली मन्त्रीले आफ्ना क्षेत्रका फरक क्षेत्रमा योजना घुसाएका कारण बजेटप्रति मन्त्री र प्रदेशसभा सदस्यहरूको असन्तुष्टि चुलिएको हो। मामिला तथा कानून मन्त्री हिरा सिंह सार्कीले आफ्नो विद्यालयको बजेटमा अर्को क्षेत्रको घुसाएकाले असहमति जनाइसकेको बताउनुभयो। आन्तरिक मामिलामा मीडिया सुरक्षा विपद जस्ता विषय हुनुपर्ने विद्यालयका योजना हालिएका छन्। प्रदेशसभा सदस्य ललिता सुनारले कार्यक्रममा पुस्तिका हात नपरेको, बाहिर बाहिर सुनेको भरमा बजेट पास गर्नै नसकिने खालको रहेको बताउनुभयो। यस क्षेत्रमा निर्वाचित प्रदेशसभा सदस्य लक्ष्मण किशोर चौधरीले समयमा बजेट कार्यक्रम नपाएको र मोबाइलमा पठाएको बजेटको फाइल आफू व्यस्त भएकाले पढ्न नपाएको प्रतिक्रिया दिनुभयो। बजेटको पूर्व सन्ध्यामा सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री परिवर्तन भएपछि असार 1 गते मध्यरातमा सत्तापक्ष प्रदेशसभा सदस्य मात्रै राखेर आर्थिक मामिला मन्त्री विक्रमसिंह धामीले 37.25 अर्ब बजेट प्रस्तुत गर्नुभएको थियो। टीकापुरमा सबैभन्दा ठूलो योजनामा 1 करोड़सम्मका रहेका छन्। टीकापुर क्षेत्रमा सबैभन्दा ठूलो विकास योजना बिहानी पुनस्थापना गृहदेखि एयरपोर्ट जाने बाटोको लागि 1 करोड़ बजेट छुट्याएको छ। यस्तै टीकापुर उद्योग वाणिज्य संघको भवनका लागि 1 करोड़ बजेट छुट्याएको छ। यहाँका साना योजनामा 1.5 लाख रूपियाँसम्म बजेट छुट्याइएको छ। टीकापुरमा पर्यटन क्षेत्रमा 75 लाख बजेट छुट्याएकोमा सबै बजेट 6 वटा मन्दिरमा मात्रै दिएको छ। पूर्वाधारतर्फ 9.50 करोड़ जतिका योजना परेका छन्। यस्तै सशस्त्र अनुदानको 10.75 करोड़ रूपियाँका योजनाहरू पटक पटक दोहोरिएको र टीकापुर नगरपालिकाको सशस्त्र अनुदानमा बर्दगोरिया गाउँपालिकाका योजना पनि राखेका छन्। मुख्यमन्त्रीले वर्षदेखि भन्दै आउनुभएको टीका सिंगापुर विज्ञान तथा प्रविधि विश्वविद्यालयको व्यवस्थापनका लागि 4,25,000 रूपियाँ बजेट छुट्याइएको छ। सामाजिक विकासतर्फ सरकारी स्वामित्वका विद्यालय र क्याम्पसहरूमा 1,44,00,000 रूपियाँ बजेट छुट्याइएको छ। पूर्वाधार निर्माणमा अत्यावश्यक भएको टीकापुर अस्पतालमा भवन निर्माणका लागि 5,00,00,000 रूपियाँ विनियोजन भएको अस्पतालका अध्यक्ष रामबहादुर भण्डारीले बताउनुभयो। टीकापुर अस्पतालमा नवदुर्गा स्कूल कर्णाली मावि जनप्रकाश आधारभूत विद्यालयमा शुद्ध खानेपानीका लागि बजेट छुट्याएको छ। बजेटमा सीमित व्यक्तिको हाली मुहाली भएपछि बजेटमा संशोधन प्रस्ताव हालिने एकजना प्रदेश सभा सदस्यले बताउनुभयो। सुदूरपश्चिम प्रदेश सरकारका हरेक वर्षका बजेट ल्याउँदा मुख्यमन्त्री र मन्त्रीहरूका क्षेत्रमा मात्रै बजेट विनियोजन गरेको भन्दै प्रदेश सभा सदस्यहरूले विरोध जनाउने र अन्तिममा पास गर्ने अभ्यास हुँदै आएको छ। मध्याह खबरमा अरू खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम। के तपाईलाई थाहा छ,
1: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं। पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौ।
0: विस्तारै गर्दा हुँदैन?
1: हुँदैन। टीकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टीकापुर कैलाली।
2: जानकी गाउँपालिकाको गाउँवासीहरूमा हार्दिक अनुरोध,
3: नेपालको संविधानको भाग 3 मौलिक हक धारा 39 अन्तर्गत बालबालिकाको हकको व्यवस्था भएको र बालबालिका ऐन 2075, बाल श्रम निषेध र नियमित गर्ने ऐन 2056, स्थानीय सरकार सञ्चालन ऐन 2074 समेतलाई कार्यान्वयन गर्न गराउनका लागि गाउँपालिका तत्पर रहेको हुँदा 20 वर्ष मुनिका किशोर किशोरीहरूले विवाह गरे गराएमा भागे भगाएमा दुवै पक्ष कानून बमोजिम दण्डनीय हुने भएकाले 20 वर्ष मुनिका विवाहहरू विवाह दर्ता नहुने र स्वत बदर हुने भएकाले आफू सचेत भई अरूलाई सचेत गराई कानूनको पालना गर्न गराउनका लागि हार्दिक अनुरोध गर्दछौ। साथै बालबालिकालाई निकृष्ट प्रकारको श्रम जस्तै मोटर ग्यारेज, होटल, कारखाना, गिट्टी बालुवा, घरेलु कामदार, गाडीमा सहचालक आदिमा नलगाउन, 18 वर्ष मुनिका बालबालिकालाई कुनै पनि निकृष्ट श्रममा नलगाउन, धुम्रपान, मद्यपान, स्वास्थ्यजन्य पदार्थको खरिद बिक्री गर्ने कार्यमा बालबालिकालाई प्रयोग नगर्न हुन र अनिवार्य विद्यालय भर्ना गराई नियमित पठन पाठन कार्यमा संलग्न गर्न हुन हार्दिक अनुरोध छ। कानून विरूद्धका कार्यहरू भए वा गरे गराए कानून बमोजिम कारवाही हुने बेहोरा समेत सम्पूर्ण गाउँवासीहरूलाई जानकारी गराइन्छ।
2: अध्यक्ष गणेश चौधरी, बालमैत्री स्थानीय शासन गाउँपालिका समिति।

0: अब बाँकी खबर। जानकी गाउँपालिका वडा नम्बर पाँचले वडामा रहेका एकल दलित महिलाहरूको क्षमता विकासका लागि तालिम आयोजना गरेको छ। तालिम उद्घाटन गर्दै वडा अध्यक्ष भीम बहादुर चौधरीले सिक्ने कुरा बुढेसकालसम्म सिक्नुपर्ने बताउँदै तालिममा सिकेका कुरा व्यवहारमा उतार्न अनुरोध गर्नुभयो। कार्यक्रममा कार्यपालिका सदस्य पार्वती डंगौरा थारूले मोबाइलबाट पनि धेरै ज्ञान सिक्न सकिने भएकाले काम लाग्ने कुरा मात्र हेर्न अनुरोध गर्नुभयो। एकल र दलित महिलालाई समाजले हेर्ने दृष्टिकोण फरक भएको बताउँदै उनीहरूलाई अघि बढ़ाउन हौसला दिनका लागि तालिम आयोजना गरिएको बताउनुभयो। स्वागत वडा सदस्य तथा न्यायिक समिति सदस्य केसन्ती देवी चौधरीले गर्नुभएको थियो भने संचालन कर्मचारी दुर्गा प्रसाद जोशीले गर्नुभएको थियो। गृहमन्त्री सुदन गुरूङले सरकारको भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ भनी बताएका छन्। गुरूङले प्रहरीका केन्द्रीय र प्रदेश प्रमुखलाई मातहतका कर्मचारीले निगरानी गर्न र कार्य सम्पादनका आधारमा दण्ड वा पुरस्कार दिन निर्देशन दिएका छन्। गृहमन्त्री गुरूङले अर्को वर्ष दुवै प्रहरीतर्फ 79 भवन निर्माण गर्न बजेट विनियोजन भएको जानकारी दिएका छन्। मध्याह खबरमा हिमाली र पहाड़ी भूभागमा वर्षा र हिमपातको सम्भावना लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
1: टीकापुर नगरपालिकाको निशुल्क ग्रामीण अल्ट्रासाउण्ड बारे अत्यन्त जरूरी सूचना। टीकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको स्थान मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ। तपसिलका ओडाहरूमा सञ्चालन हुने सेवाहरू: वडा नम्बर 4 असार 5 गते अस्नेरी शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1 असार 6 गते एकता नगर कार्य समितिको भवन, वडा नम्बर 2 असार 7 गते विजयनगर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1 असार 8 गते गणेशपुर खोप क्लिनिक भवन, वडा नम्बर 3 असार 9 गते रामपुर शहरी स्वास्थ्य केन्द्र र वडा नम्बर 1 असार 10 गते ज्योतिनगर शहरी स्वास्थ्य प्रवर्धन केन्द्र। सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि। टीकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टीकापुर।
2: लुबाट कसरी बच्ने? बाहिर निस्कदा टाउको, कान र गर्दन कपडाले छोपेर हिँड्नुपर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने।
3: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
2: बिरामीले पटक पटक गरी पानी पिइराख्नुपर्छ।
3: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
2: गर्मी मौसममा काँक्रो, प्याजको रस, बेल, आँप, कागतीको शर्बतको सेवन गर्नुपर्छ।
3: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया, कफी, सोडा जस्ता पिय पदार्थ।
2: नरम, मुलायम, सुतीको कपडा लगाउने।
3: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने
2: र बालबालिका, वृद्धा तथा दीर्घ रोगीको विशेष ख्याल गरौ।
4: टीकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
0: अब पुनः बाँकी खबर। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको पहिलो राष्ट्रिय महाधिवेशन असार 7 देखि 9 गतेसम्म भरतपुरमा हुँदैछ। महाधिवेशनका लागि 18 विभिन्न उपसमितिले तयारी गरिरहेका छन्। अहिले महाधिवेशनको तयारी तीव्र रूपमा अगाडि बढ़ेको छ। महाधिवेशनको उद्घाटन भरतपुर नगरपालिका 10 स्थित जिल्ला प्रहरी कार्यालय चितवन अगाडिको गेस्ट हाउस सहरमा र बन्द सत्र उद्योग संघ चितवनमा हुने गरी तयारी भइरहेको रासपाका केन्द्रीय सदस्य राजन गौतमले जानकारी दिनुभयो। हामीले महाधिवेशनको तयारी तीव्र रूपमा अगाडि बढ़ाएका छौं। उद्घाटन सत्र हुने स्थान गेस्ट हाउस चौरमा विशेष डोमको निर्माण कार्य शुरू भएको छ, उहाँले भन्नुभयो। उद्घाटन समारोहका लागि जर्मन प्रविधिमा आधारित आल्मुनियम संरचना युक्त डोम निर्माणको काम भइरहेको छ। करिब 3000 वर्गमिटर क्षेत्रफलमा तीनवटा डोम जोडेर एउटै सभा हलमा बनाइने केन्द्रीय सदस्य गौतमले जानकारी दिनुभयो। डोमको छाना वाटरप्रुफ टेन्साइल फेब्रिकबाट बनाइँदैछ। मौसमको ख्याल गरेर घाम, पानी तथा हावाको प्रभावबाट सहभागीहरूलाई सुरक्षित बनाउन लागि। हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा स्थानीय वायु तथा पूर्वी वायुको आंशिक प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभाग, लुम्बिनी प्रदेशको हिमाली भूभाग साथै कोशी प्रदेशका तराई भूभागमा साधारणतया बादल लाग्नेछ। यसै गरी लुम्बिनी प्रदेशको पहाड़ी भूभाग र मध्य प्रदेशको तराईमा आंशिक बादल लाग्नेछ भने तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा हुनुका साथै कतिपय स्थानमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी प्रदेशको तराईका थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा पनि तातो दिन हुने सम्भावना छ। त्यसै गरी आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ। अन्य हिमाली र पहाड़ी भूभाग साथै कोशी प्रदेशको तराईमा आंशिक बादल तथा अन्य तराई भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी र कर्णाली प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा मेघ गर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना छ। कोशी प्रदेशको तराईका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

एक करोड़सम्म बजेट सरकार आफैले बनाएको मापदण्ड पूरा गर्न नसकेको आरोप। जानकी गाउँपालिकाको बजेट आउँदै टीकापुरको अन्यलमा जानकीका वडा नम्बर 5 मा एकल दलित महिलाहरूको क्षमता विकासका लागि तालिम। कक्षा 12 को नतिजा सार्वजनिक, नियमिततर्फ 69.75% उत्तीर्ण र विश्वकप फुटबलमा क्यानेडाको ऐतिहासिक जीत। हवस् त अहिलेलाई मध्याह खबर यति नै, यसपछि लोकगीत सुन्न सक्नुहुनेछ। प्राविधिक मित्रलाई धन्यवाद दिँदै अहिलेको मध्याह खबरबाट म रत्न फुनवगर पनि विदा हुन्छु। सामुदायिक रेडियो टीकापुर एफएम सुन्दै गर्नुहोला।

0: विशेषज्ञ डाक्टर आउने बारेको सूचना। वरिष्ठ मुटु रोग विशेषज्ञ शहीद गंगालाल हृदय रोग केन्द्रमा पूर्व कार्यरत गोल्ड मेडलिस्ट डाक्टर अब महापार्वती मेडिकल स्टोर जोशीपुरमा।
1: डाक्टर अजय भट्ट मुटु रोग विशेषज्ञ MBBS MD इन्टरनल मेडिसिन DM कार्डियोलोजी।
2: डाक्टर आउने दिन असार 7 गते आइतबार समय बिहान 10 बजेदेखि
1: महापार्वती मेडिकल स्टोर जोशीपुरमा आउँदै हुनुहुन्छ।
0: उपचार हुने समस्याहरू
1: हृदयघात, हार्ट अट्याक, उच्च रक्तचाप, धड्कन अनियमितता, मुटुमा दुखाइ वा जलन, स्वास्थ्यमा गाह्रो भएको समस्या, कोलेस्ट्रोल र मुटु सम्बन्धी समस्या, हात खुट्टाहरू झमझमाउने, मुटुको बाइपास सर्जरीको फलोअप, एन्जियोग्राफी गरेका बिरामीहरूको फलोअप, सुगर, थाइराइड, दम, निमोनिया सम्बन्धी सम्पूर्ण रोगको समाधान,
0: साथै मुटुको इको, रगत जाँच र ECG पनि गरिन्छ। थप जानकारी तथा नाम दर्ताका लागि फोन नम्बर 98216 1400 र 98486 39785। सम्पर्क स्थान महापार्वती मेडिकल स्टोर जोशीपुर गाउँपालिका 2 जोशीपुर बजार कैलाली।
3: हेरामे दिन रात गरी मरी मरी पैसा कमायो तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ अनि सबै पैसा स्वाहा
4: हो नि बिरे। मलाई नि त्यस्तै पर्यो नि, हेर्न अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि हेर्न।
5: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
4: के गर्छ र सन मेडिकेयरले?
5: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
4: यति गरेपछि धेरै राहत हुने रहेछ त।
5: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर।
4: कुरा बुझ्यो होइन त तिमीहरूले? चिया पनि खाइयो, कुरो पनि बुझियो है केटा।
6: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
0: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
0: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
6: जनरल फिजिसियन विशेषज्ञ सेवा,
0: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
6: रोग सेवा,
0: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
6: मनोचिकित्सक विशेषज्ञ सेवा,
7: हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार,
6: र सिटी स्क्यान सेवा,
0: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको ICU, SDU, CEONC र बालबालिकाका लागि SNCU सेवा,
6: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ECG, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन CAC सेवा,
0: फार्मासिस्ट द्वारा फार्मेसी सेवा 24 घण्टा,
6: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
0: हिंसा पीड़ितहरूका लागि OCMC सेवा, मेडिको लिगल सेवा,
6: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
0: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य

0: स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
1: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा।
0: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
2: बैंकले कभैलाई कसै अवस्था मिलै तमरो एटीएम मोबाइल र इन्टरनेट बैंकिङको गोप्य विवरण माग्दैन। यदि कसैले कसै माध्यम बठियाईलाई तुमसँग तसो जानकारी माग्याका खण्डमी बुझिहाल्या उहिले तमलाई छग्दो खोज्जाछ। सँगै बैंकको कर्मचारी भएको दावी अध्या हरेक मान्छेको पहिचान प्रमाणित हरू उनीहरू विवरण मागी भर बैंकमी सोधौ सतर्क रहौ ठगी बठिए बचौ।
3: सिद्धार्थ बैंक बठियाई जनहितमी जारी सन्देश।
4: सिद्धार्थ बैंक सम्बन्ध सधैँ भरिलाई।
5: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा एघारमा वाणिज्य संकायमा भर्ना खुल्यो।
1: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा एघार अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
0: पढाइ हुने विषयहरू
2: अनिवार्य नेपाली,
0: अनिवार्य अंग्रेजी,
2: सामाजिक गणित,
0: ऐच्छिक लेखाशास्त्र,
2: ऐच्छिक वित्त शास्त्र,
0: ऐच्छिक अर्थशास्त्र,
2: कम्प्युटर विज्ञान,
0: भर्ना सम्बन्धी कार्यक्रमहरू,
2: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
0: भर्ना सुरु जेठ 3 गतेदेखि,
2: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
0: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म। सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ। थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77।
1: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।
3: ए बा आइकै क्या, आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
4: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाँची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
3: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
4: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-597-0217 सम्पर्क हर्या।

0: एसईईमा मौका परीक्षा दिएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरूरी सूचना।
1: भीमडट्ट नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत 3 वर्ष प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी, सामान्य चिकित्सा, नेत्र विज्ञान, डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ।
0: साथै शैक्षिक सत्र 2083-84 प्रमाणपत्र तह नेत्र विज्ञान अफ्थाल्मिक साइन्स मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसईईको मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला।
1: भर्ना हुने विषयहरू:
0: मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी,
1: नेत्र विज्ञान ओए।
0: अनलाइन फारम भर्ने मिति 2083 असार 3 गतेदेखि 18 गतेसम्म। आवेदन शुल्क ₹1,000 मात्र।
1: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर सम्पर्क फोन नम्बर 0969900044, 98588044 र 97642830921। वेबसाइट www.mahakalishikshalay.edu.np।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुत्रुके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल साइनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगल साइनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246028225।

0: ए सन्टेकी आमा, पर कान्छाशालाको बिहाको न्युत आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बिहा नगरिकन पन भएन, जाउँ भने भयाको मंगलसूत्र पन भाँची गयो।
0: यतिका लागि त सामुएल दोलस बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त छ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
1: आज त सन्त्याका बाले मनकै कुरो हर्यो, त बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनसादीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनसादी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर केहरी सिंह सुनार, सम्पर्क नम्बर 9868-44-1208, 9846-39-261।
3: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।
4: नमस्कार, 1 मेगाहर्जमा यो हो 1 MB रेडियो संग्रह सुगम यात्राबाट अबको गीतको शीर्षक रहेको छ मनको रानी। प्रस्तुत गर्दै हुनुहुन्छ 1 MB, साथमा हुनुहुन्छ म्याट जोन। यो गीतका संगीत संयोजक हुनुहुन्छ राजन ईशान, अनि यो गीतका उत्पादक तथा वितरक हुनुहुन्छ सचिन सिंह।

0: र सारण रोकिन गएकोमा खेद प्रकट गर्दछौ।
1: जानकी गाउँपालिकाको गाउँवासीहरूमा हार्दिक अनुरोध।
2: नेपालको संविधानको भाग 3 मौलिक हक धारा 39 अन्तर्गत बालबालिकाको हकको व्यवस्था भएको र बालबालिका ऐन 2075, बाल श्रम निषेध र नियमित गर्ने ऐन 2056, स्थानीय सरकार सञ्चालन ऐन 2074 समेतलाई कार्यान्वयन गर्न गराउनका लागि गाउँपालिका तत्पर रहेको हुँदा 20 वर्ष मुनिका किशोर किशोरीहरूले विवाह गरी गराएमा भागे भगाएमा दुवै पक्ष कानून बमोजिम दण्डनीय हुने भएकाले 20 वर्ष मुनिका विवाहहरू विवाह दर्ता नहुने र स्वत बदर हुने भएकाले आफू सचेत भई अरूलाई सचेत गराई कानूनको पालना गर्न गराउनका लागि हार्दिक अनुरोध गर्दछौ। साथै बालबालिकालाई निकृष्ट प्रकारको श्रम जस्तै मोटर ग्यारेज, होटल, कारखाना, गिट्टी बालुवा, घरेलु कामदार, गाडीमा सहचालक आदिमा नलगाउन, 18 वर्ष मुनिका बालबालिकालाई कुनै पनि निकृष्ट श्रममा नलगाउन, धुम्रपान मद्यपान स्वास्थ्यजन्य पदार्थको खरिद बिक्री गर्ने कार्यमा बालबालिकालाई प्रयोग नगर्न हुन र अनिवार्य विद्यालय भर्ना गराई नियमित पठन पाठन कार्यमा संलग्न गर्न हुन हार्दिक अनुरोध छ। कानून विरुद्धका कार्यहरू भए वा गरे गराए कानून बमोजिम कारवाही हुने बेहोरा समेत सम्पूर्ण गाउँवासीहरूलाई जानकारी गराइन्छ।
1: अध्यक्ष गणेश चौधरी, बालमैत्री स्थानीय शासन गाउँपालिका समिति।
3: गरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
4: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
3: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
4: शिखर इन्स्योरेन्सको सहकार्यमा
3: अस्पताल खर्च सहाराले गर्छ।
4: ई सेवा सबै सधैँ सँगै।

0: बिरामी छ, स्कूल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्यो, म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लाग्यो हुन्छ, खानै सक्दैन।
1: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
2: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्। साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
3: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरला रोड, टिकापुर, कैलाली।

0: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
1: असार 6 गते पहिलो शनिबार
0: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खट्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
2: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
1: आउने दिन असार 6 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825677772।
3: ए रुक रुक रुक,
4: के भयो, किन कराएको यस्तो
3: दाई? यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
5: एयरटेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
3: हो र? हो नि, एयरटेलमा अब मात्र 799 सबै अनलिमिटेड।
6: आजै यो सुपर भ्यालु प्याक *123# डायल गरी वा एयरटेल एपमा गई लिनुहोस्। एयरटेल नेपालकै लागि।

0: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 मा वाणिज्य संकायमा भर्ना खुल्यो।
1: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यवहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
0: पढाइ हुने विषयहरू
2: अनिवार्य नेपाली,
0: अनिवार्य अंग्रेजी,
2: सामाजिक गणित,
0: ऐच्छिक लेखाशास्त्र,
2: ऐच्छिक वित्तशास्त्र,
0: ऐच्छिक अर्थशास्त्र,
2: कम्प्युटर विज्ञान,
0: भर्ना सम्बन्धी कार्यक्रमहरू,
2: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
0: भर्ना सुरु जेठ 3 गतेदेखि,
2: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
0: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म। सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ। थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77।
1: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।
3: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदा हुँदै पनि सबै एकलासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्यो
4: होइन चाहिँ जो माइलो
5: त्यो बर्बर बर्बर कराइरहेको के भएको छ हो तँलाई?
3: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्यो। म पनि पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लाग्यो हुन्छ, खानै सक्दैन।
4: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
6: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
7: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरौला रोड, टिकापुर, कैलाली।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी।
4: ए रुक रुक रुक, के भयो, किन कराएको यस्तो? दाई यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
5: इन्सेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
4: हो र? हो नि, इन्सेलमा अब मात्र 799 सबै अनलिमिटेड।
6: आजै यो सुपर भ्यालु प्याक #123 #डायल गरी वा एनसेल एपमा गई लिनुहोस्। एनसेल, नेपालकै लागि।

0: विशेषज्ञ डाक्टर आउने बारेको सूचना। वरिष्ठ मुटु रोग विशेषज्ञ शहीद गंगालाल हृदय रोग केन्द्रमा पूर्व कार्यरत गोल्ड मेडलिस्ट डाक्टर अब महापार्वती मेडिकल स्टोर जोशीपुरमा।
1: डाक्टर अजय भट्ट मुटु रोग विशेषज्ञ एमडीबीएस एमडी इन्टरनल मेडिसिन डीएम कार्डियोलोजी।
2: डाक्टर आउने दिन असार 7 गते आइतबार समय बिहान 10 बजेदेखि
1: महापार्वती मेडिकल स्टोर जोशीपुरमा आउँदै हुनुहुन्छ।
0: उपचार हुने समस्याहरू
1: हृदयघात, हार्ट अट्याक, उच्च रक्तचाप, धड्कन अनियमितता, मुटुमा दुखै वा जलन, स्वास्थ्यमा गाह्रो भएको समस्या, कोलेस्ट्रोल र मुटु सम्बन्धी समस्या, हात खुट्टाहरू झमझमाउने, मुटुको बाइपास सर्जरीको फलोअप, एन्जियोग्राफी गरेका बिरामीहरूको फलोअप, सुगर, थाइराइड, दम, निमोनिया सम्बन्धी सम्पूर्ण रोगको समाधान,
0: साथै मुटुको इको, रगत जाँच र इसिजी पनि गरिन्छ। थप जानकारी तथा नाम दर्ताका लागि फोन नम्बर 98216 1400 छ र 98486 39785। सम्पर्क स्थान महापार्वती मेडिकल स्टोर जोशीपुर गाउँपालिका 2 जोशीपुर बजार कैलाली।
3: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ के पाउँछ त्यहाँ?
4: ए त्यहाँ त्यहाँ त नलका मोटर, झक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
5: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
6: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
3: भनेदेखि सबै कुरा पाउने रहेछ।
7: टिकापुरमा रहेको एकमात्र नापतल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
8: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
9: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
7: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484 48673 र 98148 0204।

0: विशेषज्ञ डाक्टर आउने बारेको सूचना। वरिष्ठ मुटु रोग विशेषज्ञ शहीद गंगालाल हृदय रोग केन्द्रमा पूर्व कार्यरत गोल्ड मेडलिस्ट डाक्टर अब महापार्वती मेडिकल स्टोर जोशीपुरमा।
1: डाक्टर अजय भट्ट मुटु रोग विशेषज्ञ MBBS MD इन्टरनल मेडिसिन DM कार्डियोलोजी।
2: डाक्टर आउने दिन असार 7 गते आइतबार समय बिहान 10 बजेदेखि
1: महापार्वती मेडिकल स्टोर जोशीपुरमा आउँदै हुनुहुन्छ।
0: उपचार हुने समस्याहरू
1: हृदयघात, हार्ट अट्याक, उच्च रक्तचाप, धड्कन अनियमितता, मुटुमा दुखाइ वा जलन, स्वास्थ्यमा गाह्रो भएको समस्या, कोलेस्ट्रोल र मुटु सम्बन्धी समस्या, हात खुट्टाहरू झमझमाउने, मुटुको बाइपास सर्जरीको फलोअप, एन्जियोग्राफी गरेका बिरामीहरूको फलोअप, सुगर, थाइराइड, दम, निमोनिया सम्बन्धी सम्पूर्ण रोगको समाधान,
0: साथै मुटुको इको, रगत जाँच र ECG पनि गरिन्छ। थप जानकारी तथा नाम दर्ताका लागि फोन नम्बर 98216 1400 छ र 98486 39785। सम्पर्क स्थान महापार्वती मेडिकल स्टोर जोशीपुर गाउँपालिका 2 जोशीपुर बजार कैलाली।
3: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज।

0: सामाजिक सञ्जालमी निकेरी जाँची बुझी भएर बैंकको आधिकारिक प्रोफाइल मात्रै फलोहरू कसैले लिंक खोल्लाए अगाडि त्यो क्याको लागि हो, कहिले पठाएको हो रे, कहाँ जान्छ, निकेरी बुझी भएर खुल्याएको वेबसाइटको URL चेक गरौं।
1: अप्रिय घटना हुन नदिनलाई समय समयमी आफ्नो पासवर्ड बदलौ। आफूलाई केही शंका लागेले बैंकलाई छिट्टै खबर गरौ।
2: सतर्क रहौ, ठगीबाट बचौ।
1: सिद्धार्थ बैंक पठाई जनहितमी जारी सन्देश।
3: सिद्धार्थ बैंक, सम्बन्ध सधैँ भरिलाई।
4: सिधापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।

0: कानून कलिक भ्रष्टाचार रोक नै सेकी जब सम हमरे सबको भ्रष्टाचार विरोधी नै हुईबी भ्रष्टाचार करुया मनै न खुलके विरोध करी। भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण करक लाग सबको जाने सहयोग करी।
1: अख्तियार दुरूपयोग अनुसन्धान आयोगकी कार्यालय महेन्द्रनगर कञ्चनपुर से जनहितमै जारी सन्देश।
2: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
3: असार 6 गते पहिलो शनिबार
2: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
4: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
3: आउने दिन असार 6 गते पहिलो शनिबार
2: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 98688008 र 98253677272।

0: सबै एक्ला सका हुन्छ र
1: कहिले कोही बिरानी कहिले कोही बिरानी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्यो
2: होइन चाइनाजो माइलो के बर्बर बर्बर कराइरहेछ के भएको छ हो तलाई
1: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लाग्या लाग्या हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
3: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
4: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकरला रोड टिकापुर कैलाली
5: ए भनेदेखि सबै कुरा पाउने रहेछ लु भन् त भाउ के पाउँछ त्यहाँ
6: ए त्यहाँ त्यहाँ त नलका मोटर ढक तराजु घरमा लाउने कलर सबै पाइन्छ
7: ए एभ्रिलाको कुरा गरेको हो त्यो त मलाई पनि थाहा छ त्यहाँ त ग्यास ग्यास चुला नलकाका सामान किला काँटा सबै पाइन्छ नि
8: त्यति मात्र होइन त्यहाँ त जस्मिन पेन्ट घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ
5: भनेदेखि सबै कुरा पाउने रहेछ
9: टिकापुरमा रहेको एकमात्र नापतल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस
10: विशेष ढक तराजु डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस
11: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर
9: प्रोप्राइटर पुष्पराज देवकोटा सम्पर्क फोन नम्बर 98484463 र 98164602004
12: भागीरथी मेडिकल टिकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टिकापुरमा
13: यही असार 13 गते दोस्रो शनिबारका दिन
12: नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ समस्याहरू मिर्गी रोग मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु मुटुको कम वा ज्यादा हुनु लामो समयदेखि टाउको दुख्नु छटपटी लाग्नु जिउ झमझम हुनु जलन हुनु चिन्ता मान्नु जीवनसित निराश हुनु आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु धेरै शंका मान्नु कानमा बोले जस्तो लाग्नु कोठामा एक्लै बस्न मन लाग्नु काममा मन नलाग्नु झर्को मान्नु रिसाउनु बिना कारण हाँस्नु मुस्कुराउनु रुनु घर छोडेर भाग्नु यौन इच्छाको कमी हुनु जाँड गाँजा चरेस रक्सी ब्राउन सुगर नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टिकापुर एफएमको नजिकै टिकापुर टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-5835 र 98-650-40-770 समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म
13: डाक्टर आउने दिन असार 13 गते दोस्रो शनिबार

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी
4: घरेको भए होइन गरिहाल्नुस्, यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
5: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
4: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
5: शिखर इन्स्योरेन्सको सहकार्यमा
4: अस्पताल खर्च सहाराले गर्छ।
5: ई सेवा सबै सधैँ सँगै।
6: ए बा आइगई क्या, आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
7: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भन्या बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, त्यसैले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
6: ठिक गरिबा, आफैबाटै सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
7: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 सम्पर्क हरे।

0: एसईईमा मौका परीक्षा दिएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरूरी सूचना।
1: भीमडट्ट नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत 3 वर्षे प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी, सामान्य चिकित्सा, नेत्र विज्ञान, डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ।
0: साथै शैक्षिक सत्र 2083-84 प्रमाणपत्र तह नेत्र विज्ञान अफ्थाल्मिक साइन्स मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसईईको मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला।
1: भर्ना हुने विषयहरू:
0: मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी,
1: नेत्र विज्ञान ओए।
0: अनलाइन फारम भर्ने मिति 2083 असार 3 गतेदेखि 18 गतेसम्म। आवेदन शुल्क ₹1,000 मात्र।
1: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर सम्पर्क फोन नम्बर 0969-59-0044, 98-587-80-044 र 97-642-33-921। वेबसाइट www.mahakalishikshalay.edu.np।
2: ए सन्तेकी आमा, पर कान्छा खालाको बिहाको न्युज आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
3: आफ्ना कान्छा भाइको बे नगइजन पनि भएन, जाउँ भने भयाको मंगलसूत्र पनि माथि गयो।
2: यतिकै लागि त सामुएल जोलस बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
3: आज त सन्त्याका बाले मनकै पुरो हर्यो, त बाई जाउँ।
4: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर टिहारी सिंह सुनार, सम्पर्क नम्बर 98-68-44-1208, 98-486-39-261।
5: के तपाईँलाई किचन, वायरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
6: ग्रीष्मा टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुखद मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस टिकापुर कैलाली, सञ्चालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 98-49-85-18-08।

0: विशेषज्ञ डाक्टर आउने बारेको सूचना। वरिष्ठ मुटु रोग विशेषज्ञ शहीद गंगालाल हृदय रोग केन्द्रमा पूर्व कार्यरत गोल्ड मेडलिस्ट डाक्टर, अब महापार्वती मेडिकल स्टोर जोशीपुरमा।
1: डाक्टर अजय भट्ट, मुटु रोग विशेषज्ञ, MBBS, MD, इन्टरनल मेडिसिन, DM, कार्डियोलोजी।
2: डाक्टर आउने दिन असार 7 गते आइतबार, समय बिहान 10 बजेदेखि।
1: महापार्वती मेडिकल स्टोर जोशीपुरमा आउँदै हुनुहुन्छ।
0: उपचार हुने समस्याहरू:
1: हृदयघात, हार्ट अट्याक, उच्च रक्तचाप, धड्कन अनियमितता, मुटुमा दुखाइ वा जलन, श्वास फेर्न गाह्रो भएको समस्या, कोलेस्ट्रोल र मुटु सम्बन्धी समस्या, हात खुट्टाहरू झमझमाउने, मुटुको बाइपास सर्जरीको फलोअप, एन्जियोग्राफी गरेका बिरामीहरूको फलोअप, सुगर, थाइराइड, दम, निमोनिया सम्बन्धी सम्पूर्ण रोगको समाधान,
0: साथै मुटुको इको, रगत जाँच र ECG पनि गरिन्छ। थप जानकारी तथा नाम दर्ताका लागि फोन नम्बर 98216-14300 छ र 98486-39785। सम्पर्क स्थान महापार्वती मेडिकल स्टोर, जोशीपुर गाउँपालिका 2, जोशीपुर बजार, कैलाली।
3: ला, फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
4: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
3: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
4: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
5: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
3: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
6: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, JCBमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
7: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर केवालाल चौधरी।
4: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।
3: बाबु, ए बाबु, काल मनिष मेडिकलमा जाइस् त?
8: मै नै जाइ, उहाँ आफ्नो अनुहार बिगारके घर से बाहर नै निकल छु।
3: उहे मारे तो तुहिन उहाँ पठाइदो। यहाँ हेर, ई पत्रिका में लिखल बा, मनिष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकरन बढ़िया डाक्टर होइसे उपचार हुई तो तोर समस्या फेन अस्ते बा, जैबे तो समाधान हुई जाए।
8: ए हो दादू, अपन अनुहार बिगड़ के परेशान रहूं, तब तो मैं अब भी जाए।
9: याद करबी, मनिष मेडिकल हल टिकापुरमा प्रत्येक महिना के दोस्रो शनिबार काठमाडौँ के वरिष्ठ छाला यौन कुष्ठ तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा। मनिष मेडिकल हल टिकापुरमा पुरान से पुरान अनुहारमा रहल चाया, पोटो, डन्डीफोर, दाँत, खुजली, भुटला झर्ना, कपार के तालु खुल्ना, डेन्ड्रफ, इक्जेमा, सोरियासिस, कुष्ठ रोग, पुरान से पुरान ठीक नै हुइल घाव, खतिरा ओ यौन दुर्बलता के उपचार होती रहल बा।
10: सम्पर्क मनिष मेडिकल हल, अस्पताल रोड, टिकापुर। फोन नम्बर 98600-71024 ओ 98046-77417।

0: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 वाणिज्य संकायमा भर्ना खुल्यो।
1: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
0: पढाइ हुने विषयहरू
1: अनिवार्य नेपाली,
0: अनिवार्य अंग्रेजी,
1: सामाजिक गणित,
0: ऐच्छिक लेखाशास्त्र,
1: ऐच्छिक वित्त शास्त्र,
0: ऐच्छिक अर्थशास्त्र,
1: कम्प्युटर विज्ञान,
0: भर्ना सम्बन्धी कार्यक्रमहरू,
1: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
0: भर्ना सुरु जेठ 3 गतेदेखि,
1: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
0: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म। सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ। थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77।
1: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।
2: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
3: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो, देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
2: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
3: कहाँ हुनु भाइ, टिकापुरमा जमरापारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
2: अब त म ढुक्क।
4: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
3: मोबाइल नम्बर 98-48-51-43-26। जमरापारी, टिकापुर, कैलाली।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुत्रुके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टी कापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246028225।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ, ती बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
1: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
2: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
1: के गर्छ र सन मेडिकेयरले?
2: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
1: यति गरेपछि धेरै राहत हुने रहेछ त।
2: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
1: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
3: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
4: यो ओसीएमसी भनेको के आयो फेरि?
5: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
4: ओसीएमसीले के सहयोग गर्छ त?
5: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
6: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmcticapur@gmail.com।

0: ए रजनी, त्यहाँ पर बाँसको लामो लौरो छ, छिट्टो लिएर आऊ त।
1: कुखुरालाई दाना दिने बेलामा किन लौरो खोज्नु भयो तपाईँले?
0: एउटा सर्प छ कि कुखुराको फार्मनिर, त्यसलाई लौरोले तर्साए भाग्थ्यो कि, छिटो ल्याऊ न।
1: सर्पलाई चिड्याउनु चलाउनु हुँदैन नि, नत्र हामीले डस्न सक्छ। बरु घरभित्र आउन लाग्यो भने चाहिँ धपाउला।
0: फार्ममा पसेर कुखुरा मारिदेला र खाइदेला भनेर धपाउन खोजेको हो नि रजनी।
1: फार्ममा किरा फट्याङ्ग्रा मुसा सर्प छिर्न नसकुन् भनेर फलामको जाली हालेको छ त। सर्पले कुखुरालाई क्षति पुर्याउन सक्दैन, बरु तपाईँलाई डस्ला टाढे बस्नु है।
0: हो हुन त, के गर्ने, सर्प देख्ने बित्तिकै डर लागिहाल्दो रहेछ। ले सर्प त आफै फर्किएर बारीतिरै गयो।
1: हामी मात्रै सर्पसँग डराउने होइन, उनीहरू पनि हामीसँग डराउँछन्। यदि कसैले जान अन्जानमा चलाएमा प्रतिरक्षा गर्न वा आफ्नो बचाउको लागि सर्पले डस्ने गर्छन्।
2: सर्पबाट टाढा रहनुहोस्, सर्पलाई नचिडाउनुहोस् वा नजिस्काउनुहोस्। सर्प मानिसदेखि डराउँछन्, नचलाएर टाढै बसेमा सर्पले डस्दैन। तर उनीहरू खाना खोज्न बाहिर निस्केको बेलामा घाँस काट्दा, खेल्दा, हिँड्दा, छोइएमा मानिसले आक्रमण गर्न लागेको भन्ठानेर प्रतिरक्षा गर्ने क्रममा सर्पले डस्ने गर्दछन्। मानिसले सर्प देख्ने बित्तिकै मार्न खोज्छन्, त्यसो गर्दा पनि सर्पले डस्ने गर्दछन्।
3: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
4: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेण्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत छ।

0: एसईईमा मौका परीक्षा दिएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरूरी सूचना।
1: भीमडट्ट नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत 3 वर्षे प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी, सामान्य चिकित्सा, नेत्र विज्ञान, डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ।
0: साथै शैक्षिक सत्र 2083-84 प्रमाणपत्र तह नेत्र विज्ञान अफ्थाल्मिक साइन्स मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसईईको मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला।
1: भर्ना हुने विषयहरू:
0: मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी,
1: नेत्र विज्ञान ओए।
0: अनलाइन फारम भर्ने मिति 2083 असार 3 गतेदेखि 18 गतेसम्म। आवेदन शुल्क ₹1,000 मात्र।
1: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर सम्पर्क फोन नम्बर 0969-59-0044, 98-587-80-044 र 97-642-33-921। वेबसाइट www.mahakalishikshalay.edu.np।
2: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदा हुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्यो
3: होइन चाइनेजो माइलो के बर्बर बर्बर कराइरहेको छ, के भएको छ तलाई?
2: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको छ, त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लाग्या हुन्छ, खानै सक्दैन।
3: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
4: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्। साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
5: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरोला रोड, टिकापुर, कैलाली।

0: सामाजिक सञ्जालमी निकेरी जाँची बुझी भएर बैंकको आधिकारिक प्रोफाइल मात्रै फलो गरौ। कसैले लिंक खोल्लाए अगाडि त्यो क्याको लागि हो, कहिले पठाएको हो र कहाँ जान्छ निकेरी बुझी भएर खुल्याएको वेबसाइटको URL चेक गरौ।
1: अप्रिय घटना हुन नदिनलाई समय समयमी आफ्नो पासवर्ड बदलौ। आफूलाई केही शंका लागेले बैंकलाई छिट्टै खबर गरौ।
2: सतर्क रहौ, ठगीबाट बचौ।
1: सिद्धार्थ बैंक पठाइ जनहितमी जारी सन्देश।
3: सिद्धार्थ बैंक, सम्बन्ध सधैँभरिलाई।
4: टिकापुर नगरपालिकाको निशुल्क ग्रामीण अल्ट्रासाउण्ड बारे अत्यन्त जरूरी सूचना। टिकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको स्थान मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ। तपसिलका ओडाहरूमा सञ्चालन हुने सेवाहरू: वडा नम्बर 4 असार 5 गते अस्नेरी शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1 असार 6 गते एकता नगर कार्य समितिको भवन, वडा नम्बर 2 असार 7 गते विजयनगर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1 असार 8 गते गणेशपुर खोप क्लिनिक भवन, वडा नम्बर 3 असार 9 गते रामपुर शहरी स्वास्थ्य केन्द्र र वडा नम्बर 1 असार 10 गते ज्योतिनगर शहरी स्वास्थ्य प्रबन्धन केन्द्र। सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर।

0: विशेषज्ञ डाक्टर आउने बारेको सूचना। वरिष्ठ मुटु रोग विशेषज्ञ शहीद गंगालाल हृदय रोग केन्द्रमा पूर्व कार्यरत गोल्ड मेडलिस्ट डाक्टर अब महापार्वती मेडिकल स्टोर जोशीपुरमा।
1: डाक्टर अजय भट्ट मुटु रोग विशेषज्ञ MBBS MD इन्टरनल मेडिसिन DM कार्डियोलोजी।
2: डाक्टर आउने दिन असार 7 गते आइतबार समय बिहान 10 बजेदेखि
1: महापार्वती मेडिकल स्टोर जोशीपुरमा आउँदै हुनुहुन्छ।
0: उपचार हुने समस्याहरू
1: हृदयघात, हार्ट अट्याक, उच्च रक्तचाप, धड्कन अनियमितता, मुटुमा दुखै वा जलन, स्वास्थ्यमा गाह्रो भएको समस्या, कोलेस्ट्रोल र मुटु सम्बन्धी समस्या, हात खुट्टाहरू झमझमाउने, मुटुको बाइपास सर्जरीको फलोअप, एन्जियोग्राफी गरेका बिरामीहरूको फलोअप, सुगर, थाइराइड, दम, निमोनिया सम्बन्धी सम्पूर्ण रोगको समाधान,
0: साथै मुटुको इको, रगत जाँच र ECG पनि गरिन्छ। थप जानकारी तथा नाम दर्ताका लागि फोन नम्बर 98216-14300 र 98486-39785। सम्पर्क स्थान महापार्वती मेडिकल स्टोर जोशीपुर गाउँपालिका 2 जोशीपुर बजार कैलाली।
3: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 वाणिज्य संकायमा भर्ना खुल्यो।
4: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083का लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
3: पढाइ हुने विषयहरू अनिवार्य नेपाली, अनिवार्य अंग्रेजी, सामाजिक गणित, ऐच्छिक लेखाशास्त्र,
4: ऐच्छिक वित्त शास्त्र,
3: ऐच्छिक अर्थशास्त्र,
4: कम्प्युटर विज्ञान,
3: भर्ना सम्बन्धी कार्यक्रमहरू,
4: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
3: भर्ना शुरू जेठ 3 गतेदेखि,
4: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
3: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म। सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ। थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77।
4: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।
5: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM 101 MHz।

0: के तपाईलाई थाहा छ?
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौ, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौ।
0: विस्तारै गर्दा हुँदैन?
1: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
2: घरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
3: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
2: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
3: शिखर इन्स्योरेन्सको सहकार्यमा
2: अस्पताल खर्च सहाराले गर्छ।
3: ई सेवा सबै सधैँ सँगै।

0: यो त धेरै रिसाउँछन् बोलेनन् खै खै यति करलान्छन् नगाउने के हो गाठे
1: मुहा रियाली छ क्या
2: हे के भनौँ खै हे

0: केटाले फकाउन नसकेको छ है।
1: गाउँदिनु म।

0: पिन केले छोरालाई
1: जिता हातमा पानी छ
0: मोर्दा नि
2: पानी के
3: हल्का गर
0: उज्जा मोर्दा
4: राम्रो मान्छे

0: कति माया गर्छस् भनेपछि मन पग्लियो, आज माया बस्ला जस्तो छ।
1: यहाँ कोही कोहीको माया बसिसक्यो।
2: हे मुना मदन पढाएछौ? हे

0: के तपाईलाई थाहा छ?
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं। पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
0: विस्तारै गर्दा हुँदैन?
1: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर, कैलाली।
2: के तपाईँलाई किचन, वायरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
3: ग्रीष्मा टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस, टिकापुर, कैलाली।

0: सामाजिक सञ्जालमा गाली, धम्की, फोटो भिडियो दुरूपयोग, नक्कली आईडी बनाएर हैरानी, यी सबै महिला हिंसा हुन्।
1: अनलाइन हिंसा पनि कानून अनुसार अपराध हो। यस्तो भएमा स्क्रिनसट राखौं, प्रमाण सुरक्षित गरौं,
0: आफ्नो पासवर्ड अरूलाई शेयर नगरौं, भावनामा बगेर अरू कसैलाई आफ्नो भिडियो बनाउने वा फोटोहरू शेयर गर्ने अनुमति नदिऊ। यस्तो भएको पाइएमा प्रहरी वा साइबर ब्युरोमा उजुरी गरौं।
2: सम्मानित व्यवहार गरौं। हिंसा मुक्त डिजिटल समाज बनाऊ।
1: सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, महिला समुत्थान परियोजना, धनगढी कैलाली।
3: भागीरथी मेडिकल टिकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टिकापुरमा
4: यही असार 13 गते दोस्रो शनिबारका दिन।
3: नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग, मिर्गी रोग तथा नसा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान, एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिज आएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको थर्कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नसाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोग को उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टिकापुर एफएमको नजिकै टिकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-650-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म।
4: डाक्टर आउने दिन असार 13 गते दोस्रो शनिबार।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्रेक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-58-28।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टी कापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98684 1479 98 24 60 25 32। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98 24 67 28 25।
3: ए बा आइकै क्या, आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
4: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफ मित्र कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, त्यसैले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
3: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
4: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-2179 सम्पर्क हरे।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी।
4: भ्रष्टाचार करू या मनन खुल्के विरोध गरी, भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण करक लाग सक्कु जाने सहयोग गरी। अख्तियार दुरूपयोग अनुसन्धान आयोगके कार्यालय महेन्द्रनगर कञ्चनपुर से जनहितमै जारी सन्देश।
5: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा
6: हो नि। बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
7: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
6: के गर्छ र सन मेडिकेयरले?
7: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
6: यति गरेपछि धेरै राहत हुने रहेछ त।
7: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
6: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।

0: एसईईमा मौका परीक्षा दिएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरूरी सूचना।
1: भीमडट्ट नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत 3 वर्षे प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी, सामान्य चिकित्सा, नेत्र विज्ञान, डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ।
0: साथै शैक्षिक सत्र 2083-84 प्रमाणपत्र तह नेत्र विज्ञान अफ्थाल्मिक साइन्स मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसईको मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला।
1: भर्ना हुने विषयहरू:
0: मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी,
1: नेत्र विज्ञान ओए।
0: अनलाइन फारम भर्ने मिति 2083 असार 3 गतेदेखि 18 गतेसम्म। आवेदन शुल्क ₹1,000 मात्र।
1: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर सम्पर्क फोन नम्बर 0969-59-0044, 98-587-80-044 र 97-642-31-921। वेबसाइट www.mahakalishikshalay.edu.np।

0: घर त जेन्टेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
1: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो, देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
0: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
1: कहाँ हुनु भाइ, टिकापुरमा जमरापारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
0: अब त म ढुक्क।
2: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भार।
1: मोबाइल नम्बर 9848513426। जमरापारी, टिकापुर, कैलाली।
3: गरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
4: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज। न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
3: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
4: शिखर इन्स्योरेन्सको सहकार्यमा
3: अस्पताल खर्च सहाराले गर्छ।
4: ई सेवा सबै सधैँ सँगै।
0: ला, फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा, टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
5: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
6: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू

0: आज त पहिला नोकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
1: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन के ढुक्क पारिकन आएकी छु। हो भन्या बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफ मित कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
0: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
1: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 नि सम्पर्क हर्या।
2: ए सन्तेकी आमा, पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो त जाने विचार छ कि नै त?
3: आफ्ना कान्छा भाइको बे नगरिकन पनि भएन, जाउँ भने भयाको मङ्गलसूत्र बन माथि गयो।
2: यतिका लागि त सामुएल ज्वेलर्स बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
3: आज त सन्त्याका बाले मनकै कुरो हर्यो, ठोट त बाई जाउँ।
4: सामुएल ज्वेलर्स सुनसादीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनसादी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 98-68-44-1208, 98-486-39-261।

0: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा बच्चादेखि बुढासम्म टाउकोदेखि घुँडासम्मको उपचार।
1: टिचिङ हस्पिटलबाट एमबी अध्ययन गरी अनुभव प्राप्त फेमिली फिजिसियन डाक्टर सरोज खनालबाट बिरामीको जाँच तथा उपचार हुँदैछ।
0: आरोग्य मेडिकलमा पाइने सेवाहरू:
1: दीर्घ रोगीहरू, उच्च रक्तचाप, मधुमेह, थाइराइड, दम, सीओपीडी,
0: नवजात शिशुदेखि वृद्धसम्मको सम्पूर्ण स्वास्थ्य सेवा,
1: बालबालिकाको स्वास्थ्य परामर्श तथा उपचार,
0: महिलाका समस्या, गायनोलोजिकल समस्या, गर्भावस्थाको जाँच,
1: सामान्य रोग, ज्वरो, खोकी, पेट दुखाइ लगायतको उपचार,
0: आकस्मिक रोगको प्रारम्भिक उपचार र व्यवस्थापन,
1: र हाम्रो यहाँ भिडियो एक्सरे सेवा उपलब्ध छ।
0: सम्पर्क आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुर।
1: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10 बजेसम्म र साँझ 4 बजेदेखि 8 बजेसम्म।
0: सम्पर्क फोन नम्बर 9868800008 र 9825-6772-72।
2: एसईईमा मौका परीक्षा दिएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरूरी सूचना।
3: भीमडट्ट नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत 3 वर्षे प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी, सामान्य चिकित्सा, नेत्र विज्ञान, डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ।
2: साथै शैक्षिक सत्र 2083-84 प्रमाणपत्र तह नेत्र विज्ञान अफ्थाल्मिक साइन्स मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसईको मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला।
3: भर्ना हुने विषयहरू:
2: मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी,
3: नेत्र विज्ञान ओए।
2: अनलाइन फारम भर्ने मिति 2083 असार 3 गतेदेखि 18 गतेसम्म। आवेदन शुल्क ₹1,000 मात्र।
3: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर सम्पर्क फोन नम्बर 0969-59-0044, 9857-80-044 र 9762-31921। वेबसाइट www.mahakalishikshalay.edu.np।
4: चेली हेद्दी दै बालाई लोटरी पढ्यो भने क्या बैंकको विवरण दिया पैसा खातामी आइजान्छ भन्यो।
5: धैदै बा, तुमले लोटरी भर्राइ थ्या भ?
6: आछिन क्या हो रे चेली, लोटरी पढ्या त निको हो भ?
5: कभै नभर्या लोटरी कसरी पढन्छ भ? बा, ईसा मेसेज, व्हाट्सएप, फेसबुक, भाइबर काइमीले आयाले कभै जनपतिया फोनै आयालगै आफ्नो विवरण कभै जन दिया। कसैले वित्तीय संस्थाले तुम्हारो पासवर्ड पिन आदि कभैले माग्दैन। यो त बैंक आफैले नै माग्दैन।
7: सतर्क रहौ, ठगी बटे बचौ।
5: सिद्धार्थ बैंक पठाई जनहितमी जारी सन्देश।
8: सिद्धार्थ बैंक, सम्बन्ध सधैँ भरिलाई।

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849588080।
2: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर कैलाली।
3: ए रुक रुक रुक,
4: के भयो, किन कराएको यस्तो?
3: दाई यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
5: डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
3: हो र? हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
6: अझै यो सुपर भ्यालु प्याक *123# डायल गरी वा एनसेल एप मगाइ लिनुहोस्। एनसेल, नेपालकै लागि।

0: विशेषज्ञ डाक्टर आउने बारेको सूचना। वरिष्ठ मुटु रोग विशेषज्ञ शहीद गंगालाल हृदय रोग केन्द्रमा पूर्व कार्यरत गोल्ड मेडलिस्ट डाक्टर अब महापार्वती मेडिकल स्टोर जोशीपुरमा।
1: डाक्टर अजय भट्ट मुटु रोग विशेषज्ञ MBBS MD इन्टरनल मेडिसिन DM कार्डियोलोजी।
2: डाक्टर आउने दिन असार 7 गते आइतबार समय बिहान 10 बजेदेखि
1: महापार्वती मेडिकल स्टोर जोशीपुरमा आउँदै हुनुहुन्छ।
0: उपचार हुने समस्याहरू
1: हृदयघात, हार्ट अट्याक, उच्च रक्तचाप, धड्कन अनियमितता, मुटुमा दुखै वा जलन, स्वास्थ्यमा गाह्रो भएको समस्या, कोलेस्ट्रोल र मुटु सम्बन्धी समस्या, हात खुट्टाहरू झमझमाउने, मुटुको बाइपास सर्जरीको फलोअप, एन्जियोग्राफी गरेका बिरामीहरूको फलोअप, सुगर, थाइराइड, दम, निमोनिया सम्बन्धी सम्पूर्ण रोगको समाधान,
0: साथै मुटुको इको, रगत जाँच र ECG पनि गरिन्छ। थप जानकारी तथा नाम दर्ताका लागि फोन नम्बर 98216-14306 र 98486-39785। सम्पर्क स्थान महापार्वती मेडिकल स्टोर जोशीपुर गाउँपालिका 2 जोशीपुर बजार कैलाली।
3: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
4: आमा मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
3: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
4: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त पछि पनि काम लाउन सकियो नि।
3: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
4: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
5: न्यू असम जाल्पा देवी ज्वेलर्स सिद्धार्थ चोक टी काफुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल साइनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688-14799, 98-24-60-25-32। अछाम मंगल साइनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।

सामुदायिक रेडियो टिकापुर एफएमको बेलुका 6 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट दुर्गा देवकोटाको नमस्कार। तपाईँ अहिले सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप साम्रो पात्र र नेपाली पात्रमा सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। कक्षा 12 को नतिजा सार्वजनिक। गणेश बाबा इंग्लिश बोर्डिङ स्कूल टिकापुरबाट 2 जनाले 3.73 जीपीए ल्याए। विश्व सिकल सेल सचेतना दिवसको अवसरमा टिकापुरमा सरकारवालासँग अन्तर्क्रिया। सिकल सेलका बिरामी थुप्रै समस्या झेल्दै। स्काउट स्थापना दिवसमा प्रभात फेरी। अनुशासन समाजसेवा र बाल बालिकाको व्यक्तित्व विकासका लागि स्काउट गतिविधि निरन्तर हुनुपर्ने केन्द्रीय सदस्य ढुङ्गानाको भनाई। र टिकापुर नगरपालिका वार्ड नम्बर 4 ले सिंचाई सुविधाका लागि 9 जना किसानलाई सानो ट्युबलेट वितरण। ग्रामीण विद्युत सेवा विस्तारमा सहयोग।

0: लुबाट कसरी बच्ने?
1: बाहिर निस्कदा टाउको, कान र गर्दन कपडाले छोपेर हिँड्नु पर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने।
0: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
1: बिरामीले पटक पटक गरी पानी पिइराख्नु पर्छ।
0: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
1: गर्मी मौसममा काँक्रो, प्याजको रस, बेल, आँप, कागतीको शर्बतको सेवन गर्नुपर्छ।
0: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया, कफी, सोडा जस्ता पिय पदार्थ।
1: नरम मुलायम सुतीको कपडा लगाउने।
0: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने।
1: र बालबालिका, वृद्ध वृद्ध तथा दीर्घ रोगीको विशेष ख्याल गरौं।
2: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: खोज खबर अब विस्तारमा। जानकी गाउँपालिकाको आर्थिक वर्ष 2083-84 लागि 1,12,25,00,000 रूपियाँको बजेट ल्याएको छ। गाउँपालिकाको 18 अधिवेशनको दोस्रो बैठकमा शुक्रबार जानकी गाउँपालिकाका उपाध्यक्ष लालमती कठरियाले उक्त बजेट पेश गर्नुभएको हो। बजेटमा चालुतर्फ 46,24,41,000 रूपियाँ र पुँजीगततर्फ 66,01,023 रूपियाँ छुट्याइएको छ। पालिकाको प्रशासनिक भवनका लागि 6,50,00,000 बजेट छुट्याइएको छ। भदनी नगरपालिकाको 20 अधिवेशनले आर्थिक वर्ष 2082-83 नीति तथा कार्यक्रम पारित गरेको छ। आज शुरू भएको अधिवेशनको पहिलो बैठकमा भदनी नगरपालिकाका नगर प्रमुख केवल चौधरीले नीति तथा कार्यक्रम पेश गर्नुभएको हो। सभाले नीति तथा कार्यक्रम पारित गरेको नगरपालिकाका सूचना अधिकारी चन्द्रदेव भट्टले बताउनुभयो। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 नतिजा सार्वजनिक गरेको छ। कक्षा 12 61.17% विद्यार्थी उत्तीर्ण भएका छन्। कक्षा 12 हालसम्मको जानकारी अनुसार टीकापुरमा गणेश बाबा इंग्लिश बोर्डिङ स्कूलबाट दुईजनाले 3.73 जीपीए प्राप्त गरेका छन्। त्यसै गरी कर्णाली मावि टीकापुरमा 38 विद्यार्थी मध्ये 14 उत्तीर्ण भएका छन् भने कर्णाली मावि टीकापुरबाट एकजना विद्यार्थीले 3.28 जीपीए प्राप्त गरेका छन्। जनजागृति मावि सीतापुरमा 56 विद्यार्थी मध्ये 14 उत्तीर्ण भएका छन्। सीतापुरबाट एकजना विद्यार्थीले 3.48 जीपीए प्राप्त गरेका छन्। यसै गरी वीरेन्द्र विद्या मन्दिर मावि टीकापुरको विज्ञान संकायतर्फ 21 विद्यार्थीहरू मध्ये 15 उत्तीर्ण भएका छन् भने उच्च जीपीए 3.41 रहेको छ। खड्ग स्मृति मावि टीकापुरमा 213 विद्यार्थी मध्ये 43 विद्यार्थी उत्तीर्ण भएका छन् भने कर्णाली मावि शक्तिमा 62 विद्यार्थी मध्ये 7 उत्तीर्ण भएका छन्। विश्व सिकल सेल सचेतना दिवसको अवसरमा टीकापुरमा सरकारवालासँग अन्तर्क्रिया भएको छ। कार्यक्रममा टीकापुर अस्पतालका डाक्टर सरोज खनालले सहजीकरण गर्नुभएको थियो। थप खबर रत्नापुन मगरबाट।
4: टीकापुरमा 300 बढ़ी सिकल सेल संक्रमित छन्। पालिकाले सिकल सेलका बिरामीको निदान र सहज उपचारका लागि सिकल सेल शहरी स्वास्थ्य प्रबन्धन तथा सिकल सेल केन्द्र संचालनमा ल्याएको छ। जनस्वास्थ्य निरीक्षक केवल सिंह सार्कीका अनुसार टीकापुरमा 2000 नागरिकको स्वास्थ्य परीक्षण गर्दा 300 बढ़ी संक्रमित फेला परेका, जसमा 80 कड़ा खालका बिरामी छन्। पालिकाले केही दिन अघि 1000 विद्यार्थीका स्वास्थ्य परीक्षण गरेको छ। त्यसको नतिजा आउन बाँकी छ। पालिकाले बिरामीको निदान र उपचार सहजताका लागि काम गरिरहेको छ।
5: अहिलेसम्मको हाम्रो तथ्याङ्कमा हामीले 2000 जनासम्म जाँच गरेको छ, जसमा स्वास्थ्य कार्यालय कैलाली र टीकापुर नगरपालिकाले गरेर छ। र यसमा हाम्रो 300 हारिमा ट्रेडको छ, 300 जति छ भने 70-80 जति चाहिँ बिरामी देखा परेको छ, जसलाई कडा खालको भन्छ। र अहिले पनि 2-3 दिन अगाडि 1000 विद्यार्थीहरूको हामीले टीकापुरका स्कूलहरूमा गरेका छौँ र त्यसको पनि अब रिपोर्ट आउँदैछ केही दिनमा। हाम्रो जनसंख्या चाहिँ थारू समुदायको 46,000 जति जनसंख्या छ भने अहिले पनि हामी 2,500 मात्र गरेको हुँदाखेरि थोरै चाहिँ देखेको छ। र सबैको स्क्रिनिङ गर्यो भने अझ यो संख्या चाहिँ बढ्ने क्रममा हुन सक्छ भन्ने चाहिँ हाम्रो अनुमान। अस्पतालहरूमा उपचार सहजताको लागि जस्तै स्वास्थ्य बिमा कार्यक्रमहरू मार्फत हामीले समेट दिने, विपन्न नागरिक औषधि उपचार कार्यक्रम मार्फत सहजीकरण गर्ने, अहिले स्वास्थ्य बिमा कार्यक्रमले पनि कडा रोगहरूमा बिमा मार्फत 1,00,000 रुपियाँ थप सुविधा भनेको छ, त्यसमा पनि हामीले उहाँहरूलाई जानकारी गराइदिइराखेको छ सिफारिस गरेर, र अस्पतालहरूसँग समन्वय गरेर पनि उहाँको उपचारको सहजताको लागि औषधिको कुरा, रगत चढाउने कुराहरू र अन्य नीतिगत कुराहरू सहज गरिराखेको छ।
4: सिकल सेल थालासेमियाबाट लामो समयदेखि बिरामी रहेकी टीकापुर सातकी अनुपा चौधरी सानैदेखि सिकल सेल थालासेमियाका कारण समस्या भोगिरहनु भएको छ। आर्थिक समस्याले राम्रै परिवारमा हुर्किएकी अनुपालाई सानो हुँदा परिवारले धेरै उपचार गरे। जति उपचार गर्दा पनि निको नभएपछि नेपालगंज उपचारमा गएका बेला डाक्टर राजन पाण्डे भेटे सकेपछि सिकल सेल थालासेमिया भएको थाहा भयो र उपचार शुरू भयो। लामो समयदेखि उपचार गरिरहेकी अनुपालाई नियमित रगत चढ़ाउनु पर्ने, उपचारमा अस्पतालमा बस्नुपर्ने समस्याले विगतमा धेरै मानसिक तनाव भोगेको अनुभव छ। हाल अनुपाले सिकल सेल समस्या नभएका पुरूषसँग विवाह गरिसक्नु भएको छ। अनुपा आजभोलि सिकल सेलका बिरामीलाई मानसिक स्वास्थ्य र उपचार कसरी गर्ने भन्ने बारे जानकारी दिने अभियन्ता बन्नु भएको छ।
6: म चाहिँ सानोदेखि नै डिजिज नै हो। म चाहिँ देखिनमा पनि एकदमै कमजोर, एकदमै पातलो, जहिले ब्लड डिन नभएको जस्तो होइन, त्यस्तो एकदमै रोगी बच्चामा पर्थे, एक्टिभ थिएन भनौँ। जहिले चिसो महिना आएपछि हात खुट्टाहरू दुख्ने, ढाडहरू दुख्ने भइरहेको थियो मलाई सानोदेखि। तर एक्चुली यही प्रब्लम हो भन्ने चाहिँ थाहा थिएन। पछि पछि बिस्तारै थाहा हुँदै जाँदाखेरि म पनि ठुलो हुँदै गए, अलि राम्रै फ्यामिलीमा हुर्केको, त्यही भएर हाम्रो चाहिँ उपचारमा कमी चाहिँ आएन, कमजोरी नै हो भन्ने भएर अरू अरू औषधिहरू चलाउने त्यतिखेर क्युर गरिदिने भयो। त्यस्तै गर्दा गर्दा म ठुलो हुँदै गए, धेरै नै बिरामी पर्न थाले। जति जति ठुलो हुँदै गए झन झन बिरामी पर्दै गए, एकदमै जोरसँग पेन हुन थाल्ने, अनि एकदमै हस्पिटलमा एडमिट नै हुन पर्ने, एम्बुलेन्स लिएर धेरै चाटाएर जानै पर्ने, होइन तुरन्तै लखनऊ लग्नै पर्ने, त्यस्तो अवस्था आइदिनु थाल्यो। नेपालगंज हस्पिटलमा म डाक्टर राजन पाण्डेकोमा जाँदाखेरि उहाँले सबै सिम्टम्सहरू लगभग सिकल सेलसँग मिल्न थाल्यो, जन्डिस पनि हुन्छ, मलाई पेन पनि हुन्छ, त्यो सबै हुँदाखेरि अनि तपाईँले त सिकल सेल हुन सक्छ भन्नुभयो। उहाँले यातायातको खर्च छ, अब म एक्लै पेसेन्ट गएर पनि हुँदैन, होइन एकजना कुरा चाहियो, एकजना फेरि औषधिको लागि दौडधुप हुने चाहियो, एक दुईजना त त्यहाँ चाहिन्छ मेरो कुराहरू। विवाह गरेको छु, यो प्रति चाहिँ उहाँ नेगेटिभ हुनुहुन्न। कहिले त धेरै नै मन रुन्छ है, यस्तो किन भएको होला भनेर, अनि कहिले धेरै नै मन आत्यो भनेपछि मर्दिन क्या हो या होस् भन्ने जस्तो त्यो थिङ्किङ आउन थाल्छ कि। तर अहिलेसम्म म बाँचिरहेको छु, मैले चाहिँ ऊ गरिरहेको छु सबैलाई, होइन अवेर गरिराखेको छु, होइन यस्तो गर्नु हुँदैन भनेर।
4: अर्का बिरामी सिकेल सेल टिकापुर नगर समितिका अध्यक्ष लाल बहादुर चौधरीको जीवन युवा अवस्थामा निकै रमाइलो थियो। साथी भए जम्मा हुने, गाउँमै खसी बाख्रा काट्ने, समूहमा बसेर खाने गर्थे। 2072 सालमा सिकल सेल भएको थाहा पाएपछि एउटै थालमा खाने लाल बहादुरका साथी सबै टाढिए, उनीहरूले दुर्व्यवहार गर्न थाले। लाल बहादुरले समाज र साथीभाइको दुर्व्यवहारका कारण 3 पटकसम्म आत्महत्याको प्रयास गर्नुभयो। उनी धेरै मानसिक तनावमा भएका बेला शारीरिक र मानसिक रूपमा गल्दै गरेको देखेर एकजना अर्का साथीले समाले सम्झाए। उनी सम्हालिएर र आजभोलि सिकल सेल अभियन्ताका रूपमा समाजमा काम गरिरहेका छन्।
5: हाम्रो लगभग 300 जना जति छन् अहिले। धेरैजना यो सिकल सेल कुण्डलीको कारणले गर्दा या नबुझेको कारणले गर्दा पनि सिकल सेल ममा छ भनेर लुकेर बसेछन्, विवाह हुँदैन भनेर। सिकल सेल सुरुमा हुँदाखेरि कुनै चोर आयो भनेर हेर्थे, धेरैजनाले लुकाउँछन्। हामी 5 जना धेरै मिल्ने साथी थियौं, त्यसमा डेली एउटै थालमा खाने। जब मलाई सिकल सेल भयो, मासु हामी पोलेर खान्थ्यौं, मेरो भाग छुट्यो। मलाई त्यतिखेर नराम्रो लाग्यो, म 3 चोटि सुसाइड पनि गर्ने कोसिस गरे। रोग भन्दा पनि मानसिक पीड़ा धेरै भयो, समाजले पनि नराम्रोसँगले हेर्ने भयो, थाहै नभएको रोग पनि लाग्यो, उपचार पनि थिएन, सम्भव पनि छैन यता भनेर। अब एकजना साथी थिए सुसाइडबाट अलि टाढै नै ल्याउनु भयो। अहिले त्यही मैले भोगेको कुराहरू अरू कुनैले नभोगोस् भनेर सिकल सेलको अभियन्ताको रूपमा आएको छु।
4: टिकापुर नगरपालिका सामाजिक विकास समितिका संयोजक लालवीर चौधरी, थारू समुदायमा सिकल सेल समस्या बढ़ी देखिएकाले पालिकाले प्राथमिकता दिएर छुट्टै सिकल सेल केन्द्र स्थापना गरेको, स्वास्थ्य बीमा जस्ता कार्यमा सघाइरहेका बताउनुहुन्छ। वहाँ उनीहरूका मागका आधारमा अन्य कार्यक्रम समेत गर्ने गरिएको बताउनुहुन्छ।
7: म्याक्सिमम पनि थारू समुदायले नै यो समस्या देखा परेको हुनाले, भोगिरहेको समस्या देखेर हामीले यो क्षेत्रमा 5-6 वटा पालिकामा सघन बस्ती भएको हुनाले अब यस ठाउँबाटै हामीले सेवा सुचारू गर्नुपर्छ भनेर हामी शुरूआत गर्यौं टिकापुर नगरपालिकाबाट। र नगरपालिकाबाट शुरूआत गर्दै गर्दाखेरि अब नगरपालिकाको समग्र स्वास्थ्य शाखा टीम, स्वास्थ्य कार्यालय धनगढ़ी लगायत केन्द्र लेवलबाट पनि हाम्रो यसमा राम्रै सहयोग भएको छ। केन्द्र लेवलको पनि एउटा प्राथमिकतामा परेको एउटा कार्यक्रम भएको हुनाले हामी स्थानीय सरकारले पनि यसलाई विशेष प्राथमिकतामा राख्ने भनेर एउटा किनभने पूर्वाधार पनि हामीसँग भइसकेको छ र कर्मचारी पनि अहिले व्यवस्थापन गरेर सेवा चाहिँ सुचारू भइसकेको छ र अझ यसले प्रभावकारी तरिकाले लैजानको लागि हामी सिकल सेल पीड़ितहरूसँग पनि बारम्बार बसेर उहाँहरूको मागमा आधारित कार्यक्रम जस्तै अब स्वास्थ्य बीमादेखि लिएर उहाँले पोषण खर्चदेखि लिएर विशेष गरेर उहाँले आयोजनमूलक कार्यक्रममा पनि कसरी जोड्ने र औषधि एकदमै सहज तरिकाले उपलब्ध हुनुपर्छ भनेर हामी टिकापुर नगरपालिकाले पनि यस आगामी आर्थिक वर्षको लागि सिकल सेल भनेर एउटा बजेट नै हामी विनियोजन गरेको छौं।
3: खोज खबरमा एकैछिनको विश्राम, विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टिकापुरी फिल्म।
8: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको पहिलो दोस्रो र तेस्रो शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 6 गते, 13 गते र 20 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
9: उही सबै पेपर उर्को सकिया हो?
10: सकियो।
9: तेरो पर्सनल मोबाइल नम्बर त ब्लक गरी?
10: पर्सनल मोबाइल नम्बर त उही दिनै टेलिकमको अफिस जाइबर ब्लक गरिबर आयौ।
9: उही बैंकमी?
10: बैंकमी?
9: हाँ,
10: ता क्याई अद्दु पड्यो भ?
9: त्यो त अद्दु पड्छ भ। आफ्नो मोबाइल नम्बर बदल वा ब्लक भएको आफ्नो बैंकलाई नै जानकारी दिनु पड्छ र आफ्नो बैंक खाताको जानकारी औरका हातमै पुग्दो बठे। सचेत बनौ,
10: सतर्क रहौ, ठगी बठै बचौ।
11: सिद्धार्थ बैंक पठै जनहितमै जारी सन्देश।
12: सिद्धार्थ बैंक, सम्बन्ध सधैँ भरिलाई।
3: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। नेपाल स्काउटको 75 औं स्थापना दिवसको अवसरमा टिकापुरमा प्रभात फेरी गरिएको छ। नेपाल स्काउट स्थानीय परिषद टिकापुरको आयोजनामा भएको कार्यक्रममा विभिन्न विद्यालयका स्काउट टुपहरू प्रभात फेरी कार्यक्रममा सहभागी थिए। नेपाल स्काउटका स्थानीय परिषद आयुक्त सुरेश उपाध्यायले स्काउट स्थापना दिवसको अवसरमा प्रभात फेरी गरिएको बताउनुभयो।
13: स्काउट दिवसको उपलक्ष्यमा असार 5 गते हाम्रो टिकापुर स्थानीय परिषदको आयोजनामा प्रभात फेरी कार्यक्रम आयोजना भएको छ।
3: नेपाल स्काउटका केन्द्रीय सदस्य काशीराम ढुङ्गानाले अनुशासन, समाजसेवा र बाल बालिकाको व्यक्तित्व विकासका लागि स्काउट गतिविधि निरन्तर हुनुपर्ने बताउनुभयो।
14: 75 वर्ष प्रदेशको उपलक्ष्यमा हामीले विभिन्न कार्यक्रमहरू नेपालभरि सञ्चालन भइरहेका छन्। जसमध्ये हाम्रो टिकापुरमा स्काउट र्यालीका माध्यमद्वारा हामीले स्काउट दिवस मनाएका छौँ। यो स्काउट दिवसले हामी सबैलाई स्काउटमा लागिरहनका लागि प्रेरणा दियोस्। हामी सबैलाई स्काउटमा लागिरहने मन परोस्। हामी विद्यालय स्तरमा हाम्रा कार्यक्रमहरू सञ्चालन गर्नेछौ। मलाई लाग्छ हाम्रो कर्णालीमा धेरै कार्यक्रमहरू सञ्चालन भइरहेका छन् र विद्यार्थीहरू पनि धेरै छन् र त्यस्तै वीरेन्द्र विद्या मन्दिरमा, खड्ग स्मृतिमा, आरएमईमा अनि मनिकापुरमा अब हाम्रो वरिपरिका सबै स्कूलमा स्काउटहरू सञ्चालन हुँदैछन्, केही भइरहेका छन्, बाँकीमा हुने क्रममा छन्। आगामी दिनहरूमा संयुक्त रूपमा एउटा नेपाल स्काउट स्थानीय स्काउट कार्यालयको आयोजनामा हाम्रो टिकापुर भरिका स्काउटहरूलाई एकै थलोमा उभ्याएर स्काउट क्याम्पफायर गर्ने हाम्रो लक्ष्य रहेको छ। त्यसमा तपाईँहरू सबैले सहभागी हुनुहुनेछ र अब तपाईँहरू सधैँ स्काउटमा लागिरहनु होला। स्काउटका 3 प्रतिज्ञा र 10 नियम र सिद्धान्त 1 लाई आधार मान्दै प्रत्येक विद्यार्थीहरूले स्कूलमा पढाइमा पनि अरूभन्दा अब्बल बन्नु होला र अरूका भन्दा बढी अङ्क ल्याएर स्काउटको नाम अगाडि राख्नमा सफल हुनुहोला। हामीलाई गौरव लागेको छ हाम्रो स्काउट वीरेन्द्र विद्या मन्दिरको स्काउटले अहिले अमेरिकामा गएर एउटा पीएचडी हासिल गरिन् जो पहिला स्काउट थिइन्। धेरैजना हाम्रा स्काउटका भाइ बहिनीहरूले ठुल्ठुलो ओहदामा पुगेका छन्, धेरै राम्रा बनेका छन्।
3: स्काउट दिवसमा स्काउट ट्रुपले स्काउटका केन्द्रीय सदस्य तथा आयुक्तहरूलाई स्काउट तालिमले सम्मान गरेका थिए। टिकापुर नगरपालिका वार्ड नम्बर 4 ले सिंचाई सुविधाका लागि 9 जना किसानलाई सानो ट्युबवेल वितरण गरेको छ। वडा कार्यालयले वडाको 75% र किसानको 25% लगानीमा ट्युबवेल वितरण गरेको हो। सिंचाई सुविधा नभएको ठाउँमा सिंचाई सुविधा पुगाई उत्पादन वृद्धि गर्ने उद्देश्यले वितरण गरेको वडाध्यक्ष लालवीर चौधरीको भनाई छ।
7: सर्वप्रथम किसानहरूलाई आत्मनिर्भर बनाउनको लागि र आर्थिक रूपमा समृद्ध बनाउनको लागि किसानहरूले पूर्वाधार हामीले खडा गरिदिनुपर्छ। त्यो हिसाबले जुन ठाउँमा सिंचाई सुविधाको पहुँचै छैन, भर्खर काम त गरेको छ धेरै ठाउँमा, तर सबै ठाउँमा कुलोको सिंचाईको लागि एक्सेस पुगेको छैन, पहुँच पुगेको छैन, त्यस्तो ठाउँमा हामीले बोरिङबाट एउटा विकल्प सानो ट्युबवेल बोरिङ गाडेर पनि त्यो ठाउँलाई उर्वर बनाउनुपर्छ भन्ने उद्देश्यले हामी विगत 9 वर्षदेखि नै विभिन्न त्यस्ता स्थानहरूले पहिचान गरेर किसानहरूलाई मागमा आधारित डिप बोरिङहरू, मोटरहरू हामी वितरण गरिरहेको छौँ र यस वर्ष पनि 9 जना किसानलाई जुन ठाउँमा पानीको सुविधै छैन, सिंचाई सुविधा छैन, त्यस्ता ठाउँको किसानलाई 9 जनालाई 75% अनुदानमा सानो ट्युबवेल वितरण गरेका छौँ।
3: कार्यक्रममा वडा सदस्य तुलसा विक वडा सचिव जगबहादुर कार्कीले बोल्नु भएको थियो। वडा नम्बर चारले ग्राम्य विद्युत सेवा विस्तारमा सघाएको छ। किसानका खेतसम्म विद्युत सेवा पुगेमा किसानलाई सिंचाईमा सहज हुने भएकाले यस वर्ष 2 किलोमिटर सड़कमा विद्युत सेवा विस्तारमा सघाएको वडा अध्यक्ष चौधरीको भनाइ छ।
7: पूर्वाधार भनेको हामी डिप बोरिङ सेन्टिबोर या मोटर मात्रै नभएर त्यो ठाउँमा ग्रामीण विद्युतीकरण पनि विस्तार गर्नुपर्छ। बजारमा डिजेलको भाव एकदमै महँगो भइरहेको अवस्थाले किसानले आफ्नो खेत सिंचित गर्नलाई धेरै महँगो परिरहेको छ, एकदम कस्टली भइरहेको छ। त्यसकारणले ग्रामीण विद्युतीकरणलाई हामीले जोड़ दिइरहेछौँ। त्यसबाट उसलाई अलि मिट व्यय हुन्छ, कम पैसाले पनि उसले आफ्नो खेती सिँचाइ गर्न सक्छ र सजिलै उत्पादन लिन सक्छ भन्ने उद्देश्यले हामी अहिले यही वर्ष हामी टिकापुर नगरपालिका 4 नम्बर वडाको आर्थिक सहयोगमा 2 किलोमिटर ग्रामीण विद्युतीकरण विस्तार गरिसकेका छौँ। यसरी अब किसानहरूले जुन जुन ठाउँमा माग्नुहुन्छ सिंचाई सुविधाको पहुँच नभएको ठाउँमा हामीले पहिलो प्राथमिकता दिएर काम गरिरहेको छौँ।
3: राष्ट्रिय सभाबाट 4 अध्यादेश स्वीकृत भएका छन्। शुक्रबार बसेको बैठकमा सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश, सम्पत्ति शुद्धिकरण निवारण तेस्रो संशोधन अध्यादेश, सहकारी अध्यादेश र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृतिका लागि प्रस्तुत भएको थियो, जसलाई सभाले स्वीकृत गरेको। यसअघि आजै प्रतिनिधि सभाले पनि 4 अध्यादेश स्वीकृत गरेको थियो। खोजखबरमा एकैछिनको विश्राम, विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौं। सुन्दै गर्नुहोला टीकापुर एफएम।
1: टीकापुर नगरपालिकाको निशुल्क ग्रामीण अल्ट्रासाउण्ड बारे अत्यन्त जरूरी सूचना। टीकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको स्थान, मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ। तपसिलका ओडाहरूमा सञ्चालन हुने सेवाहरू: वडा नम्बर 1 असार 6 गते एकता नगर कार्य समितिको भवन, वडा नम्बर 2 असार 7 गते विजयनगर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1 असार 8 गते गणेशपुर खोप क्लिनिक भवन, वडा नम्बर 3 असार 9 गते रामपुर शहरी स्वास्थ्य केन्द्र र वडा नम्बर 1 असार 10 गते ज्योतिनगर शहरी स्वास्थ्य प्रबन्धन केन्द्र। सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि। टीकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टीकापुर।
15: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ। तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
16: के गरु त म, यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके तर निकै हुन्न।
15: दाई बरु एकपटक टीकापुरको सत्कार मेडिकल सेवामा जताउने हो कि के थाहा, त्यहाँ उपचार भइहाल्छ कि।
16: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एकपटक।
17: सत्कार मेडिकल सेवाका फास्ट सेवाहरू: ओपीडी सेवा, भिडियो एक्स रे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टीकापुर ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड टीकापुर। फोन नम्बर 0915600595, मोबाइल नम्बर 98484273।
3: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। बाँकी खबर: सरकारले सहकारी सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न विधेयक तर्जुमाका लागि सिद्धान्त स्वीकृत गर्ने निर्णय गरेको छ। मन्त्री परिषदको बैठकले बचत तथा ऋण सहकारी नियमन र सुपरिवेशन व्यवस्थापन विधेयक तर्जुमाका लागि सिद्धान्त स्वीकृत गरेको हो। संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमिसेनाले यसबारे जानकारी दिनुभयो। एकल महिलाका समस्या थुप्रै छन्। श्रीमान बितेपछि आर्थिक, सामाजिक, पारिवारिक सबै जिम्मेवारी सम्हाल्दै आएका एकल महिलालाई तपाईँका समस्या के छन्, कसरी जीवन सहज बनाउनु भएको छ भनी सोधेका छन्।
18: बागमती चौधरी मौरा, एक ठो छाउबा, एक ठो नटिने, एक ठो पटहिया, का समस्या बताऊ। समस्या त गाह्रो त रही, अब का करबो, त घरमुली रहले से त बढे रहत, ओइनके भरमे रहबो, अब घरमुली नै होइन। छाउ पटहिया चल रहन न मान, तब अब ओइनी करही, महीन करे पड़ल फिर जिम्मेवारी।
19: मेरो नाम सरस्वती परियार हो। म पत्थरिया जानकी गाउँपालिका 5 मेरो श्रीमान मितेको 9 वर्ष भयो मलाई सम्हाल्न गाह्रो हुन्छ अब छोरा छन् कोही 1 रुपैयाँ दिन्नन् त्यही भत्ताका पैसाले खर्च चलाउँछु अरू ती आया भने आफूले सम्हाल्नु पर्छ छोराबारी इन्डियै छन् सबै कोही केही दिँदैन सब आफूले गर्नुपर्छ गाह्रो हुँदो अब त सक्दैन यो घुँडा यो कम्बरले

0: ए सन्तेकी आमा, तर कान्छाशालाको बिहाको न्युत आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बिहे नगरिकन पनि भएन, जाउ भने भयाको मंगल सूत्र बन माथि गयो।
0: यतिकै लागि त सामुएल जोलस बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याटै बनाइएला छन् त्यहाँ।
1: आज त सन्त्याका बाले मनकै कुरो हर्यो, हट त बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनसादीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनसादी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868442408, 9846239261।
3: उपभोक्ता वर्गमा टिकापुर नगरपालिकाको अनुरोध।
4: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
3: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
4: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं।
3: वस्तु वा सेवा खरिद गर्दा दिल बिजक लिने बानी बसालौं।
4: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
3: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
4: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
3: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
4: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
3: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून बमोजिम क्षतिपूर्ति

0: प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
1: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनौ र अरूलाई पनि सचेत बनाऊ।
0: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टिकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
1: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टिकापुर नगरपालिका।
2: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

ना गजब भयो।

0: रोका
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
0: हो र हो नि एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड
3: अझै यो सुपर भ्यालु प्याक *123 ह्यास डायल गरी वा एनसेल एप मगाइ लिनुहोस् एनसेल नेपालकै लागि
4: एसईईमा मौका परीक्षा दिएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरुरी सूचना
5: भीमडट्ट नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत 3 वर्षे प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी सामान्य चिकित्सा नेत्र विज्ञान डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ
4: साथै शैक्षिक सत्र 2083-84 प्रमाणपत्र तह नेत्र विज्ञान अफ्थाल्मिक साइन्स मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसईको मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला
5: भर्ना हुने विषयहरू
4: मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी
5: नेत्र विज्ञान ओए
4: अनलाइन फारम भर्ने मिति 2083 असार 3 गतेदेखि 18 गतेसम्म आवेदन शुल्क ₹1,000 मात्र
5: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर सम्पर्क फोन नम्बर 0969500044 9857880044 र 9762833921 वेबसाइट www.mahakalishikshalay.edu.np

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 98017 10672।
4: स्वास्थ्यका लागि पानी

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदा हुँदै पनि सबै एकलासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी
1: म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्यो
2: होइन चाइनाको माइलो के बर्बर बर्बर कराइरहेको छ के भएको छ हौ तँलाई
1: हेर्नु न साह्रै समस्या पर्यो क्या

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट सुन्न सकिन्छ। सरकारी अस्पताल र सार्वजनिक विद्यालयको हित विपरीत गरिएका व्यवस्थामाथि पुनर्विचार गर्न सरकारसँग सांसदहरूको माग। आर्थिक विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव पारित। वैशाखमा संसद रोकेर सरकारले ल्याएको 4 अध्यादेश प्रतिनिधि सभाद्वारा स्वीकृत
1: हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले उक्त प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दछु।
0: सरकारले मनोमानी गरेको भन्दै विपक्षीको विरोध। सहकारी सम्बन्धी विद्यमान कानून संशोधन तथा एकीकरण गर्ने विधेयकको सिद्धान्त पनि स्वीकृत। नेपाल धितो बोर्डको रिक्त अध्यक्ष पदमा गोपाल प्रसाद भट्टराई नियुक्त।
2: नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा डाक्टर गोपाल प्रसाद भट्ट कैलालीलाई नियुक्त गर्ने।
0: सदर चिडियाखानामा रहेका केही पंक्षीमा बर्ड फ्लू संक्रमण पुष्टि। कम्तीमा 2 साताका लागि बन्द। कृषि मन्त्रालयले 10 वर्षसम्म प्रवाह गरेको कृषि तथा पशुपक्षी अनुदानको छानबिन गर्न समिति गठन।
3: मन्त्रीस्तरीय निर्णयबाट पत्री दाहाल सहसचिवको अध्यक्षतामा 5 सदस्यीय कार्यदल बनेको छ।
0: इजरायलको हवाई आक्रमणबाट दक्षिण लेबनानमा 18 जनाको मृत्यु। फिफा विश्वकप समूह एमा मेक्सिकोद्वारा नकआउट चरणमा स्थान सुरक्षित गर्न सफल। राति अमेरिका र अस्ट्रेलियाको खेल हुने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: स्वास्थ्य र शिक्षा सेवा प्रवाहका आधारमा सरकारको मूल्यांकन गर्ने गरिन्छ। मानव विकासका सूचकांक राज्यले लगानी गरेको स्थितिको आधारमा मूल्यांकन गर्ने चलन विश्वभरि रहेको छ। शिक्षकहरू, चिकित्सकहरू र पेशाकर्मीहरू दलीय राजनीतिमा लागेर उत्पन्न भएको लामो समस्या समाधानका लागि केही समय लाग्ने देखिन्छ। शिक्षा र चिकित्सा सेवाको सहजता र गुणस्तर बढ़ाउन सकेमा मात्र सरकारले सफलता प्राप्त गरेको देखिनेछ। अब खबर सुशीला श्रेष्ठबाट।
5: सरकारले 10 वर्षसम्म प्रभाव भएको कृषि तथा पशुपक्षी अनुदानको छानबिन गर्ने भएको छ। कृषि वन तथा जलवायु मन्त्रालयले आर्थिक वर्ष 2072-73 हालसम्म प्रभाव भएको कृषि तथा पशुपक्षी अनुदानको छानबिन गर्न 5 सदस्यीय कार्यदल गठन गरेको हो। सहसचिव बद्री प्रसाद दाहालको संयोजकतामा गठित कार्यदललाई 6 महिनाभित्र विस्तृत प्रतिवेदन मन्त्रालय समक्ष पेश गर्ने समय सीमा दिइएको छ। कार्यदलले पुराना प्रतिवेदनको पुनरावलोकन गर्दै अनुदान दुरूपयोगको अवस्था लेखाजोखा गरी सुधारका लागि उपयुक्त कदम चाल्न सिफारिश गरिएको छ। नेपालको कुल गार्हस्थ्य उत्पादनमा करिब 25% योगदान रहेको कृषि र पशुपक्षी क्षेत्रमा सरकारले कृषि उत्पादन वृद्धि र व्यावसायिक कृषिका लागि वर्षेनी विभिन्न अनुदान कार्यक्रम सञ्चालन गर्दै आएको छ। मन्त्रालयका सूचना अधिकारी डाक्टर मणिरत्न अर्यालले सीआईएनसँग भन्नुभयो,
3: कृषि वन तथा पर्यावरण मन्त्रालयबाट स्पेसली यो विगतको 10 वर्षमा भएको अनुदानमा केही चाहिँ मोटिभेसनका फ्याक्टरहरू पनि हुन सक्छन्, केही दुरूपयोगका फ्याक्टर पनि हुन सक्छन् भन्ने विभिन्न मिडियामा आइरहेको कुराहरूलाई सम्बोधन गर्नको लागि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट पत्री दाहाल सहसचिवको अध्यक्षतामा 5 सदस्यीय कार्यदल बनेको छ। यसलाई 6 महिना अवधिको समय अवधि दिएर बीचमा पनि रिपोर्टिङ गर्ने गरेर त्यो अनुदानलाई के कसरी लान सकिन्छ, के कुन कुन वेबाट गयो भने अझै छिट्टी हुन सक्छ भन्ने पाटो, त्यसपछि अब कुन मोडालिटीहरू चाहिँ अनसक्सेसफुल हुन सक्छ, कुन मोडल चाहिँ सक्सेसफुल हुन सक्छ, भविष्यमा कुन ट्र्याकबाट जाने भन्ने सन्दर्भमा चाहिँ यो कमिटी गठन गरिएको छ। अहिलेको सन्दर्भमा यति नै जस्ट कमिटी फर्मेसन मात्रै भएको छ, बाँकी चाहिँ अब आगामी दिनमा यो कमिटीले काम पनि गर्दै जान्छ, रिपोर्ट पनि गर्दै जान्छ, त्यसको आधारमा 6 महिना अवधिपछि रिपोर्ट पनि पब्लिकेसन गर्छ।
5: कार्यदलले कार्यादेशमा पुराना प्रतिवेदन समावेश समेत पुनरावलोकन गरी अनुदान दुरूपयोग भएको भुक्तानको पहिचान गर्ने विषय समेत समावेश गरिएको छ। कार्यदलले कम्तीमा 1 महिनामा 2 पटक वा आवश्यकता अनुसार त्यसभन्दा बढ़ी पटक मन्त्रालयका सचिव समक्ष आफ्नो प्रगति विवरण अनिवार्य पेश गर्नुपर्नेछ। गत वैशाखमा संसद रोकेर सरकारले ल्याएका 4 अध्यादेश प्रतिनिधि सभाले स्वीकृत गरेको छ। आज बसेको प्रतिनिधि सभा बैठकले सार्वजनिक खरिद 2 संशोधन अध्यादेश, सम्पत्ति शुद्धिकरण अध्यादेश, सहकारी 1 संशोधन अध्यादेश र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत गरेको हो। 4 अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव अस्वीकार गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएपछि सम्बन्धित मन्त्रीले जवाब दिनुभएको थियो। त्यसपछि सभामुख डोलप्रसाद अर्यालले अध्यादेश निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो।
1: अब म उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यो प्रस्तावको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले उक्त प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दछु।
5: गत वैशाखमा संसद अधिवेशन रोकेर सरकारले यी अध्यादेश ल्याएको थियो। वैशाख 28 गते संसद अधिवेशन शुरू भएको पहिलो दिन ती अध्यादेश प्रतिनिधि सभामा पेश भएका थिए। त्यसअघि बैठकमा उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री स्वर्णिम वाग्लेले निजी विद्यालयमा लगाइएको करबारे स्पष्ट पार्नुभएको थियो। उहाँले सामुदायिक विद्यालयमा कुनै कर लगाइएको छैन भने निजी विद्यालयमा हाल 3% कर मात्र लागू गरिएको बताउनुभयो।
6: अब शिक्षामा लगाइएको कर सामुदायिक स्कूलहरूमा यो होइन, निजी स्कूलहरूमा अहिलेलाई 3% भनेर लगाइएको छ। तर 25,000 आफ्ना बाल बालिकाहरूका लागि निजी स्कूलमै गरिएको 25,000 रूपियाँसम्मको खर्चलाई करकट्टी गर्न सकिने सुविधा दिइएको छ। वर्षमा 10,00,000 आमदानी भएका नेपाली नागरिकहरूलाई करको दायरामा राखिएको छैन। इन्कम ट्याक्स फ्री, यो असाध्यै क्रान्तिकारी कदम, त्यसबाट लाखौं बचत भइरहेको छ। यता 5,000 रूपियाँ खर्च गर्नेले 150 रूपियाँ तिर्ला, तर यता लाखौं छूट दिइराखिएको छ कर तिर्न नपर्ने।
5: वहाँले अभिभावकलाई राहत दिने उद्देश्यले निजी विद्यालयमा बालबालिकाको शिक्षामा वार्षिक 25,000 रूपियाँसम्म खर्च गरे बाबत कर छूटको व्यवस्था गरिएको जानकारी दिनुभयो। अर्थमन्त्री वाग्लेले वार्षिक 10,00,000 रूपियाँसम्म आमदानी गर्ने नागरिकलाई आयकरको दायरामा नल्याइएको उल्लेख गर्दै यसलाई सरकारको महत्वपूर्ण र सुधारमुखी कदमको रूपमा प्रस्तुत गर्नुभयो। यता कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले सार्वजनिक खरिद प्रक्रियामा देखिएका जटिलता हटाउन तत्काल आवश्यक भएकाले सार्वजनिक खरिद ऐन सम्बन्धी अध्यादेश ल्याउनु परेको बताउनुभयो।
7: सभामुख महोदयको अनुमतिले सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश 2083 स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद।
5: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रमुख सचेतक खुशबु ओलीले सरकारले ल्याएको आर्थिक विधेयक 2083 जनहित भन्दा पनि स्वार्थ समूहको प्रभाव बढ़ाउने खालको रहेको आरोप लगाउनुभयो। उहाँले शिक्षा समता शुल्क, स्वास्थ्य समता शुल्क तथा स्वास्थ्य पूर्वाधार लगानी शुल्क जस्ता नयाँ करको औचित्यमाथि प्रश्न उठाउनुभयो।
8: यस विधेयकमा गम्भीर प्रश्नहरू पनि प्रशस्तै छन्। विधेयकमा नयाँ शुल्क र करहरू थपिएका छन्। शिक्षा सेवा शुल्क, शिक्षा समता शुल्क, स्वास्थ्य समता शुल्क, स्वच्छ पूर्वाधार लगानी शुल्क आदि। शिक्षा शुल्क ठिक पनि हुन सक्छ, तर शिक्षा समता शुल्कबाट वास्तवमै सरकारी विद्यालयको गुणस्तर बढ़ने सुनिश्चितता के छ?
5: सरकारले नेपाल धितोपत्र बोर्ड सेवनको रिक्त अध्यक्ष पदमा कैलालीका डाक्टर गोपाल प्रसाद भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले उहाँलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो। त्यसै गरी सरकारले नेपाल विशेष सेवा ऐन 2042 साविक व्यवस्था पुनः लागू गर्ने सम्बन्धी विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिएको छ। सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्न सरकारले सहकारी सम्बन्धी विद्यमान कानून संशोधन तथा एकीकरण गर्ने विधेयकको सिद्धान्त पनि स्वीकृत गरेको संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले बताउनुभयो।
2: नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने। दुई, नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा डाक्टर गोपाल प्रसाद भट्ट कैलालीलाई नियुक्त गर्ने। तीन, सहकारी सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने। चार, बचत तथा ऋण सहकारी नियमन तथा सुपरिवक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने। पाँच, राष्ट्रिय सेवा दल सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गर्ने।
5: ललितपुरको जावलाखेल स्थित सदर चिड़ियाखानामा रहेका केही पंक्षीमा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि चिड़ियाखाना कम्तीमा दुई साताका लागि बन्द गरिएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोषले आज सूचना जारी गर्दै सर्वसाधारणको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी आजदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि चिड़ियाखाना बन्द गरिएको जनाएको छ। कोषका प्रवक्ता रचना शाहले चिड़ियाखानाभित्र काग र परेवा मरेको अवस्थामा फेला परेपछि गरिएको परीक्षणमा बर्ड फ्लूको संक्रमण देखिएको सीआईएनसँग बताउनुभयो।
9: अस्ति एउटा काग र परेवा हाम्रो बर्ड सेक्सनमा मरेको भेटियो क्या, अनि त्यहाँ त धेरै रुखहरू छ, अनि त्यो मरेको अब अन्याचुरल डेथ जस्तो लागेर हामीले चाहिँ नि लाइफ स्टक डिपार्टमेन्टमा यो पशु चिकित्सक विभाग छ त्रिपुरेसीमा त्यहाँको ल्याबमा हामीले टेस्ट गर्न पठायौँ, अनि त्यहाँबाट चाहिँ हिजो हामीलाई रिपोर्ट आयो यो एभियन इन्फ्लुएन्जाको उयोहरू देखियो भनेर, अनि स्ट्रेन त्यसले गर्दाखेरि चाहिँ हामीले चाहिँ नि अब पशु चिकित्सक विभागको सिनियर वेटहरूसित कन्सल्ट गरेर हाम्रो वेटहरूसित पनि कन्सल्ट गरेर प्रिकसन लिनुपर्छ भनेर प्रिकसनरी स्टेपको अन्तर्गत हामीले चाहिँ नि यो दुई सातको लागि जू बन्द गरेको, किनभने धेरै एनिमल्सहरू छ, फेरि भेजिटल्सहरू पनि आएपछि अब के अरे संक्रमण हुने चान्सेस हुन्छ भनेर हामीले चाहिँ यो प्रिकसनरी स्टेपले नै हामीले दुई सातको लागि बन्द गरेको हो।
5: साझा खबरमा अब विदेशको खबर। दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा 18 जनाको मृत्यु भएको छ। लेबनानको स्वास्थ्य मन्त्रालयले रातभरि भएको आक्रमणका क्रममा धेरै व्यक्ति घाइते भएको जनाएको छ। इजरायली सेनाले भने इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहसँग सम्बन्धित 80 क्षेत्रमा आक्रमण गरिएको र समूहका दर्जनौ सदस्य मारिएको दावी गरेको छ। आईडीएफका अनुसार यस क्रममा 4 इजरायली सैनिकको पनि मृत्यु भएको छ। र खेल खबरमा फिफा विश्वकप अन्तर्गत समूह एमा घरेलु टोली मेक्सिकोले लगातार दोस्रो जित निकाल्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। आज बिहान सम्पन्न खेलमा मेक्सिकोले दक्षिण कोरियालाई 1-0 गोल अन्तरले पराजित गर्दै अन्तिम 16 पुग्ने पहिलो टोली बनेको हो। यस जितसँगै मोरक्को समूह ए को शीर्ष स्थानमा उक्लिएको छ। मोरक्कोले अब समूह चरणको अन्तिम खेलमा चेक गणतन्त्रसँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै यस अघिका खेलमा क्यानाडाले कतारलाई 6-0 गोल, स्विजरल्याण्डले बोस्नियालाई 4-1 गोल अन्तरले पराजित गरेको छ। चेक गणतन्त्र र दक्षिण अफ्रिकाले 1-1 बराबरी खेल्दै अंक बाँडेका छन्। यसैबीच समूह डी अन्तर्गत आज राति अमेरिका र अस्ट्रेलिया भिड्नेछन्। राति 1:15 दुई बीचको खेल शुरू हुनेछ।
0: नेपालमा आजबाट भित्रिएको मनसून र त्यसको पूर्व तयारीका कुरा, नागरिकको प्रश्नमा विज्ञसँगको कुराकानी लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: लूबाट कसरी बच्ने? बाहिर निस्कदा टाउको कान र गर्दन कपड़ाले छोपेर हिँड्नुपर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपड़ा लगाउने।
11: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
10: बिरामीले पटक पटक गरी पानी पिइराख्नुपर्छ।
11: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
10: गर्मी मौसममा काँक्रो प्याजको रस बेल आँप कागतीको शर्बतको सेवन गर्नुपर्छ।
11: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया कफी सोडा जस्ता पिय पदार्थ।
10: नरम मुलायम सुतीको कपडा लगाउने।
11: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने।
10: र बालबालिका वृद्ध तथा दीर्घ रोगीको विशेष ख्याल गरौं।
12: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
5: र पुनः प्रसारण राति 8 बजी सीआईएन मार्फत देख्दै भर
13: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
14: पसिनाको सम्मान समानताको अभियान
15: कार्यक्रम साझा आवाज।
16: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। आजबाट नेपालमा मनसून भित्रिएको छ र नेपालभरि फैलनको लागि केही दिन लाग्ने मौसमविदहरूले बताएका छन्। यसपटक मनसून भित्रनु अघि नै पूर्व तयारीका बारेमा सरकार र सरकारवाला बीचले आफूले तयारी गरेको बताएका छन्। मौसमजन्य विपदको जोखिम र सरकारको पूर्व तयारीका बारेमा हामीले बाढ़ी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीसँग कुराकानी गरेका छौं।
17: यस वर्षको मनसून कमजोर हुने भनेको समग्र मनसूनको अवस्था हो, तर मनसूनको प्रवेश चाहिँ सम्भवतः आज भएन भने पनि केही दिनभित्र मनसूनको प्रवेश नेपालमा हुनेछ। तर पूर्वी क्षेत्रबाट मनसून प्रवेश हुने भएको कारणले सरदर रूपमा पश्चिमी क्षेत्रसम्म पुग्न एक हप्ता समय लाग्छ। प्युठान भनेपछि मध्यपश्चिम, त्यसकारणले अबको चार पाँच दिन कुरौ भन्न चाहन्छु। तर एउटा जोखिम चाहिँ छ, यसपट्टि कम पानी पर्न सक्छ। यदि यहाँ आकाशीय खेती पानीमा निर्भर खेती प्रणालीमा हुनुहुन्छ, ससाना खोलाको पानीमा मात्रै निर्भर हुनुहुन्छ भने चाहिँ पानी कम पर्न चाहिँ सक्छ। त्यसकारणले त्यो जोखिमलाई मध्यनजर गरेर यहाँहरूले अन्य आफ्नो आवश्यक पूर्व तयारी चाहिँ गर्नुपर्ने हुन सक्छ।
5: अर्को प्रश्न चाहिँ यो बाढ़ी पूर्वानुमानलाई अझ प्रभावकारी बनाउन सरकारले अब के नयाँ योजना ल्याउँदैछ भनेर प्रश्न गर्नुभएको छ।
17: कृत्रिम बुद्धिमत्ता अथवा आर्टिफिसियल इन्टेलिजेन्स भन्छौं, एआई, यसको आजभोलि खुब चर्चा हुने गर्छ। हामीले पनि बाढ़ी पूर्वानुमानको लागि हामीले आर्टिफिसियल इन्टेलिजेन्स एआईको प्रयोग गर्ने गरी आगामी मनसूनदेखि तयारी अगाडि बढ़ाएका छौं। यसै मनसूनमा चाहिँ हामी त्यो भ्याउँदैनौं, तर यस मनसूनमा हामीले नयाँ प्रयोग गर्न लागेको भनेको चाहिँ हामी तीन दिनसम्मको मात्रै पूर्वानुमान गर्दै आएका हौं। यसचोटि हामीले पाँच दिनसम्मको पूर्वानुमान गर्ने गरी तयारीलाई अन्तिम चरणमा पुर्याएको छौं। एउटा अर्को चाहिँ आम सर्वसाधारणले एउटा गुनासो गरिरहेको विषय के छ भने एसएमएस कहिलेकाहीँ हेरिँदैन, रातिको समयमा त्यसले बिउजाउँदा पनि बिउजाउँदैन। फेरि बाढ़ीहरू कहिलेकाहीँ राति ठूलो बाढ़ीहरू जाने गर्दछन् धेरै जसो नै भनौं। त्यो अवस्थामा चाहिँ अझ प्रभावकारी माध्यम के होला भन्ने गुनासो हामीले प्राप्त गर्यौं, र त्यो त्यसलाई चिर्नको लागि चाहिँ हामीले यसचोटिबाट आइभीआर भनेको एसएमएसको सत्ता भोइस कल पठाउने त्यो तयारी अन्तिम चरणमा छ। तर एउटा सीमा चाहिँ छ यसमा पनि, हामीले आम सर्वसाधारणलाई कल गर्न सक्ने अवस्था चाहिँ देखिया छैन। यो नेपाल टेलिकमको एनसेलको यो सीमा रहेछ,
5: एकरो हुन्छ उहाँहरूले समस्या राख्न सक्ने हुनुभयो, तर तपाईँहरूले फिर्ता गर्ने
17: फरक छ। हामीले चाहिँ एसएमएस जसरी कल पठाउँछौ उहाँले उठाउनुभयो भने सुन्न सक्नुहुन्छ, तर त्यो कल चाहिँ हामीले सबैले पठाउँदै छैनौं। त्यो कल चाहिँ हामीले कम्तीमा पनि स्थानीय पालिकाको कुरा गर्दाखेरि त्यहाँको मेयर साहब, त्यहाँका वडाध्यक्षहरू, त्यहाँ रेड क्रस अथवा त्यहाँको चाहिँ विद्यालयका प्रधानाध्यापक, विज्ञान पढाउने शिक्षक, जो मार्फत चाहिँ सूचना आम समुदायसम्म छिटो छरितो तवरबाट पुग्न सक्छ, त्यो उहाँहरूको चाहिँ नम्बरहरू हामीले संकलन गरिरहेका छौँ। सम्भवतः हामी धेरै पालिकाहरूबाट प्राप्त हुने त्यस्ता नम्बरहरूमा चाहिँ यस वर्ष कल पनि पठाउनेछ।
5: चट्याङ, भूकम्प, बाढ़ी पहिरो, हावाहुरी, आगो लागि जस्ता विपदबाट कसरी बस्न सकिन्छ?
17: अब यो बहुविपदको कुरा उहाँले गर्नुभयो,
5: धेरैवटा विपदको कुरा गर्नुभयो।
17: अब नेपालमा यस्तो कुनै पनि क्षेत्र छैन भनिन्छ जहाँ चाहिँ कुनै पनि विपद नहोस् भनेको, कुनै न कुनै विपद कहीँ न कहीँ छ। त्यसकारणले हामी जतिसुकै सुरक्षित स्थानमा गए पनि त्यहाँ बाढ़ीबाट सुरक्षित स्थानमा गइराख्दाखेरि त्यहाँ पहिरोको विपद हुन सक्छ, पहिरो बाढ़ी दुवैबाट सुरक्षित स्थानमा गइराख्दाखेरि त्यहाँ आगलागी अथवा अन्य विपदहरू हुन सक्छन्। त्यसकारणले हामी चनाएको हुनुपर्छ र फरक फरक विपदको हामीले फरक फरक किसिमबाट पूर्व तयारी पनि गर्नुपर्छ। बाढ़ीको पूर्व तयारी गर्नको लागि नदीको छेउछाउ, खोलाको छेउछाउ जानु भएन। पहिरोको पूर्व तयारी भनेपछि भिरालो जमिनमा पहिरो गइराख्ने क्षेत्रहरूमा चाहिँ रहनु भएन, त्यसको नजिकैको सुरक्षित स्थानहरू हेर्नु पर्यो। त्यो बाहेक पनि अन्य चट्याङको कुरा गरिराख्नु भएको छ, चट्याङको पनि हामीले पूर्वानुमान र पूर्व सूचना प्रणाली विकास गर्दैछौं। जल तथा मौसम विज्ञान विभागले सम्भवतः अबको छिट्टै चट्याङ सम्बन्धी सूचना पनि हामी केही छिन अगाडि नै भए पनि, भारतले भर्खरै आधा घण्टा अगाडि चट्याङको पूर्वानुमान र पूर्व सूचना दिने गरी तयारी गरेको भन्ने सूचना आएको छ। सम्भवतः हामी छिट्टै त्यो अवस्थामा पुग्नेछौं। तर चट्याङ गइराख्दाखेरि अथवा चट्याङको हाम्रो बुलेटिनमा, मौसम पूर्वानुमान बुलेटिनमा चट्याङ पनि जान सक्छ भनेर जिल्लागत रूपमा जुन बुलेटिनहरू जारी हुन्छ त्यो हेरेर यहाँहरूले त्यो जाने दिन अथवा चट्याङ जान सक्ने बादल देखिएको अवस्थामा अथवा आकाशमा गड्याङ गुडुङ सुरु भए पछाडि यहाँ कम्तीमा खुल्ला आकाशमा रहनु भएन, पानीको छेउछाउ जानु भएन, रूखको नजिक बस्नु भएन, होइन बिजुलीको पोल मुनि बस्नु भएन जहाँ चाहिँ जोखिम बढी हुन्छ, त्यसरी चाहिँ सुरक्षित हुन सकिन्छ। म यहाँहरूलाई चाहिँ यो सबै बहुविपदबाट जोगिनका लागि, सबै किसिमको विपदलाई बुझ्नको लागि अलिकति प्रयास गर्नुहुन, ज्ञान लिनुहुन र त्यसको लागि थप ज्ञान आवश्यक परेमा 1155 फोन गरेर सोध्नुहुन पनि अनुरोध चाहिँ गर्छु।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। विपद प्रभावित किसानका लागि विभिन्न प्रकारका राहत, कृषि पुनर्स्थापना कार्यक्रम,
17: यस वर्षको मनसुन कमजोर हुने भनेको समग्र मनसुनको अवस्था भयो।
18: अब कार्यविधि मापदण्ड नियम कानूनले चाहिँ उहाँहरूलाई विशेष प्राथमिकता चाहिँ दिएको छ, तर चाहिँ उहाँहरूले चाहिँ म जाने ठाउँ कहाँ हो त भन्ने खालको जानकारी नहुँदाखेरि चाहिँ उहाँहरूलाई फन्डमा लिएर आउनलाई चाहिँ अलिकति चुनौती भयो।
0: कार्यान्वयनमा उदासीनता विशेष सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: टिकापुर नगरपालिकाको निशुल्क ग्रामीण अल्ट्रासाउण्ड बारे अत्यन्त जरूरी सूचना। टिकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको स्थान मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ। तपसिलका ओडाहरूमा सञ्चालन हुने सेवाहरू: वडा नम्बर एक असार छ गते एकता नगर कार्य समितिको भवन, वडा नम्बर दुई असार सात गते विजयनगर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर एक असार आठ गते गणेशपुर खोप क्लिनिक भवन, वडा नम्बर तीन असार नौ गते रामपुर शहरी स्वास्थ्य केन्द्र र वडा नम्बर एक असार दस गते ज्योतिनगर शहरी स्वास्थ्य प्रबन्धन केन्द्र। सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
0: पुनर्स्थापना कार्यक्रम बीमा तथा अनुदानको व्यवस्था पनि गरेको छ।
19: नेपाल सरकारले विपद प्रभावित किसान विशेष गरी महिला किसानका लागि विभिन्न राहत सेवा र सहुलियतको व्यवस्था गरेको छ। यद्यपि यी सेवाको कार्यान्वयन प्रदेश स्थानीय तह र कार्यक्रम अनुसार फरक हुन सक्छ। विपद प्रभावित किसानका लागि राहत: बाढ़ी पहिरो डुबान असिना खडेरी हावाहुरी वा रोग किराबाट ठूलो क्षति भएमा राहत तथा पुनस्थापना सहयोग, निशुल्क वा सहुलियत दरमा बिउबीजन वितरण, कृषि सामग्री मल उपकरण प्लास्टिक टनेल आदि सहयोग, पशु चौपाईको क्षतिमा सहायता, कृषि पुनस्थापना जस्ता कार्यक्रम सञ्चालन गरिरहेको छ। अर्को हो कृषि बीमा सुविधा। नेपालमा कृषि तथा पशुपन्छी बीमाको व्यवस्था छ। बाली फलफूल तरकारी पशुपन्छी तथा मत्स्य पालन बीमा गर्न सकिन्छ। बीमा शुल्क प्रिमियममा सरकारले अनुदान उपलब्ध गराउने व्यवस्था गरेको छ। प्राकृतिक प्रकोप रोग वा अन्य बीमाले समेटेका जोखिमबाट क्षति भएमा दावी भुक्तानी पाइन्छ। कृषि अनुदान कार्यक्रम पनि सञ्चालनमा छ। यस्ता कार्यक्रम संघ प्रदेश र स्थानीय तह मार्फत सञ्चालन हुन्छ। उन्नत बिउबीजन वितरण सिंचाई योजना कृषि उपकरणमा अनुदान व्यावसायिक खेती प्रबन्धन कार्यक्रम हरित गृह टनेल निर्माण सहयोग पशु तथा पाख्रा पालन प्रबन्धन अनुदान युवा तथा महिला लक्षित कृषि कार्यक्रम यस योजना अनुसार सञ्चालित छन्। भर्खरै शुरू भएको एउटा महत्वपूर्ण कार्यक्रम हो किसान सूचीकरण। किसानलाई विभिन्न सेवा र कार्यक्रमसँग जोड्न यो कार्यक्रम सञ्चालनमा छ। स्थानीय तहमा किसान दर्ता किसान परिचय पत्र कार्यक्रम कृषि सम्बन्धी तथ्याङ्क र सेवा पहुँचमा प्राथमिकता यसका क्षेत्र हुन्। सहुलियतपूर्ण कृषि कर्जा: किसानले बैंक तथा वित्तीय संस्थाबाट सहुलियतपूर्ण कृषि ऋण ब्याज अनुदान युक्त कृषि कर्जा कृषि उद्यम विकासका लागि ऋण सुविधा पाउन सक्छन्। प्राविधिक सेवा पनि किसानका लागि सञ्चालित कार्यक्रम मध्य एक हो। यो सेवा पालिकाको कृषि शाखा कृषि ज्ञान केन्द्र पशु सेवा कार्यालय मार्फत उपलब्ध छन्। यस सेवा मार्फत खेती सम्बन्धी प्राविधिक परामर्श रोग किरा नियन्त्रण तालिम तथा क्षमता विकास बजार सूचना प्राप्त गर्न सकिन्छ। सरकारले महिला किसानका लागि विशेष व्यवस्था पनि गरेको छ, जस्तो नीतिगत रूपमा महिलालाई प्राथमिकता दिइने व्यवस्था छ। महिला समूह तथा सहकारी मार्फत अनुदान उद्यमशीलता विकास कार्यक्रम केही कार्यक्रमहरूमा महिलालाई प्राथमिकता वा आरक्षण दिनु जस्ता छन्।
0: विपदपछि राहत बिउ कृषि सामग्री प्राविधिक सेवा र कृषि बीमा दावीको व्यवस्था भए पनि धेरै महिला किसान जानकारीको अभाव जग्गाको स्वामित्व नहुने र प्रक्रिया जटिल भएका कारणले सेवाबाट वञ्चित भइरहेका छन्। विपदमा परेका महिला किसानले यस्ता सेवा कसरी लिन सक्छन्? जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका विपद फोकल पर्सन रविराज धितालसँग साथी दीपक खत्रीले कुराकानी गर्नुभएको छ।
18: अब कार्यविधि मापदण्ड नियम कानूनले चाहिँ उहाँहरूलाई विशेष प्राथमिकता चाहिँ दिएको छ, तर चाहिँ उहाँहरूले चाहिँ म जाने ठाउँ कहाँ हो त भन्ने खालको जानकारी नहुँदाखेरि चाहिँ उहाँहरूलाई चाहिँ त्यो खालको प्रभावित अझ तल्लो समुदायका प्रभावित महिला किसानलाई चाहिँ यो विपदको जोखिम न्यूनीकरण राहत तथा उद्धारमा चाहिँ अगाडि लिएर आउनलाई फण्डमा लिएर आउनलाई चाहिँ अलिकति चुनौती भयो।
20: त्यसो भन्दिनँ रविजी, उहाँहरू राहतको लागि अनुदानको लागि विशेष गरी कहाँ जाने, प्रक्रिया कस्तो हुन्छ, सरकारी कागजहरू कस्तो जुटाउनु पर्छ, उहाँहरूले के छ
18: अहिले चाहिँ यो नयाँ यो विभिन्न खालको यो मापदण्ड कार्यविधिहरू परिष्कृत हुँदै गएको छ। जति सक्दो तल्लो लेभलको तल्लो समुदायका महिला किसानहरूलाई चाहिँ सहज हुने गरी कार्यविधिहरू आइराखेको छ। त्यो कार्यविधिहरूमा नि के भनिएको छ भन्दाखेरि पहिला चाहिँ जिल्लामै केन्द्रित हुनुपर्ने राहत उद्धार लगायतका विषयमा चाहिँ जिल्लामा केन्द्रित हुनुपर्ने भने अहिले चाहिँ स्थानीय तहको पनि ओडावडामा नै त्यो ओडावडालाई नै स्थानीय तहलाई नै त्यो अधिकार दिएको छ सरकारले। त्यो हुँदाखेरि चाहिँ उहाँहरू नजिकको उहाँहरूको सबभन्दा नजिकको चाहिँ ओडामा जानुभयो र त्यो खालको के छ प्रावधान भन्ने खालको कुराहरू भन्नुभयो, अथवा पालिका नजिकको पालिकामा जानुभयो भने त्यहाँ चाहिँ अहिले सबै पालिकामा चाहिँ विपद सम्पर्क व्यक्ति पनि तोकिएको हुनुहुन्छ, त्यहाँ जानुभयो भने चाहिँ उहाँहरूलाई अलिकति सहज रूपमा चाहिँ सेवा लिनको लागि सहज हुन्छ। अहिले
20: हरेक स्थानीय तहमा विपद फोकल पर्सन हुनुहुन्छ,
18: विपद फोकल पर्सन हुन्छ। अहिले त कतिपय ठाउँमा यो प्रदेश सरकारले पनि प्रत्येक ओडावडामा समुदायमा स्वयंसेवक विपद स्वयंसेवक पनि परिचालन गर्ने गठन गर्ने कार्यक्रमहरू ल्याइराखेको छ। अब अझ हामीले पनि यहाँ जिल्लाबाट भन्दाखेरि पनि समुदाय तहमा ओडा तहमा विपद स्वयंसेवकहरू गठन गर्दाखेरि चाहिँ त्यस्ता चाहिँ समुदायमै जतिर पनि बसिराख्ने हजुरले भने जस्तो कृषि क्षेत्रमा लाग्ने यो मनसुन जन्ने विपदको समयमा कृषि क्षेत्रमा लाग्ने महिला दलितहरूलाई चाहिँ त्यो स्वयंसेवक तालिमहरू सचेतना कार्यक्रममा चाहिँ अगाडि लिएर आउनुपर्छ भनेर पनि भनिराखेका छौँ। अहिले त हामीले अझै समुदाय स्तरमा समुदाय सामुदायिक विपद व्यवस्थापन समिति सामुदायिक स्वयंसेवकहरू गठन गर्ने प्रावधानहरू पनि छ। त्यहाँ नजिकैको समिति अथवा समिति नभएको ठाउँमा ओडामा सम्पर्क गर्नुभयो भने उहाँहरूको अझै सेवामा सहज हुन्छ।
20: हाम्रो सामाजिक संरचना पारिवारिक संरचना हेर्दाखेरि चाहिँ अझै पनि पुरुषकै नाममा चाहिँ जग्गा हुने होइन, महिलाको नाममा जग्गै नहुने, अहिले कतिपय पालिकाहरूले किसानलाई सूचीकृत गरेका छन् त्यसमा पनि पुरुषकै नाम चाहिँ सूचीकृत हुने, यसले गर्दाखेरि चाहिँ विपदपछि महिला कृषकहरूको राहत प्रक्रियामा उहाँहरूले पाउने सेवा सुविधामा चाहिँ कस्तो खालको असर पारिराखेको पाउनु भएको छ?
18: तपाईँले भने जस्तो अलि अगाडि यो परिवर्तन त बिस्तारै परिवर्तन हुँदै गइराखेको छ। अहिले महिलाहरूको नाममा पनि यहीँबाट जग्गा बाबतको अनुदान दिँदाखेरि पनि धेरै महिलाहरूकै नाममा जग्गा दिने, त्यसपछि लाभकारी कायम गर्दाखेरि पनि अहिले के भइराखेको छ भने हाम्रो गाउँघरतिर बस्ने पुरुष मान्छेहरू चाहिँ कमाइ गर्नलाई विदेश जानुपर्ने होइन, अनि त्यस पछाडि फेरि घरहरू पुनर्निर्माण राहत लिनलाई चाहिँ पुरुषहरू घरको मान्छे विदेश भएको कारणले चाहिँ अलिकति समस्या पनि भइराखेको छ होइन। त्यो समस्या भइराखेको कारणले पनि अहिले चाहिँ बढी जस्तो चाहिँ लाभकारी कायम गर्दाखेरि पनि घरमा बसिराख्ने महिलाकै नाममा लाभकारी कायम गर्ने, त्यस पछाडि महिलाकै नाममा खाता खोल्ने र महिलाकै नाममा चाहिँ राहत तथा अनुदानको भुक्तानीहरू जाने प्रक्रिया पनि भएको छ हुन चाहिँ होइन। तर यसलाई अझै को जति हुनुपर्ने हो, जति उहाँहरूलाई चाहिँ त्यो वर्गलाई चाहिँ अगाडि लिएर आउनुपर्ने हो, त्यो पुगेको चाहिँ छैन।
0: सरकारले 10 वर्षसम्म प्रवाह भएको कृषि तथा पशुपन्छी अनुदानको छानबिन गर्ने भएको छ। गत वैशाखमा संसद रोकेर सरकारले ल्याएको 4 अध्यादेश प्रतिनिधि सभाले स्वीकृत गरेको छ। ललितपुरको चावलाखेलमा रहेको चिड़ियाखानामा केही पन्छीमा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि चिड़ियाखाना 2 साताका लागि बन्द गरिएको छ। उच्च अदालत पाटनले पनि व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई पूर्वपक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। नेपाली कम्युनिष्ट पार्टीले आजदेखि डिजिटल माध्यमबाट सदस्यता नवीकरण गर्ने भएको छ। दक्षिण लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा 18 जनाको मृत्यु भएको छ र फिफा विश्वकप अन्तर्गत समूह डी अन्तर्गतको आज रातिको खेल अमेरिका र अस्ट्रेलिया बीच हुनेछ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि असार 6 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको कार्यक्रम विपद व्यवस्थापन चौतारीमा यहाँलाई स्वागत छ। म दुर्गा देवकोटा। कार्यक्रम विपद व्यवस्थापन चौतारी प्राक्टिकल एक्सन र बी ग्रुपको साझेदारीमा संचालित समुदायका लागि जलवायु उत्थानशील परियोजनाको सहयोगमा सामुदायिक रेडियो टीकापुर एफएमद्वारा उत्पादित कार्यक्रम हो। यो कार्यक्रम सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्रो र नेपाली पात्रोमा सुनिरहनु भएको छ। यो कार्यक्रम हरेक हप्ताको मंगलबार र शुक्रबार बेलुका 8:10 प्रसारण हुन्छ। कार्यक्रममा हामी विभिन्न प्रकारका जलवायुजन्य प्रकोपहरूले समुदाय स्तर पालिका स्तरमा बढ़ाएको जोखिम तथा जोखिम व्यवस्थापनका क्षेत्रमा भएका प्रयासबारे छलफल गर्छौं। यसका साथै स्थानीय सरकारले विपद व्यवस्थापनका लागि गरेका असल अभ्यासबारे छलफल गर्छौं। रेडियो कार्यक्रम विपद व्यवस्थापन चौतारीको आज दोस्रो श्रृंखला हो। आजको कार्यक्रममा हामी जानकी गाउँपालिकाले विपद पूर्व तयारी, विपदबाट हुने क्षति कम गर्न र विपदपछिको प्रतिकारका लागि गर्दै आएका कार्यबारे चर्चा गर्दैछौ। यस विषयमा कुराकानी गर्दै हुनुहुन्छ जानकी गाउँपालिकाको वन वातावरण तथा विपद व्यवस्थापन शाखा प्रमुख नेत्र प्रसाद जैशी। यहाँलाई कार्यक्रम विपद व्यवस्थापन चौतारीमा स्वागत छ।
1: धन्यवाद।
0: जानकी गाउँपालिकामा विपद पूर्व तयारीको अवस्था कस्तो छ?
1: अहिले हामीले अब जानकी गाउँपालिकाले निरन्तर हामी जुन स्थानीय विपद व्यवस्थापन समिति छ त्यो समितिको मिटिङहरू गरेर सकिएको आर्थिक वर्षको समीक्षा र आगामी आर्थिक वर्षको चाहिँ के कस्तो पूर्व तयारी गर्ने भन्ने विषयमा हामीले सर्वप्रथम साउन महिनामै स्थानीय विपद व्यवस्थापन समितिको मिटिङ बस्यो र हामीले गर्न सकेका राम्रा कुराहरू र अझै गर्न पर्न बाँकी कुराहरू चाहिँ क्रमबद्ध रूपमा यो चालू आर्थिक वर्षमा गर्ने भन्ने निर्णय साउनमा नै गरेको थियो। सोही अनुसार हामीले जानकी गाउँपालिकाको विपद पूर्व तयारी तथा प्रतिकार योजना जुन हामीले 2082 भनेर निर्माण गरेका थियौं र अहिले 2083 आइसक्यो, चालू आवकै 83 भएको कारणले प्रत्येक वर्ष त्यो विपद पूर्व तयारी प्रतिकार योजना बनाउनु पर्ने भएको कारणले अहिले हामीले त्यो डीपीआरपी चाहिँ अत्याधिक चरणमा रहेको छ र हाम्रो चाहिँ स्थानीय विपद व्यवस्थापन समिति सँगसँगै हाम्रो गाउँपालिकाले एउटा पूर्व कार्यका प्राथमिकताका कार्यहरू भनेर 9 कार्यहरू तोकेको छ। सोही अनुसार हामीले सूचना दिने कुराहरू, नाला सरसफाई गर्ने कुराहरू, समुदाय स्तरमा गएर क्षमता अभिवृद्धिका कुरा गर्ने कुराहरूदेखि लिएर हाम्रो समुदाय कुन समुदाय बढ़ी जोखिममा छ त्यहाँ छलफल चलाउने कुराहरू निरन्तर रूपमा गरिराखेका छौं। हाम्रो अहिले जानकी गाउँपालिकामा 21 सामुदायिक विपद व्यवस्थापन समिति छन् र 9 वाडामा प्रत्येक वाडामा एउटा वाडा स्तरको विपद व्यवस्थापन समिति छ। ती समितिहरू सक्रिय रूपमा काम गरिराख्नु भएको छ जस अन्तर्गत हाम्रो समुदाय स्तरमा विभिन्न कार्यदलहरू हुनुहुन्छ, प्राथमिक उपचार, खोज तथा उद्धार, पूर्व सूचना कार्यदलहरू हुनुहुन्छ, उहाँहरूले पनि काम गरिराख्नु भएको छ। अब पूर्व तयारीकै कुराहरू, पूर्व कार्यकै कुराहरू अन्तर्गत अस्ति भर्खरै हामीले यो जुन 5 जेठ 22 चाहिँ हामीले विश्व वातावरण दिवसको अवसरमा जानकी गाउँपालिकाका 21 सामुदायिक विपद व्यवस्थापन समिति थिए जस अन्तर्गत उहाँहरू चाहिँ नजिक भएका विपद व्यवस्थापन समितिहरू मिलेर 12 सामुदायिक विपद व्यवस्थापन समितिले बाढ़ीको नमूना अभ्यास पनि सम्पन्न गर्नुभएको छ र हाम्रो जानकी गाउँपालिकाको खास गरी वार्ड नम्बर 3, 6 र 9 कर्णाली नदीबाट प्रभावित बस्ती छन् भने यता पथ्रिया नदीबाट 4, 7, 2 वाडाहरू हुनुहुन्छ र सोही अनुसार हामीले त्यो समुदाय स्तरको विपद व्यवस्थापन समितिलाई अलिक बढ़ी प्राथमिकता दिएर काम गरिराखेका छौं। जस अन्तर्गत हाम्रो वार्ड नम्बर 7 फरैला भन्ने ठाउँ छ, त्यहाँ पनि अब हामीले जैविक तटबन्धनहरू हाम्रो बी ग्रुपको समन्वयमा भएको थियो र तत्पश्चात हामीले गाउँपालिकाबाट पनि आफ्नो इनिसिएसन लिएर त्यहाँको समुदायको मान्छेलाई चाहिँ अग्रसर गराएर अहिले त्यहाँ फेरि त्यो भत्केको ठाउँमा जैविक तटबन्धन पनि निर्माण भएको छ। त्यसै गरी हाम्रो जुन गाउँपालिका अन्तर्गत रहेका उच्च भवनहरू छन् ती भवनमा बिजुली बत्तीदेखि लिएर त्यहाँको सामग्रीहरूको अवस्था के छ त्यो पनि हामीले एक चरणको चाहिँ अनुगमन गरेर राम्रो अवस्थामा चाहिँ त्यो समितिलाई राम्रो गर्नुभएको छ भन्ने र अलि सुधार्नु पर्ने कुराहरूमा यो गर्नु होला अथवा तपाईँहरूसँग छैन भने पालिकासँग समन्वय गर्नुहोस् भनेर हामीले एक चरणमा अनुगमन पनि गरिसकेका छौँ। र अर्को महत्वपूर्ण कुरा यसपालि हाम्रो चाहिँ 9 नम्बर वाडामा पनि उच्च भवन झण्डै 1 करोड भन्दा बढीको लगानीमा त्यहाँ चाहिँ बहुद्देश्यीय उच्च भवन पनि निर्माण भएको छ। त्यो संघ संस्थाहरूको समन्वय र सहयोगमा त्यहाँ अहिले हामीले अरुणोदय माध्यमिक विद्यालयको परिसरमा त्यो बहुद्देश्यीय भवन पनि छ र त्यो भवनबाट पनि अब खास गरेर त्यहाँ जानकी गाउँपालिका वार्ड नम्बर 9 का धनुवा फाटा कुन्ती मूर्तियाका बाढ़ी जोखिममा भएका बस्तीहरूलाई चाहिँ त्यहाँ स्थानान्तरण गर्ने भनेर हामीले त्यसरी त्यसको चाँजो पाँजो मिलाएका छौँ भने अर्को कुरा अब पूर्व तयारी पूर्व सूचनाकै कुरा गर्दाखेरि अहिले जानकी गाउँपालिकाका 3 वटा स्थानमा हामीले बहुउपयोगी साइरनहरू जडान गरेका छौँ जस अन्तर्गत हामीले वार्ड नम्बर 9 को वाडा कार्यालयमा 6 को बाल ज्योति विद्यालयमा र 4 को वाडा कार्यालयमा गरेर 3 स्थानमा ती साइरनहरू जडान गरिएको छ र ती साइरनहरूले खास गरी बाढ़ीको सूचना सँगसँगै अन्य बहुसूचना भन्नाले अरू त्यो समुदायमा चाहिने केही सूचनाहरू छन् भने त्यो साइरन मार्फत हामीले ती सूचनाहरू पूर्व तयारीका कुराहरू पूर्व सूचनाका कुराहरू पनि त्यो म्यासेज बनाएर त्यो साइरन मार्फत अहिले दिइराखेका छौँ र हामीले यो विद्यालयलाई बढी फोकस गरिराखेका छौँ। अहिले खास गरी विद्यालयमा हाम्रो जुनियर रेडक्रस सर्कलका विद्यार्थी भाइ बहिनीहरू र विपद सम्पर्क शिक्षकहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ हामीले बहुप्रकोप सम्बन्धी नमूना अभ्यास पनि अस्ति भर्खरै हामीले सम्पन्न गर्यौं जुन हाम्रो जानकी गाउँपालिका अन्तर्गत रहेका माध्यमिक विद्यालय जुन संस्थागत र सामुदायिक दुईटै विद्यालयका विद्यार्थी भाइ बहिनीहरू र त्यहाँको विपद फोकल टीचरलाई राखेर हामीले बहुप्रकोप सम्बन्धी नमूना घटना अभ्यास पनि सम्पन्न गरेका छौं जसले गर्दा विद्यालय स्तरमा पर्ने प्रकोपलाई कसरी चाहिँ हामीले समाधान गर्न सक्छौ अथवा न्यूनीकरण गर्न सक्छौ पूर्व तयारी गर्न सक्छौ भन्ने कुराहरूमा उहाँहरूलाई फर्स्ट एडको कुराहरू भयो आगलागीको कुराहरू भयो भूकम्पको कुराहरू भयो यस्ता कुराहरूमा चाहिँ हामीले कसरी पूर्व तयारी गर्ने र हाम्रो पूर्व तयारी कहाँ छ र हामीले के गर्नुपर्छ भनेर करिब 75 जना 12 वटा विद्यालयबाट 6-6 जना सहभागी गरेर 12-6 का 72 जना उहाँहरू हुनुभयो भने विद्यालय नर्स यता गरेर 75 जना त्यो कार्यक्रममा सहभागी भएर हामीले त्यसरी चाहिँ नमूना अभ्यास पनि सम्पन्न गरेका छौँ र अर्को विद्यालय स्तरमा एउटा सरसफाई क्लब भन्ने पनि हामीले गठन गरेका थियौँ जुन विपद व्यवस्थापन शाखाकै अन्तर्गत रहेर त्यो गठन गरेका थियौँ गत आवमा 81-82 मा गरेका थियौँ भने अहिले त्यो 81-82 मा गठन गरेको क्लबलाई सरसफाई क्लबलाई 82-83 मा चाहिँ हामीले क्षमता अभिवृद्धिको एउटा तालिम पनि दिएका छौँ। हाम्रो चाहिँ विद्यालयमा कस्तो किसिमको फोहोरहरू निस्किन्छ त्यो फोहोरहरू कहाँ राख्ने कसरी राख्ने हात कसरी धुने होइन हात धुने चरणहरूदेखि लिएर सबै त्यो बाल क्लबका पदाधिकारीहरूलाई सरसफाई क्लबका पदाधिकारीहरूलाई त्योसँग सम्बन्धित क्षमता अभिवृद्धिको कार्यक्रम पनि हामीले सम्पन्न गरिसकेका छौँ। त्यो पनि मलाई लाग्छ पूर्व तयारी अन्तर्गत पूर्व कार्य अन्तर्गत पर्छ। र अर्को कुरा अहिले हाम्रो प्रधानमन्त्री रोजगार कार्यक्रम पनि चलिरहेको छ। प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत जुन जोखिम समुदायमा रहेका नालाहरू सरसफाई गर्ने कुराहरू छन् ती नालाहरू सरसफाईको कुराहरू पनि अगाडि बढ़िराखेको छ र अब हाम्रो जो अघि मैले 21 वटा सीडीएमसीहरू सामुदायिक विपद व्यवस्थापन समिति छन् ती सामुदायिक विपद व्यवस्थापन समितिलाई पनि हामीले पूर्व सूचना र पूर्व तयारीको एउटा क्षमता अभिवृद्धि तालिम आयोजना गर्ने भनेर सोचिराखेका छौँ। अब के 1-2 दिनपछि लगत्तै हामी उहाँहरूलाई त्यो तालिम पनि आयोजना गरिराखेका छौँ र यसमा खास गरी अब जिल्ला विपद व्यवस्थापन समितिबाट आएका निर्णयहरू जिल्ला विपद व्यवस्थापन समिति गृह मन्त्रालय एनडीआरएमएबाट आएका निर्णय नीतिहरू जुन छन् त्यसलाई चाहिँ पूर्ण रूपमा पालन गर्दै तदारुकका साथ हामी अगाडि बढ़िराखेका छौं र अहिले जानकी गाउँपालिकाले आफ्नै छुट्टै राहत वितरण मापदण्ड पनि बनाएको छ। पछिल्लो समय यहाँहरू सबैलाई जानकारी छ हावाहुरीका कारणले जानकी गाउँपालिकाका धेरै घरहरूमा क्षति भएको छ र त्यो क्षति भएका घरहरू आगलागी भएका घरहरू हावाहुरीबाट प्रभावित भएका घर धुरीहरूलाई हामीले राहत वितरण मापदण्ड अन्तर्गत हामीले नगदै उहाँहरूको खातामै रकमहरू जम्मा गरिदिएका छौं र केही घरधुरीहरू अहिले भर्खरै हावाहुरी आएको छ त्यो हावाहुरीका कारणले प्रभावितलाई चाहिँ अब हामी तत्काल मिटिङ बसेर स्थानीय विपद व्यवस्थापन समितिको मिटिङबाट त्यो कामलाई पनि अगाडि बढाउने योजना हाम्रो रहेको छ भने अर्को हाम्रो स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र मार्फत हामीले जुन जल तथा मौसम विज्ञान विभागले दिने सूचनाहरू छन् ती जति पनि सूचनाहरू छन् ती सूचनाहरूलाई कसरी चाहिँ छिटो भन्दा छिटो समुदाय स्तरमा पुगाउन सकिन्छ भन्ने उद्देश्यले हामीले चाहिँ एसएमएस मार्फत अघि मैले भनेको बहुउपयोगी साइरन छ त्यो साइरन मार्फत त्यो बाढीको मात्रै नभएर तातो दिन अनि त्यो तातो लहर शीत लहर यी सबै कुराहरूको चाहिँ सूचनाहरू हामीले एसएमएस मार्फत गाउँपालिकाको वेबसाइट मार्फत एलईओसीको हाम्रो फेसबुक पेज मार्फत गाउँमा अब यो हाम्रो चौधरी बाहुल्य क्षेत्र भएको कारणले बढगर र चिराकीहरू मार्फत आमा समूह मेलमिलापकर्ताहरू थुप्रै हाम्रो पूर्व सूचना संयन्त्र भन्ने छ त्यो पूर्व सूचना संयन्त्र मार्फत हामीले एसएमएस का माध्यमबाट पनि यस्ता सूचनाहरू दिइराखेका छौँ खास गरी अहिले हामीले गरिराखेको काम यी नै हुन्
0: जस्तो यति गरी काम गर्दाखेरि क्षमता विकासको दृष्टिले हेर्दाखेरि पालिकाको क्षमता के हो र समुदायको क्षमता विकास कतिको भएको छ
1: अब यसमा खास गरी पालिका भन्दा पनि समुदायकै क्षमतालाई अलिक बढी चाहिँ हामीले बढावा दिनुपर्छ अथवा उनीहरूलाई नै त्यही ठाउँमा दिगो रूपमा व्यवस्थापन हुने गरी गर्नुपर्छ भन्ने उद्देश्यले समुदाय स्तरमा अहिले जति पनि संघ संस्थाहरू आउँछन् हामीले त्यो ती संघ संस्थाहरूलाई चाहिँ समुदाय स्तरको विपद व्यवस्थापन समितिलाई नै तपाईँहरू सक्षम बनाइदिनुहोस् क्षमता अभिवृद्धिका कार्यक्रमहरू तालिमहरू सञ्चालन गरिदिनुहोस् भनेर हामीले अनुरोध गरेका छौँ सोही अनुसार उहाँहरूले गरिराख्नु भएको छ हाम्रो अस्ति भर्खर मात्रै जुन हाम्रो विश्व वातावरण दिवसको अवसरमा कार्यक्रम हाम्रो एकैचोटै सामुदायिक विपद व्यवस्थापन समितिले गर्नुभयो त्यो हाम्रो भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुपको टेक्निकल सहयोग थियो जसमा उहाँहरूले अब म शाखामा एकजना मात्रै छु र यसरी संघ संस्थाहरूको सामाजिक परिचालक साथीहरू आएर उहाँहरूलाई चाहिँ समन्वय गरिदिने प्राविधिक सहयोग गरिदिने तालिमहरू दिइदिने त्यो गर्दाखेरि चाहिँ अहिले बढी केन्द्रित हामी समुदायमा छौँ र पालिकाको क्षमताको कुरा गर्दाखेरि अब पालिकामा ठ्याक्कै अहिले त्यो किसिमको डिजास्टर भइहाल्यो भने त्यो टिम जाने अवस्था थिएन तर हामीले गत वर्ष सशस्त्र प्रहरी टिकापुर शिक्षालयसँग समन्वय गरेर हामीले 18 जना विपद स्वयंसेवक भनेर तयार गरेका छौँ र त्यो स्वयंसेवकहरूलाई पनि अब असारको 1 गतेदेखि 3 गतेसम्म 3 दिनका लागि पुनर्ताजगी तालिम छ उहाँहरूले 18 कार्यदिनको तालिम लिनुभएको थियो र अहिले उहाँहरूले त्यो तालिम चाहिँ लिँदै हुनुहुन्छ त्यो पनि अब पालिकाको एउटा क्षमता नै हो।

0: पनि हामीले कामहरु अगाडि बढाइराखेका छौं।
1: जस्तो पूर्वाधार निर्माणको क्षेत्रमा हेर्नु पर्दाखेरि चाहिँ उच्च घर अथवा चाहिँ हामीलाई आवश्यक भौतिक संरचनाहरू निर्माणको अवस्था कस्तो छ, अझै पनि आवश्यक छ कि के छ?
0: अब यो खास गरी कस्तो समस्या छ भने जुन बस्ती एकदमै समस्या जोखिममा छ त्यो जोखिममा भएको बस्तीको स्थानमा अथवा गाउँ टोलमा उच्च भवनहरू अझै पनि आवश्यक छन्। तर यो नेपाल सरकारको नीतिदेखि लिएर सबै कुराहरूले समस्या हुँदो रहेछ। जस्तै अब त्यहाँ सरकारी भवनहरू ऐलानी जग्गाहरूमा अथवा सामुदायिक वन परेको जग्गाहरूमा हाल्न गाह्रो हुँदो रहेछ, होइन? त्यो कुराले गर्दाखेरि चाहिँ अलि त्यो समुदायलाई पाएक पर्ने भन्दा अलिकता टाढा गएर संरचनाहरू निर्माण हुने जस्तो चाहिँ गर्नुपर्ने बाध्यता छ, त्यो गराउनै पर्ने छ। किनभने भोलि त्यहाँ ठूलो किसिमको डिजास्टर भयो, विपद भयो, बाढी भयो भने कम्तीमा त्यो बनेको संरचनामा आएर उहाँहरू बस्न सक्नुहुन्छ भन्ने हो। त अझै पनि हामीले चाहिँ के गरिराखेका छौँ भने खास गरी त्यस्तो ठाउँहरूमा तिनीहरूको पहिचान गरेर सरोकारवालाहरूसँग चरणबद्ध रूपमा छलफल गरेर त्यही पनि अझै जानकी गाउँपालिकाका धेरै समुदायमा चाहिँ उच्च भवनहरू बनाउनु पर्ने आवश्यकता छ। जस्तै अहिले हामीले खास गरी यो मानवीय हिसाबमा मात्रै यहाँभन्दा पहिला उच्च भवनहरू बनाउने त्यहाँ मान्छेहरू राख्ने भन्ने थियो भने अहिले हामीले जानकी गाउँपालिकाका वार्ड नम्बर 1, 4 र 9 हामीले तीनवटा स्थानमा चाहिँ अब यो गाई भैँसीहरू बाख्राहरू पनि उच्च ठाउँमा राख्नुपर्छ भनेर उच्च गोठहरू पनि निर्माण गरेका छ। जस्तै संघ संस्थाहरूसँग सहकार्यमा हाम्रो गाउँपालिकाको समन्वयमा हामीले त्यो किसिमको संरचनाहरू पनि बनाएका छौँ। हामीले गत वर्ष मात्रै त्यो चाहिँ संरचनाहरू सम्पन्न गरेका छौँ भने भएका संरचनाहरूमा पनि कसरी छिटो चाहिँ प्रभावितहरूको चाहिँ पहुँच हुन्छ भन्ने हिसाबमा हामीले धेरै कुराहरू छलफलको माध्यमबाट अगाडि बढाइराखेका छौँ।
1: जस्तो यहाँले अभ्यास कार्यक्रमहरूको बारेमा त पहिलो प्रश्नमै उत्तर दिइसक्नु भएको छ दिन चाहिँ, जस्तो असल अभ्यासहरू चाहिँ के छन्? कार्यक्रम त हामीले धेरै गर्यौँ होइन?
0: असल अभ्यास अब मलाई आफैलाई लागेको एउटा असल अभ्यासमा राम्रो भन्नुपर्दा हाम्रो त्यो नमुना अभ्यास नै मलाई चाहिँ असल अभ्यास लागेको छ। किनभने मलाई लाग्छ प्रत्येक वर्ष समुदायको मान्छे आफै सक्रिय भएर समुदाय स्तरमा त अरू पालिकाहरूले पनि गर्छन् होला, तर हामीले चाहिँ समुदाय सँगसँगै विद्यालयमा पनि गरिराखेका छौँ, जो चाहिँ अब 3 वर्ष भयो हामी निरन्तर रूपमा समुदाय र विद्यालयहरूमा गरिराखेका छौँ। समुदायमा हाम्रो चाहिँ जेठको 22 गते विश्व वातावरण दिवसको अवसरमा हुन्छ भने विद्यालयमा हामीले त्यही आसपासको दिनलाई चाहिँ राखेर हामीले नमुना अभ्यासहरू गरिराखेका छौँ र त्यसले चाहिँ अलिक पोजिटिभ म्यासेज पनि विद्यालयहरूबाट विद्यार्थीहरूबाट टिचरहरूबाट आइराखेका छ। यसलाई चाहिँ निरन्तरता दिनुपर्छ भन्ने कुराहरू चाहिँ छ भने अर्को कुरा हामी खास गरी यो जल तथा मौसम विज्ञान विभागले दिने सूचनामा जुन चाहिँ 3 दिनको एकदमै लगातार वर्षा हुने भन्ने किसिमको सूचना भयो भने हामीले त्यो बर्गर मार्फत पत्र दिएर घर घरमै तपाईँहरूलाई चाहिँ यस्तो किसिमको आउँदैछ तयारी रहनुहोला भनेर त्यो कुरा हामीले विगत 3-4 वर्षदेखि त्यो प्र्याक्टिसमा ल्याएका छौँ, त्यसलाई निरन्तर राखेका छौँ। त्यो हामीले नर्मल्ली जल तथा मौसम विज्ञान विभागले सूचना निकालिहालेपछि दिने होइन कि लगातार रूपमा वर्षा हुने ठूलो वर्षा हुने त्यो किसिमको सिनारियो देखियो भने हामीले बर्गरहरू मार्फत चिराकीहरू परिचालन गरेर ती सूचनाहरू घर घरमा पत्र दिएर गरिराखेका छौँ। खासमा त्यो सूचना रेडियोबाट पनि बजिराखेका हुन्छ, हाम्रो साइरनबाट बजिराखेका हुन्छ, हाम्रो वेबसाइटबाट बजा हुन्छ, हाम्रो चाहिँ एलयूसीको फेसबुक पेजबाट पनि बजिराखेका हुन्छ, हामीले माइकिङ पनि गरिराखेका हुन्छौँ र त्यो हुँदाहुँदै पनि समुदायका मान्छेहरूले सूचना अझै हामीले पाएनौ भन्ने भएपछि हामीले त्यसलाई चाहिँ बर्गरहरू मार्फत चिराकीहरूले घर घरमै, किनभने हाम्रो यताको चलन अन्तर्गत घर घरमा गएर हाँक पार्नेछ भने त्यहाँ जस्तै मान्छे छैनन् भने त्यसले त वञ्चित भयो सुनेन, त्योभन्दा त्यही घरमा गएर त्यो चिठी त्यहाँ राखिदिने, त्यो मान्छे आयो भने त्यो चिठी हेर्छ, त्यो पनि अलिक प्रभावकारी छ। हामीलाई समुदाय स्तरबाट पनि यो राम्रो काम गर्नुभएको छ भन्ने कुराहरू चाहिँ आइरहेको छ।
1: पूर्व सूचनामा बडा समीक्षा दिएको छ,
0: पहिलो एकदमै पूर्व कार्य र पूर्व सूचनामै गाउँपालिकाले अहिले चाहिँ प्राथमिकता दिएको छ। तपाईँलाई म गत वर्ष त खासै त्यति धेरै बाढी त यहाँ आएन, त्यही पनि जुन किसिमको चाहिँ गत विगतका वर्षहरूमा थोरै पानी पर्यो भने चाउचाउ चिउरा माग्ने पानी माग्ने त्यो प्रवृत्ति चाहिँ अहिले पटक्क हटेको छ। राहतमा एकदम न्यून रकम खर्च भइराखेको छ। हामीले जति खर्च गरिराखेका छौँ पूर्व सूचना र पूर्व तयारीको कुराहरूमा पूर्व कार्यका कुराहरूमा चाहिँ खर्च गरिराखेका छौँ र समुदाय पनि एक लेभल चाहिँ के बुझेको छ भने यो यतिको भयो भने पालिकाले अब यस्तो गर्दैन, यो भयो भने मात्रै गर्छ, यो स्टेजसम्म अथवा यो अवस्थासम्म हामी आफैले म्यानेज गर्नुपर्छ भन्ने कुराहरू देखिएको छ। जस्तै

0: गत वर्षकै कुरा गर्नुहुन्छ भने यता चार र सात नम्बरको उच्च भवनहरूमा हामी जाँदाखेरि त्यहाँ चाहिँ लगातार तीन दिन पानी पर्छ भनेको थियो। त्यतिखेर हामी त्यहाँ यसो भिजिट गर्न जाँदाखेरि त्यहाँको समुदायको मान्छेले आफ्नो खानेकुराहरू चाहिँ तयार गरेर त्यो भवनहरूमा लगिसकेको दृश्य हामीले देख्यौं। जस्तै पालिकाले दिनै परेन। गत वर्ष हामीले राहतमा जीरो रकम खर्च गरेका छौं, राहतको खाद्य तर्फकोमा एक रुपियाँ पनि खर्च गरेनौं र हामीले अर्को जुन हावाहुरी आग लागि भएका परिवारहरूलाई बाहेक बाढ़ी पीड़ित अथवा त्यस्तो किसिमको मा चाहिँ हामीले विस्थापितलाई चाहिँ रकमहरू खर्च गर्नु परेन, न गैर खाद्य पनि परेन र अर्को खाद्य कुराहरू पनि हामीले दिनुपर्ने अवस्था चाहिँ आएन।
1: जस्तो जोखिम क्षेत्रहरूको पहिचानलाई हेर्दाखेरि चाहिँ जस्तो पहिचान कसरी गरिन्छ अनि अहिलेको अवस्था चाहिँ कुन कुन क्षेत्र हामी बढी जोखिममा?
0: जोखिम क्षेत्र मैले अघि पनि यहाँलाई भने, खास गरी जानकी गाउँपालिकाका दुईवटा नदीहरू छन्। ती दुईवटा नदीमा कर्णाली नदी छ एउटा र त्यसपछि चाहिँ यता पथ्रया नदी छ। अब कर्णाली नदीका अब धेरै उपशाखाहरू उप नहरहरू ती छन्। जस्तै हाम्रो यता अब जमरा, रानी कुलो, त्यसपछि कुलरिया कुलो अनि बिजुलिया खोला यिनीहरू छन् भने, त्यो कर्णाली नदी अन्तर्गत वार्ड नम्बर 3, 6 र 9 त्यसमा पनि 9 नम्बरको कुन्ती, मूर्तिया, धनुवा फाटा बढी जोखिममा छन् भने, त्यसपछि तल वार्ड नम्बर 6 आएर लम्कीपुरवा, त्यसपछि चाहिँ हाम्रो जगतपुरको माथिल्लो टोल, अनि 3 नम्बरमा आएर नयाँ लायकपुर, यो समुदायका मान्छेहरू उच्च जोखिममा छन्। अरू पनि जोखिममा हुनुहुन्छ, तर यसो जोखिमको आकलन गर्दाखेरि पहिलो प्राथमिकता अथवा बढी सम्मुख चाहिँ उहाँहरू हुनुहुन्छ, त्यो खोलादेखि नजिक हुनुहुन्छ। 3, 6, 9 को कुरा त्यो भयो भने, अब यता पथ्रया नदीको कुरा गर्नुहुन्छ भने, अब 4 नम्बर वाडाको गिरधरपुर, बेलपुर, त्यसपछि चाहिँ तपाईँको झाला टोल, 7 नम्बरको फरेला, जबलपुर, मकरी, यी टोलहरू चाहिँ अलि बढी जोखिममा छन्। र बहुप्रकोपका हिसाबमा जानकी गाउँपालिकाका सबै वाडाहरू छन् भने, बाढीको हिसाबमा चाहिँ यी वाडाका टोलहरू बढी प्रभावित छन्।
1: जोखिम क्षेत्रका मानिसहरूको उत्थानशीलताका लागि चाहिँ कस्तो प्रयासहरू भएको छ?
0: जोखिम क्षेत्रका मानिसहरूको उत्थानशीलताका लागि अब हामीले अघि पनि भनिहाल्यौं, त हाम्रो चाहिँ प्र्याक्टिकल एक्सन मार्फत बी ग्रुपले त्यहाँ जैविक तटबन्धनहरू गरिदिएको थियो। त्यो जैविक तटबन्धनमा अब समुदायसँग छलफल गरेर हामीले पालिकाले के गर्न सक्छौ भनेर उनीहरूसँग एक किसिमको छलफल गरेर, अहिले त्यो समुदायका मान्छे आफै अग्रसर भएर त्यही अब कट्टामा माटो भरेर त्यो तटबन्धनहरू निर्माण गरिराख्नु भएको छ भने, अर्को कुरा अब हामीले अहिले जसरी नमूना अभ्यासहरू उहाँहरू गर्नुहुन्छ, त्यो नमूना अभ्यास गर्दाखेरि पनि पालिकाले केही चाहिँ उहाँहरूलाई थप सहयोग गरिदिने, क्षमता अभिवृद्धिका कुराहरूमा पनि कुन तालिम, जस्तै उहाँहरूले त धेरै पहिल्यैदेखि प्र्याक्टिस गर्दै आउनु भएको छ, त्यसमा पनि कुन बढी उहाँलाई आवश्यकता छ ती तालिम आयोजना गरिदिने कुराहरू, समन्वय गराइदिने संस्थाहरूसँग, त्यस्ता किसिमका क्रियाकलापहरू चाहिँ हामीले गरिरहेका छौँ।
1: आयोजनको क्षेत्रमा
0: अब हामीसँग एउटा सामाजिक विकासका लागि सचेत समाज धनगढी भन्ने संस्था हुनुहुन्थ्यो, अहिले त्यो फेज आउट भइसकेको छ र त्यही समूहका मान्छेहरूलाई हामीले, जस्तै यहाँ सहकारी संस्थाहरू हुनुहुन्थ्यो भने सहकारी शाखासँग समन्वय गराइदिने, कृषि शाखासँग आबद्ध कृषि समूहहरू हुन्थ्यो, किसानहरू हुनुहुन्थ्यो भने कृषि शाखासँग समन्वय गराइदिने, अनि बचत गर्ने कुराहरू छ भने त्यो कुराहरू गराइदिने, र अर्को कुरा चाहिँ हामीले एउटा महत्वपूर्ण कुरा चाहिँ के भने, जानकी गाउँपालिकामा विगत केही वर्षदेखि यो बाढी बिमाको कार्यक्रमहरू पनि लागू भएको छ। त्यो बाढी बिमाको माध्यमबाट पनि उनीहरूलाई चाहिँ एउटा जुन बाली लगाउनुहुन्छ त्यो बालीको क्षति मार्फत, बीमा मार्फत उनीहरूले पाइराख्नु भएको छ।
1: जस्तो
0: धान बालीमा विशेष गरी धान बालीमा छ, धान बाली अन्तर्गत अब यो बाढी बीमा पनि जानकी गाउँपालिकाका 11 वटा सहकारीले, यहाँकै सहकारीले चाहिँ गर्नु भएको छ। बाहिरबाट मान्छे आएर गर्ने त्यो झन्झट छैन। यही वर्ष पनि हामीले सूचना निकालेर, एक हप्तै सूचना निकालेर 50% अनुदानमा चाहिँ बाली बिमा गर्नुहोस् भनेर सूचना निकालेका थियौं, र त्यो सूचनाका आधारमा हाम्रो यहाँकै सहकारीहरूले, जुन चाहिँ प्रभावित वाडाहरू छन् त्यही वाडामा भएका सहकारीहरूले चाहिँ बाढी बिमाको काम गरिराख्नु भएको छ। र त्यो बाढी बिमामा पनि अहिले अब हाम्रो यो भेरी वातावरणीय विशिष्टता समूह प्र्याक्टिकल एक्सन मार्फत उहाँहरूले चाहिँ हामीलाई धेरै सहज गर्नु भएको छ। उहाँहरूकै प्राविधिक सहयोगमा हामीले कार्यविधि पनि बनायौं यो बाढी बिमाको, र त्यही अन्तर्गत रहेर अहिले 50% अनुदानमा पनि त्यो चाहिँ बाढी बीमा गरिएको छ र आगामी दिनमा गाउँपालिकाले पनि यस्ता किसिमका कार्यक्रमहरूलाई अगाडि दिने हाम्रो नीति तथा कार्यक्रम पनि अस्ति 21 गते जेठको 21 गते आएको छ त्यहाँ पनि यहाँहरूले हेर्न सक्नुहुन्छ यस्ता किसिमका कार्यक्रमहरूलाई चाहिँ प्राथमिकताका साथ अगाडि बढाइनेछ भनेर हामीले त्यो नीति तथा कार्यक्रममा पनि कार्यक्रमहरू समावेश गरेका छौँ
1: अन्य सरकार र पालिका समन्वयको कुराहरू अनि त्यसपछि गैर सरकारी संघ संस्थाहरूसँगको समन्वयको क्षेत्रमा चाहिँ के कस्तो
0: अन्तरपालिका अन्तर्गत पनि हाम्रो चाहिँ समन्वयात्मक रूपमा मिटिङहरू भइराखेका छन् जस्तै टिकापुर नगरपालिका चाहिँ कुरा गरौँ अब हामीसँग आफ्नो दमकल छैन आगलागीको केसमा दमकलसँग समन्वय गरेर उहाँसँग एग्रीमेन्ट नै गरेर हामीले चाहिँ दमकल सेवाहरू लिने र अन्य कुराहरूमा जस्तै हामी उहाँहरूभन्दा माथिल्लो तटीय क्षेत्रमा छौँ बाढीकै कुराहरू हुन्छ ती कुराहरू चाहिँ टिकापुरभन्दा पहिला त जानकीले थाहा पाउँछ कति पानी आइरहेको छ अब कर्णाली नदीमा 11 मिटर पानी पुगे पनि तर बीचका खोलाहरू जुन अघि मैले भने कुलरिया छ रानी छ झमरा कुलाहरू छन् ती कुलाहरू फेरि जानकी गाउँपालिकै भएर बग्ने भएका कारणले यो उपशाखा कुलाहरूबाट कति पानी जाँदैछ यी सूचनाहरू टिकापुरलाई गर्ने कुराहरू हामी गरिराखेका छौँ त्यति मात्रै होइन कर्णाली नदी तटीय क्षेत्रका कैलाली र बर्दियाका पालिकाहरूको अन्तर प्रदेश अन्तरपालिका पनि यसरी हाम्रो समन्वयात्मक बैठक बसिराखेका छ समग्र रूपमा विपद व्यवस्थापन गर्नका लागि अन्तरपालिका अन्तर प्रदेशको समन्वयात्मक बैठकहरू हामीले निरन्तर गरिराखेका छौँ त्यसको पनि इनिसिएसन हाम्रो प्र्याक्टिकल एक्सन भेरी वातावरणीयबाट विशिष्टता समूहले नै गरेको थियो त्यसमा पनि हामी उहाँहरूलाई धन्यवाद दिन चाहन्छौँ किनभने अब स्थानीय सरकारसँग एउटै सेक्टरमा धेरै रकमहरू खर्च गर्न नसकिने अवस्थामा विकास साझेदार संघ संस्थाहरूले यसरी आएर विभिन्न चरणमा अथवा विभिन्न सेक्टरमा कार्यक्रमहरू गरिदिँदा स्थानीय तहलाई सजिलो भएको छ र अहिले हामीसँग सामग्रीकै कुराहरू गर्नुहुन्छ भने हामीसँग सामग्रीहरू पहिला केही सीमित वाडामा थियो भने अहिले हाम्रो प्र्याक्टिकल एक्सनैबाट त्यो सामानहरू अहिले 9 वाडामा चाहिँ आधारभूत हुनुपर्ने चिजहरू हाम्रो सबै वाडामा 9 वटै वाडामा सामग्रीहरू छ खोज तथा उद्धारका सामग्रीहरूदेखि लिएर सबै कुराहरू र अर्को हाम्रो स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्रलाई पनि उहाँहरूले थुप्रै सामग्रीहरू हस्तान्तरण गर्नुभएको छ खोज उद्धारमा अथवा विपद व्यवस्थापनका लागि आवश्यक पर्ने सामग्रीहरू उहाँहरूले चाहिँ उपलब्ध गराउनु भएको छ र अब हाम्रो अघि मैले भने 1 करोड भन्दा बढी रकममा चाहिँ नयाँ एउटा बहुदेशीय भवन पनि बनेको छ जुन 9 नम्बर वाडामा छ त्यसरी चाहिँ हामीले काम गरिरहेका छौँ
1: यहाँले आपतकालीन कार्य सञ्चालन केन्द्रको कुरा गर्नुभयो नि त्यसलाई पनि विभिन्न संघ संस्थाको सहयोग छ सामानहरू छ भन्नुभयो त्यसको क्षमता अहिलेको आपतकालीन कार्य सञ्चालन केन्द्रमा सामग्रीको कुरा र जनशक्तिको हिसाबले हेर्दाखेरि हाम्रो क्षमता के हो
0: अहिले अब हामीले स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्रले अहिले तत्काल गरिराख्दा त अब त्यो शाखामा अथवा त्यसलाई अपरेट त्यसलाई सञ्चालन गर्नका लागि निकै गाह्रो छ किनभने एकजना मात्रै म मात्रै यहाँ छु होइन त्यो शाखामा शाखा पनि मैले हेरिराखेको छु र एलइओसी पनि मैले अपरेट गरिराखेको छु तर अहिले हामीले अब अस्ति पनि हाम्रो नीति तथा कार्यक्रममा आइसकेको छ विपद व्यवस्थापनलाई समग्र विपद व्यवस्थापनलाई चाहिँ अगाडि बढाउनका लागि हामीले नगर प्रहरी व्यवस्थापन गर्ने भनेर भनेका छौँ अब आउने आर्थिक वर्ष चालू आउने आर्थिक वर्षदेखि नगर प्रहरी हुनुभयो भने हामी चाहिँ सधैँ 24 घण्टा त्यो एलइओसीलाई सञ्चालन गर्ने प्रक्रियामा छौँ तर अहिले तत्काललाई चाहिँ हाम्रो जुन जल तथा मौसम विज्ञान विभागले दिने सूचना छ त्यो सूचना अन्तर्गत 3 दिन लगातार ठूलो पानी पर्ने त्यो किसिमको सिनारियो भयो भने फेरि हामी 24 घण्टा पनि चलाइराख्ने बाध्यता छ अब जसरी अब सूचनाको कुरा हो सूचना छिटोभन्दा छिटो कसरी दिने भन्ने कुराहरूमा त्यतिखेर चाहिँ हामी 24 घण्टा सञ्चालनमा ल्याउँछौँ भने अहिले पनि करिब अफिस टाइमदेखि लिएर अनअफिसियल टाइममा पनि हामीले जति सूचनाको कुराहरूमा अब खोज तथा उद्धारका कुराहरू अरू कुराहरूमा गर्न नसके पनि पूर्व सूचनाको कुरामा चाहिँ एलइओसीबाट दिनुपर्ने कुराहरू जुन हाम्रो डीएचएमबाट आउने सूचनाहरू छ त्यो सूचनालाई कति पनि ढिलो नगरेर हामीले समुदायसम्म कसरी छिटो पुगाउन सकिन्छ भन्ने कुराहरूमा चिन्तित भएर त्यही तरिकाले हामीले एलइओसीको फेसबुक पेज मार्फत अहिले सूचनाहरू चाहिँ दिइरहेका छौँ
1: तयारीकै कुरा गर्दाखेरि हामीसँग सामग्रीको अवस्था के छ जस्तो तपाईँले भन्नुभयो नि 2 चाहिँ ढुङ्गाहरू छ हामीसँग रबर बोट छ भन्नुभयो नि त्यस्तो सामग्रीहरूको अवस्था
0: सामग्री अहिले अब जानकी गाउँपालिका गाउँपालिका जुन हिसाबमा जोखिम क्षेत्रहरू जति वाडाहरू छन् त्यो हिसाबमा हेर्ने भने सामग्री करिब अहिले अब यो वर्षदेखि पहिला हामीसँग बोटहरू थिएन रबर बोटहरू थिएन अहिले दुई दुईवटा रबर बोटहरू पनि हामीसँग छ र मैले अघि भने 18 जना हाम्रा विपद स्वयंसेवकहरू पनि हामीले खडा गरेका छौँ त्यसरी मानवीय जनशक्ति पनि त्यो भयो भने अर्को चाहिँ खोज उद्धारका सामग्रीहरूमा पनि लाइफ ज्याकेटहरू हामीसँग करिब 30-40 वटा अहिले पनि हामीसँग स्टकमै छ गमबुटहरू त्यही संख्यामा छ त्रिपालहरू पनि केही त्यही संख्यामा छ भने अर्को कुरा हाम्रो पालिकामा मात्रै नभएर प्रत्येक वाडामा पनि ती सामग्रीहरू छन् जसले गर्दा हामीले पालिका भन्दा पनि वाडा त्यही हो वाडा भन्दा अझ नजिक समुदायको मान्छे छन् भनेर समुदायमा पनि छ त्यस्तै किसिमको सामग्री वाडामा पनि छ र त्यहाँबाट पनि अपुग्यो भने हाम्रो पालिकासँग छ र हामीले अर्को के गरेका छौँ भने अब यो सामग्रीहरू ल्याएर पालिकामै थन्क्याउनु भन्दा कम्तीमा हामीसँग दुईवटा यहाँ प्रहरी चौकी छ एउटा अस्थायी प्रहरी पोस्ट परैयापुर छ अर्को प्रहरी चौकी अमरावती छ त्यो प्रहरी बिटलाई त्यो प्रहरी चौकीहरूलाई चाहिँ हामीले हामीसँग भएका उपकरणहरू उहाँहरूलाई हस्तान्तरण गरिदिएका छौँ र उहाँहरूलाई के पनि भनेको छ भने तत्काल राहत उद्धारमा जाउन् किनभने उहाँहरूलाई बढी नै छिटो आउने भएको कारणले सूचना उहाँहरू यहाँ आएर हाम्रो कन्टेनर खोल्दासम्म त्यो कहाँ छ साँचो को हो मान्छे भन्दासम्म कम्तीमा त्यही भयो भने उनीहरू आफ्नो तयारीका साथ त्यो समुदायमा जान सकुन् भनेर हामीले ती सामग्रीहरू त्यहाँ दिएका छौँ र अब अहिले पनि हामीले अस्ति भर्खरै मिटिङ गरेका थियौँ त्यो मिटिङमा तपाईँहरूलाई अपुग के छ हामीसँग भएको सामग्री हामी चाहिँ दिन तयार छौँ भनेर त्यो किसिमको माग पनि हामीले गरेका छौँ उहाँहरूले अब छिट्टै त्यो माग अहिलेसम्म त आएको छैन आयो भने अब तत्काल उहाँहरूलाई नै हामी हस्तान्तरण गरिदिन्छौँ कारण हामीसँग अब मैले अघि पनि भने यो अब नगर प्रहरी भइदिएको भए अझै सजिलो हुन्थ्यो अब आउने आर्थिक वर्षमा नीतिमै आइसकेका छ र त्यसपछि अझ चाहिँ जुन एलइओसीको कन्सेप्ट हो जुन सोचले एलइओसी स्थापना गरिन्छ त्यसलाई चाहिँ गर्न सञ्चालन गर्न सहज हुन्छ जस्तो लाग्छ
1: हामीसँग विपद व्यवस्थापन कोष पनि छ गत वर्ष त यहाँले भन्नुभयो नि राहतमा खर्च गर्नु परेन तर विपद कतिखेर आउँछ के हुन्छ जस्तो आग लागि जान्ने विपद अन्य खालको विपदहरू त अहिले पनि भइरहेको छ नि त कोषको अवस्था के छ
0: गत वर्ष हामीले खासमा बाढीको केसमा चाहिँ हामीले खर्च गर्नु परेन राहत कोषबाट तर आग लागि हावाहुरी चट्याङका कुराहरू यी प्रकोपहरूबाट प्रभावित भएका परिवारलाई चाहिँ हामीले विपद व्यवस्थापन कोषबाट रकम दियौं अब हामीले यो आर्थिक यो चालू आर्थिक वर्षमा अहिले 82-83 चाहिँ विपद व्यवस्थापन कोषमा झण्डै 12-12 लाख जति रकम चाहिँ होला हामीसँग किनभने यो पछिल्लो चैतको 2 गते आएको हावाहुरी तर त्यसपछि वैशाखमा आएको हावाहुरीमा अलि बढी चाहिँ क्षति भएको देखियो र बीचमा हाम्रो आग लागि पनि करिब 3-4 वटा घर यो 83 को वैशाखदेखि यो बीचमा पनि आग लागिका घटनाहरू धेरै भयो र चालू आर्थिक वर्ष 82-83 को साउनदेखि चैतमा पनि झण्डै 7 वटा घरमा आग लागि भएको थियो भने अहिले बीचमा यसरी त्यो फरक प्रकोपबाट प्रभावित भएका परिवारलाई हामीले तत्काल उहाँहरूको खातामा त्यो विपद व्यवस्थापन कोषबाट म्यानेज हुने गरी व्यवस्थापन हुने गरी त्यसरी हामीले दिएका छौँ र हाम्रो विपद व्यवस्थापन कोषमा फेरि विपद व्यवस्थापन कोषको त्यो राहत बाँड्नका लागि मात्रै नभएर विपद पूर्व विपदको बेला विपद पश्चात तीनै चरणमा विपद पूर्व तयारीका कुरामा पनि गर्ने विपद भइरहेको बेला पनि गर्ने र विपद पश्चात पनि गर्न मिल्ने गरी हामीले कार्यविधि हजुर कार्यविधि तयार गरेर राखेका छौँ र सोही अनुसार हामीले काम अगाडि बढाइरहेका छौँ
1: जस्तो गाउँपालिकामा चाहिँ विपद व्यवस्थापनका लागि सहयोग भन्ने थुप्रै खालको नीति निर्माण गर्नु भएको छ यहाँहरूले यस वर्ष पनि केही नयाँ नीतिहरू निर्माण भएको छ यहाँले अघि भन्नुभयो नि राहत वितरण मापदण्ड कुरा यो चालु आर्थिक वर्षमै निर्माण भएको हो कि
0: यो होइन यो त हामीले 2080 सालमा नै बनाइसकेका थियौँ अब हजुरले भने जस्तै हामीले यो आर्थिक वर्षमा चाहिँ के गरेका छौँ भने अहिले नेपाल सरकारले नै पहिला स्थानीय जलवायु उत्थानशील योजना भनेर एलडीसीआरएफ भनेर थियो भने अहिले चाहिँ नेपाल सरकारले नै के निर्देशन गरेका छ भने कार्य ढाँचा बनाउनुहोस् स्थानीय जलवायु उत्थानशील कार्य योजना बनाउनुहोस् नयाँ बनाउनुहोस् भनेको छ त्यो बनाउँदाखेरि चाहिँ जुन हाम्रो विपद पूर्व तयारी प्रतिकार योजना र जलवायु उत्थानशील योजनालाई चाहिँ मर्च गरेर एउटै कार्य ढाँचा बनाउनुहोस् स्थानीय विपद जलवायु उत्थानशील कार्य योजना बनाउनुहोस् भने फ्रेमवर्क बनाउनुहोस् भनेको कारणले हामीले अहिले त्यो फ्रेमवर्क बनाउनका लागि अलि त्यो फ्रेमवर्क अलि भास्टै छ किनभने दुईटाको फ्युजन गरेर एउटा बनाउनु छ त्यही भएर हामीले फेरि भेरी वातावरणीय विशिष्टता समूहलाई नै अनुरोध गरेका छौँ उहाँहरूले हुन्छ भन्नुभएको छ मलाई लाग्छ सायद त्यो प्रक्रिया अगाडि बढिसकेको छ र सोही अनुसार हामी आउने आर्थिक वर्ष 83-84 देखि त्यो पनि हामी पाउँछौ होला उहाँहरूको प्राविधिक सहयोगमा।
1: यो चालू आर्थिक वर्षमा पनि पालिकाले नीति ल्याइसकेको छ, अब बजेट ल्याउने तयारी हुँदैछ होइन। अनि गत वर्षको कुरा गर्दाखेरि गत वर्ष लिएका नीतिहरू कति लागू भए, बजेट कति थियो, कार्यान्वयनको अवस्था अहिलेसम्मको के छ?
0: खास गरी हामीले लिएको नीति अन्तर्गत रहेर पालिकाले जुन नीति लिएको छ त्यो नीति अनुसार नै पालिकाले बजेट राखेर कार्यक्रम गर्नुपर्छ भन्ने भनाइलाई अलिकता टाढा राख्दै हामीले नीतिमा भएका कुरालाई नै संघ संस्थाहरूलाई चाहिँ त्यतातिर कन्भर्ट गरिदिइराखेका छौँ। जस्तै कुनै पनि संस्था हामीसँग विपदको क्षेत्रमा काम गर्न आयो भने हाम्रो नीतिमा के कुरा छ यसमा समेट्ने गरी हो भने तपाईँ काम गर्नुहोस्, होइन भने हामी चाहिँ काम तपाईँहरूसँग हुँदैन, हाम्रो आवश्यकता यो हो भनेर भनेका कारणले पालिकाकै बजेटबाट नभए पनि विभिन्न संघ संस्थाहरू अथवा एनजीओहरूसँगको साझेदारीमा जुन हामीले नीति लिएका छौँ त्यो नीति अनुरूप नै अगाडि बढ़िराखेका छौँ। सोही अनुसार यस वर्ष पनि हामीले अब नीति तथा कार्यक्रम आइसकेको छ, अब बजेटको कुरा छ, बजेटको कुरामा अब हाम्रो चरणबद्ध रूपमा वाडा भेलाहरू हुने, टोल भेलाहरू हुने क्रम जारी छ, सहायत रूपमा बजेट सिलिङ आउने कुराहरू जारी भएको कारणले अब अहिलेकै नीति तथा कार्यक्रमलाई टेकेर हामीले आउने आर्थिक वर्ष 83-84 को बजेट पनि त्यसरी नै निर्माण गर्छौँ। अब अहिले तत्काल बजेट कति पाउने भन्ने जानकारी नभएको कारणले कम्तीमा हामीले चाहिँ यसरी कामहरू अगाडि बढ़ाइराखेका छौँ। अघिल्लो वर्ष 4,00,000 रुपियाँ हाम्रो शाखामा बजेट थियो चालू आर्थिक वर्षमा। 4,00,000 को कार्यक्रम हामीले अब लगभग अन्तिम चरणमा छौँ, लगभग 80% कार्यक्रम हाम्रो सकिसकेका छ, 20% मात्रै बाँकी छ। 20% पनि अब यो विपद पूर्व तयारी प्रतिकार्य योजनाहरू अध्यावधिकै चरणमा रहेका कारणले 1-2 कार्यक्रमहरू बाहेक अरू सबै कार्यक्रम हामीले सम्पन्न गरिसकेका छौँ।
1: हुन्छ, समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद।
0: यहाँलाई पनि धेरै धेरै धन्यवाद।
2: आजलाई कार्यक्रम विपद व्यवस्थापन चौतारी सकियो। कार्यक्रम विपद व्यवस्थापन चौतारी तपाईलाई कस्तो लाग्यो? प्रतिक्रिया, सुझाव र सल्लाहका लागि हाम्रो ठेगाना कार्यक्रम विपद व्यवस्थापन चौतारी, सामुदायिक रेडियो टीकापुर एफएम 101 MHz र हाम्रो सम्पर्क नम्बर 0915162555 सम्पर्क गर्न सक्नुहुनेछ। हवस् त, आजको कार्यक्रमबाट प्राविधिक मित्र आकाश चौधरीलाई धन्यवाद दिँदै म प्रस्तुता दुर्गा देवकोटा बिदा हुन्छु। नमस्कार।

0: तपाईं सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
1: बीबीसी नेपाली सेवाको साँझपखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा प्रधानमन्त्रीका सल्लाहकारहरूले अख्तियारका पदाधिकारीमाथि अनुचित दबाव दिएका भन्ने विवरणबारे दुवै सदनमा सरकारमाथि प्रश्न।
2: आज प्रधानमन्त्री कार्यालय अख्तियारलाई तर्साएर आफ्नो इच्छामा निर्णय गराउँछ भने भोलि सोही प्रधानमन्त्रीले बदमाशी गर्दा कसले छानबिन गर्ने?
1: यसै साता भएको भनिएको उक्त घटनाबारे के भन्छन् कानूनी मामिलाका जानकार?
3: काम गर्ने चाहना हुँदा हुँदै पनि कानूनको शासनको संस्कृति चाहिँ अलिकति प्रश्नवाचक चिन्ह चाहिँ उपस्थित भएको छ।
1: कानूनविद विपिन अधिकारी र एक वरिष्ठ अमेरिकी अधिकारीद्वारा इजरायल र हिजबुल्लाह बीच युद्ध विरामको पुष्टि। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
4: फडिन र दाहालबाट समाचार सुन्नुहोस्। गैरातीको सघन लड़ाईपछि इजरायल र हिजबुल्ला बीच युद्ध विराममा सहमति भएको छ। एकजना वरिष्ठ अमेरिकी अधिकारी र एकजना इजरायली सैनिक प्रवक्ताले यसलाई पुष्टि गरेका छन्। आईडीएफका प्रवक्ताले युद्ध विराम कार्यान्वयनमा रहेको तर आवश्यक परे सेनाले पुनः सैन्य कार्यवाही गर्ने बताए। अमेरिका र इरान बीचको वार्तालाई लेबनानमा जारी द्वन्द्वले नकारात्मक असर पार्न सक्ने चिन्तामाझ पछिल्लो सहमति भएको हो। आज अमेरिका र इरान बीच स्विजरल्याण्डमा प्रत्यक्ष वार्ता हुने भनिएको भए पनि त्यो स्थगित गरिएको थियो। लेबनानले मध्यरात यताका इजरायली हवाई आक्रमणमा कम्तीमा 47 जना मारिएको बताएको थियो भने इजरायलले हिजबुल्लाले 4 सैनिक मारिदिएपछि आफूले जवाफी आक्रमण गरेको जनाएको थियो। इटलीका विदेश मन्त्री एन्टोनियो टायनीले प्रधानमन्त्री जोर्जा मेलोनी बारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अपमानजनक टिप्पणी गरेको भन्दै आफ्नो अमेरिका भ्रमण रद्द गरेका छन्। यसै सप्ताहन्तमा उनी अमेरिका जाने तय भएको थियो। मेलोनी प्रति ट्रम्पले गरेका टिप्पणी गम्भीर र अनुपयुक्त भएको टायनीले बताएका छन्। फ्रान्समा यसै साता भएको G7 सम्मेलनका क्रममा मेलोनीले आफूसँग फोटो खिचाउन बिन्तीभाव गरेको ट्रम्पले एउटा इटालियन टेलिभिजन नेटवर्कसँग भनेका थिए। सामाजिक सञ्जालमा इटलीकी प्रधानमन्त्री जोर्जा मेलोनीले भनिन्, डोनाल्ड ट्रम्पले दिएको अभिव्यक्ति पूर्णत बनावटी हो। म वास्तवमा स्तब्ध छु। अमेरिकाका राष्ट्रपतिले आफ्ना सहयोगी देशहरूसँग किन यस्तो व्यवहार गर्छन् मलाई थाहा छैन। यो पहिलो पटक भएको पनि होइन। इटलीकी प्रधानमन्त्री जोर्जा मेलोनी। ब्रिटेनमा प्रधानमन्त्रीसँग सम्बन्धित सम्पत्ति र कारहरूमा आगजनी गर्न षड्यन्त्र गरेको आरोपमा 2 जना पुरूषहरूलाई जेल सजाय सुनाइएको छ। रूसी भाषा बोल्ने एकजना ह्याण्डलरले टेलिग्राम एप मार्फत संयोजन गरेको भनिएको उक्त आक्रमणमा संलग्न रहेकोमा एकजना युक्रेनीलाई 7 वर्ष र अर्का रूमेनियाली व्यक्तिलाई 2 वर्षको सजाय सुनाइएको छ। बीबीसीले उक्त संयोजन गर्ने व्यक्ति एकजना रूसी कूटनीतिज्ञ रहेको पुष्टि गरेको छ, तर रूसको राजदूतावासले मस्को संलग्न रहेको हुन सक्ने भन्ने आरोप अस्वीकार गरेको छ। अफगानिस्तानको रक्षा मन्त्रालयले पाकिस्तानमा इस्लामवादी लड़ाकूहरू लुकेर बस्दै आएका स्थानहरूमा आफ्नो हवाई फौजले रातभरि हमलाहरू गरेको जनाएको छ। सीमा पार आक्रमणहरूका लागि योजना बनाउन प्रयोग गरिएका बलुचिस्तान र खैबर पख्तुनख्वा प्रान्तका विभिन्न स्थानमा हवाई हमला गरिएको सामाजिक सञ्जाल एक्स मार्फत उसले बताएको हो। पाकिस्तान सरकारले आफ्नो भूमिमाथि हमला गरिएको अस्वीकार गरेको छ। र भारतको एउटा अदालतले सन्देश आदान प्रदानका लागि प्रयोग हुने एप टेलिग्राममाथि अस्थायी प्रतिबन्ध लगाउने सरकारी कदम उल्टाउन अस्वीकार गरेको छ। चिकित्सा अध्ययन प्रवेश परीक्षाका प्रश्नपत्र छुवावट भएको विषयमा भारत सरकारले सन्देश पठाउन प्रयोग गरिने उक्त एपमाथि प्रतिबन्ध लगाएपछि कम्पनी बुधबार दिल्ली उच्च अदालत पुगेको थियो। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पदाधिकारीहरूमाथि पासपोर्ट ठेक्का प्रक्रिया सम्बन्धी छानबिनका लागि प्रधानमन्त्री वालेन्द्र शाह वालेनका सल्लाहकारहरूले अनुचित दबाव दिएका भन्ने विवरणबारे विपक्षी दलहरूले प्रश्न उठाएका छन्। आज बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा उनीहरूले सरकारले संवैधानिक निकायको स्वायत्ततामाथि हस्तक्षेप गरेको आरोप लगाए। उक्त दबावपछि आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएको भन्ने विवरण विभिन्न संचार माध्यम मार्फत सार्वजनिक भएका थिए। एक रिपोर्ट। यसै साता भएका भनिएका ती घटनाक्रमबारे विभिन्न संचार माध्यममा चर्चा भइरहेका बेला विपक्षी दलहरूले आज दुवै सदनमा सरकारको कार्यशैलीप्रति आपत्ति जनाएका हुन्। प्रतिनिधि सभामा नेपाली कांग्रेसका सांसद खड्गबहादुर बुढाले प्रधानमन्त्रीका सल्लाहकारहरूले संवैधानिक निकायका प्रमुख र पदाधिकारीलाई दबाव दिएको भनिएको घटनाको आलोचना गरे।
2: अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख लगायतका अधिकारीहरूलाई प्रणाम तथा मन्त्री परिषदको कार्यालयमा 9 घण्टासम्म राखी उनीहरूमाथि दबाव सृजना गरिएको, विशेष व्यक्ति विरूद्ध पक्राउपुजी जारी गर्न निर्देशन दिएको भन्ने समाचार सार्वजनिक भएको छ। लोकतन्त्र विधि प्रक्रिया संवैधानिक संस्था र संविधानमा विश्वास गर्नेहरू आज सरकारको यो स्वच्छता देखेर अचम्मित भएका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोग कुनै प्रधानमन्त्री कार्यालय मात्रको सतर्कता केन्द्र होइन, संवैधानिक अंग हो। यसको मुख्य जिम्मेवारी नै आवश्यक परेका बेला सरकारमाथि पनि निगरानी राख्ने र राज्य शक्तिमा चेक एण्ड ब्यालेन्स कायम गर्ने हो। आज प्रधानमन्त्री कार्यालय अख्तियारलाई तर्साएर आफ्नो इच्छामा निर्णय गराउँछ भने भोलि सोही प्रधानमन्त्रीले बदमाशी गर्दा कसले छानबिन गर्ने?
1: पासपोर्ट छपाईकै मामिलामा प्रधानमन्त्रीको सचिवालयले नेपालका लागि जर्मन राजदूत उडो फोल्सलाई पनि अपमान गरेको विवरण आएपछि सांसदहरूले त्यसबारे पनि प्रश्न उठाए। नेपाली कम्युनिष्ट पार्टीका सांसद गणेश बहादुर विश्वकर्माले भने,
5: यो सरकार सुशासनको नारा लिएर आएको थियो तर सार्वजनिक चर्चामा रहेका एकजना कूटनीतिज्ञ माथिको दुर्व्यवहार, संवैधानिक आयोगका प्रमुखसँग देखाएको हरकत, दबाव दिने नाममा खुट्टा भाँच्ने अभिव्यक्तिले कस्तो सुशासनको संकेत गर्दछ?
1: राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुशबू ओलीले घटनाबारे सरकारले तत्काल प्रष्ट पार्नुपर्ने धारणा राखिन्, अन्यथा अन्तर्राष्ट्रिय समुदायमा समेत यो घटनाले नेपालको छवि र विश्वसनीयतामा आँच पुर्याउने उनको टिप्पणी थियो।
6: यदि सत्य हो भने यो एउटा संवैधानिक निकायको स्वतन्त्रतामाथि गरिएको प्रत्यक्ष हस्तक्षेप भएको छ। नयाँको नजिर के यही हो त? प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयदेखि विभिन्न मन्त्रालयसम्म निजी सचिवालयको प्रभाव र हस्तक्षेप अस्वाभाविक रूपमा बढ्दै गएको भन्ने व्यापक चिन्ता व्यक्त भइरहेको छ। स्थायी प्रशासनिक संयन्त्रको भूमिकामाथि अनौपचारिक शक्ति केन्द्र हावी हुँदै गएको अनुभूति बढ़ेको भन्दै व्यापक सार्वजनिक गुनासाहरू आइरहेका छन्। राज्यका संस्थाहरूमाथि राजनीतिक कब्जा स्थापित गर्ने प्रवृत्ति यहाँ प्रत्यक्ष देखिरहेको छ।
1: त्यस्तै राष्ट्रिय सभामा नेकपाका नरबहादुर विष्टले सरकारको गतिविधिबाट विधिको शासनमाथि नै प्रश्न उठेको बताए। यद्यपि अहिले चर्चा भइरहेको घटनाबारे प्रधानमन्त्रीको कार्यालय र अख्तियारका अधिकारीहरूले भने स्पष्ट प्रतिक्रिया दिएका छैनन्। बीबीसीले सरकारका प्रवक्ता समेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेल र प्रधानमन्त्रीका राजनैतिक सल्लाहकार असीम शाहसँग यी विषयमा प्रतिक्रिया लिन टेलिफोन सम्पर्क गर्ने कोशिश गरे पनि सफल हुन सकेन। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश नेउपानेले भने यस मामिलाबारे आफू जानकार नरहेको भन्दै प्रतिक्रिया दिन अस्वीकार गरे। यसै सन्दर्भमा हामीले काठमाडौँ विश्वविद्यालयका प्राध्यापक समेत रहेका कानूनविद विपिन अधिकारीलाई टेलिफोन सम्पर्क गरी शुरूमा अख्तियारका पदाधिकारीहरूलाई प्रधानमन्त्रीका सल्लाहकारहरूले अनुचित दबाव दिएका भन्ने विवरणहरूलाई कसरी हेर्ने भनेर सोधेका छौं।
3: जे चाहिँ सार्वजनिक रूपमा छलफल गरिँदैछ या मिडियामा जुन रिपोर्टहरू आएका छन् त्यसका बारेमा सम्बन्धित पक्षले स्पष्ट गरिहाल्नुपर्ने अवस्था छ, किनभने अख्तियारको जुन एउटा सिर्जना गरिएको छ संविधानमा त्यसको सिर्जना सरकारको मातहत विभागको रूपमा होइन। अहिले आएर जब यत्रो चार्ज लागिसकेको छ भने त्यो सही होला या गलत होला, तर यसका बारेमा डिबेट भइरहेको छ। हाउसमा जब प्रश्न उठिसक्यो भने प्रधानमन्त्री कार्यालयले प्रष्ट रूपमा भन्न सक्नु पर्दछ कि यो या सही हो या गलत हो भनेर, गरेको हो या होइन भनेर,

0: किसिमको प्रभावमा परेर कारवाही गर्ने हो त भन्ने कुरो त ऊ स्पष्ट हुनुपर्छ र स्वतन्त्र रूपमा कारवाही भएको छैन भन्ने यति जुन रूपमा चाहिँ सार्वजनिक एउटा अनुभूति सिर्जना गरिँदैछ त्यसलाई अख्तियारले भन्नुपर्छ यो झुटा कुरा हो भनेर या भन्नु पर्यो होइन परिस्थिति यस्तो हो त्यस्तो चाहिँ होइन भनेर।
1: अधिकारीजी तपाईँले अहिले जुन कानूनी व्यवस्थाको चर्चा गर्नुभयो र जुन घटनाक्रमका सन्दर्भमा हामी कुराकानी गरिराखेका छौं यो दुवै पक्षले कानून नबुझेका त होइनन् होला अथवा संवैधानिक व्यवस्था नबुझेका त होइनन् होला यसबारे के भन्नुहुन्छ तपाईँ?
0: मलाई के लाग्छ भने अहिले जस्तो नयाँ रिपोर्टहरू जसरी आइरहेको छ यो प्रधानमन्त्री कार्यालयले गरेका काम कारवाहीहरू भनेर काम गर्ने कुरामा निष्ठा देखिन्छ तर यो कानूनको शासनको संस्कृतिसँग सम्बन्धित विभिन्न प्रश्नहरू चाहिँ उठेका छन् र यति सामान्य कुरामा कि अख्तियारले कुनै खास मुद्दामा अनुसन्धान गर्ने वा नगर्ने कहिले गर्ने कुन रूपमा गर्ने सबैभन्दा ठूलो कुरो अभियोजन नै गर्ने कि नगर्ने केवल कारवाही गरेर तामेलीमा राख्ने हो कि भन्ने कुरो त्यो त विवेक प्रयोग गर्ने स्वतन्त्र रूपमा गर्ने कुरा हो भन्ने कुरो त सरकारलाई थाहा छ नि त अनि सरकारले त्यस्तो किसिमको परिस्थिति सिर्जना हुने गरी कसैलाई पनि एरेस्ट गर्ने गराउने चाहिँ अवस्था सिर्जना गर्नु हुँदैन थियो। मलाई लाग्दछ त्यो काम गर्ने चाहना हुँदा हुँदै पनि कानूनको शासनको संस्कृति चाहिँ अलिकति प्रश्नवाचक चिन्ह चाहिँ उपस्थित भएको छ।
1: अधिकारीजी जुन विषयमा यहाँ हामी चर्चा गरिरहेका छौं त्यसबारे समाजमा र सदनमा पनि केवल प्रश्नहरू मात्रै छन् कुनै पनि पक्षबाट यसो भएको हो भनेर भनिएको छैन विधिको शासनमा माथि प्रश्न उठिरहेको बेलामा त्यसलाई सुनिश्चित गर्ने दायित्व कसको हो यहाँनिर?
0: पहिलो कुरो त यत्रो ठूलो बहुमतबाट आएको सरकार र त्यसको नेतृत्वले आश्वस्त गर्नुपर्छ कि केवल कानूनको शासन बाहेक अन्य किसिमको शासन हुने छैन भनेर पहिलो कुरो। दोस्रो कुरो चाहिँ यो जुन यस्ता कुराहरूमा टिप्पणीहरू आउँदछन् सार्वजनिक रूपमा यसलाई अनएटेन्डेड राख्नु हुँदैन त्यसलाई त तुरन्तै आवश्यक संसूचना दिएर सम्बोधन गर्नुपर्छ। दुवै कुरा हाम्रो भएको छैन कामहरू हुँदैछन् देखिएको छ तर त्यो संस्कृति अब कमजोर हुँदै जाँदा के हुन्छ भने त्यो कामको औचित्य नै पनि समाप्त हुने दिन आउन सक्छ। केवल अख्तियारको कुरो मात्र छैन मानव अधिकार आयोगकै पनि हेर्नुहोस् न हजारौं सिफारिसहरू कार्यान्वयन भएको छैन र संवैधानिक निकायहरूको संरक्षक भनेको संसद हो अनि संसद मुख दर्शक भएर बस्नु हुँदैन यो इस्यु के हो भन्ने कुरोको बारेमा छिनोफानो हुनुपर्दछ।
1: अब अन्त्यमा अधिकारीजी यो विषयमा अहिले जसरी बहस भइरहेको छ केही मानिसहरूले अख्तियारकै तर्फबाट केही कमजोरी भएको हुन सक्ने आशंका गरिरहेका छन् जसका कारणले उहाँहरूले यो विषयमा स्पष्ट रूपमा मुख खोलिरहनु भएको छैन अथवा केही बताइराख्नु भएको छैन र अर्का थरीले चाहिँ अवरोध वा हस्तक्षेप भएमा कानूनी संरक्षणको बाटो खोज्न सकिन्छ भन्ने धारणा राखिरहेका छन् यो विषयको निरूपण कसरी हुनुपर्छ भन्ने लाग्छ तपाईँलाई?
0: संक्षेपमा भन्दा अख्तियारले आफ्नो स्वतन्त्र अस्तित्वमा जुन एउटा प्रभाव देखिँदैछ यदि यो साँचो हो त्यसको वस्तुगत आधार छन् भने त सर्वोच्च अदालतमा जानुपर्छ। अख्तियारका बारेमा आम मान्छेमा यो पर्नु हुँदैन कि यो सरकार अन्तर्गतको निकाय हो। अख्तियारको शक्ति र सामर्थ्यलाई संरक्षण गर्न सक्ने नेतृत्व अख्तियारमा छैन भने यो बेला त राजीनामा गरेर हिँड्ने हो।
2: तर त्यो परिस्थितिको विद्यमानता छैन भने अख्तियारले पनि आश्वस्त पार्नुपर्छ कि हामी स्वतन्त्र छौं स्वायत्त छौं र आफ्नो काम कारवाही गर्ने निष्ठाप्रति हामी सचेत छौं भनेर।
3: उनी थिए कानूनविद विपिन अधिकारी। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। एकजना अमेरिकी अधिकारीले बीबीसीसँग कुरा गर्दै इजरायल र हिजबुल्लाह बीच युद्ध विराम भएको बताएका छन्। गए राती दक्षिण लेबननमा गरिएका इजरायली हवाई हमलामा कम्तीमा 47 जनाको ज्यान गएका विवरणमाझ यो घोषणा आएको हो। बीबीसी विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
4: इजरायलको डिफेन्स फोर्सले हिजबुल्ला र इजरायल बीच युद्ध विराम भएको पुष्टि गरेको छ। आईडीएफका प्रवक्ता ब्रिगेडियर एफी डेफ्रिनले एउटा विज्ञप्तिमा भने हामी युद्ध विरामको अवस्थामा छौं आईडीएफ आवश्यक परेको खण्डमा लड़ाईलाई पुनः जारी राख्न तयार छ। अमेरिका र इरान बीच भएको सम्झौता अनुसार लेबनानमा पनि युद्ध अन्त्य हुनुपर्ने थियो, तर लेबनानको स्वास्थ्य मन्त्रालयले इजरायलको हवाई हमलाहरूमा दक्षिण भागमा गैराती कम्तीमा 47 जनाको मृत्यु भएको जनाएको थियो। इजरायली सेनाले आफूले इरानको समर्थन पाएको हिजबुल्ला समूहलाई निशाना बनाएको उल्लेख गर्दै आफ्ना 4 सैनिकहरू मारिएको बताएको थियो। लेबनानका राष्ट्रपति योजेफ आउनले इजरायली आक्रमणको विस्तारलाई खतरनाक भन्दै चिन्ता जनाएका थिए। पछिल्लो द्वन्द्व यता लेबनानमा कम्ती 3,912 मारिएका र 11,679 घाइते भएका त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। उक्त द्वन्द्वबाट झण्डै 10,00,000 मानिसहरू विस्थापित भएका छन्।
3: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: उपभोक्ता वर्गमा टिकापुर नगरपालिकाको अनुरोध।
1: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
0: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
1: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक, तराजुको अवस्था ठिक छ छैन हेरौं।
0: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
1: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौ।
0: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौ।
1: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौ।
0: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौ।
1: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
0: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून बमोजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
1: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनौ र अरूलाई पनि सचेत बनाउ।
0: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टिकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
1: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टिकापुर नगरपालिका।
2: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
3: असार 6 गते पहिलो शनिबार
2: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू: छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
4: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
3: आउने दिन असार 6 गते पहिलो शनिबार
2: आरोग्य मेडिकल एन्ड क्लिनिक, अस्पताल रोड, टिकापुर 1, कैलाली। सम्पर्क नम्बर 98-688-0008 र 98-25-67-72-72।

मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको पहिलो दोस्रो र तेस्रो शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 6 गते, 13 गते र 20 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: जानकी गाउँपालिकाको गाउँवासीहरूमा हार्दिक अनुरोध।
1: नेपालको संविधानको भाग 3 मौलिक हक धारा 39 अन्तर्गत बालबालिकाको हकको व्यवस्था भएको र बालबालिका ऐन 2075, बाल श्रम निषेध र नियमित गर्ने ऐन 2056, स्थानीय सरकार सञ्चालन ऐन 2074 समेतलाई कार्यान्वयन गर्न गराउनका लागि गाउँपालिका तत्पर रहेको हुँदा 20 वर्ष मुनिका किशोर किशोरीहरूले विवाह गरे गराएमा भागे भगाएमा दुवै पक्ष कानून बमोजिम दण्डनीय हुने भएकाले 20 वर्ष मुनिका विवाहहरू विवाह दर्ता नहुने र स्वत बदर हुने भएकाले आफू सचेत भई अरूलाई सचेत गराई कानूनको पालना गर्न गराउनका लागि हार्दिक अनुरोध गर्दछौ। साथै बालबालिकालाई निकृष्ट प्रकारको श्रम जस्तै मोटर ग्यारेज, होटल, कारखाना, गिट्टी बालुवा, घरेलु कामदार, गाडीमा सहचालक आदिमा नलगाउन, 18 वर्ष मुनिका बालबालिकालाई कुनै पनि निकृष्ट श्रममा नलगाउन, धुम्रपान, मद्यपान, स्वतेजन्य पदार्थको खरिद बिक्री गर्ने कार्यमा बालबालिकालाई प्रयोग नगर्न हुन र अनिवार्य विद्यालय भर्ना गराई नियमित पठन पाठन कार्यमा संलग्न गर्न हुन हार्दिक अनुरोध छ। कानून विरूद्धका कार्यहरू भए वा गरे गराए कानून बमोजिम कारवाही हुने बेहोरा समेत सम्पूर्ण गाउँवासीहरूलाई जानकारी गराइन्छ।
0: अध्यक्ष गणेश चौधरी, बालमैत्री स्थानीय शासन गाउँपालिका समिति।
2: लुबाट कसरी बच्ने? बाहिर निस्कदा टाउको, कान र गर्दन कपडाले छोपेर हिँड्नु पर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने।
3: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
2: बिरामीले पटक पटक गरी पानी पिइराख्नु पर्छ।
3: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
2: गर्मी मौसममा काँक्रो, प्याजको रस, बेल, आँप, कागतीको शर्बतको सेवन गर्नुपर्छ।
3: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया, कफी, सोडा जस्ता पिय पदार्थ।
2: नरम, मुलायम, सुतीको कपडा लगाउने।
3: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने।
2: र बालबालिका, वृद्ध वृद्धा तथा दीर्घ रोगीको विशेष ख्याल गरौं।
4: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: मा मौका परीक्षा दिएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरूरी सूचना।
1: भीमडट्ट नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत 3 वर्षे प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी, सामान्य चिकित्सा, नेत्र विज्ञान, डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ।
0: साथै शैक्षिक सत्र 2083-84 प्रमाणपत्र तह नेत्र विज्ञान अफ्थाल्मिक साइन्स मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसईको मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला।
1: भर्ना हुने विषयहरू:
0: मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी,
1: नेत्र विज्ञान ओए।
0: अनलाइन फारम भर्ने मिति 2083 असार 3 गतेदेखि 18 गतेसम्म। आवेदन शुल्क ₹1000 मात्र।
1: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर सम्पर्क फोन नम्बर 0969-59-0044, 98-587-80-044 र 97-642-33-921। वेबसाइट www.mahakalishikshalaya.edu.np।
2: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
3: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
2: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
3: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
2: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
3: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-14-799, 98-24-60-25-32। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।

0: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
1: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
0: जनरल फिजिसियन विशेषज्ञ सेवा,
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
0: दन्तरोग सेवा,
1: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
0: मनोचिकित्सक विशेषज्ञ सेवा,
2: हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार,
0: र सिटी स्क्यान सेवा,
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
0: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
1: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा,
0: इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
1: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
0: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
1: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
0: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टीकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

0: उही सबै पेपर अर्को सकिया हो
1: सकियो
0: तेरो पर्सनल मोबाइल नम्बर त ब्लक गरि
1: पर्सनल मोबाइल नम्बर त उही दिनै टेलिकमको अफिस ड्राइभर ब्लक गरि आयौ
0: उही बैंकमी
1: बैंकमी
0: हाँ
1: ता क्या अद्दु पड्यो भ
0: त्यो त अद्दु पड्छ भ आफ्नो मोबाइल नम्बर बदल वा ब्लक भएको आफ्नो बैंकलाई नै जानकारी दिनु पर्छ र आफ्नो बैंक खाताको जानकारी औरका हातमी पुग्दो बठे सचेत बनौ
1: सतर्क रहौ ठगी बठेई बचौ
2: सिद्धार्थ बैंक पठेई जनहितमी जारी सन्देश
3: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई
4: टीकापुर नगरपालिकाको निशुल्क ग्रामीण अल्ट्रासाउण्ड बारे अत्यन्त जरूरी सूचना टीकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको स्थान मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ। तपसिलका ओडाहरूमा सञ्चालन हुने सेवाहरू वड़ नम्बर एक असार छ गते एकता नगर कार्य समितिको भवन, वड़ नम्बर दुई असार सात गते विजयनगर शहरी स्वास्थ्य केन्द्र, वड़ नम्बर एक असार आठ गते गणेशपुर खोप क्लिनिक भवन, वडा नम्बर तीन असार नौ गते रामपुर शहरी स्वास्थ्य केन्द्र र वडा नम्बर एक असार दस गते ज्योतिनगर शहरी स्वास्थ्य प्रबन्धन केन्द्र। सबै वडाहरूमा भेला हुने समय बिहान दस बजेदेखि। टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।

0: आमा राति त कता जान लाग्नु भयो नि?
1: पिसाब लाग्यो, चर्पी जान लाग्यो नि।
0: ए पक्न त्यसो भए म टर्च लाइट र लट्ठी दिन्छु, लिएर जानुहोस्।
1: किन नि सानो लट्ठी र टर्च लाइट
0: किन हुनु नि आमा? रातको समयमा बाहिर निस्किनु पर्दा वा टोइलेट जानु पर्दा जहिले पनि टर्च लाइट बालेर र लामो लट्ठी लिएर मात्र जानुपर्छ, किनकि बर्खायामको समय छ, सर्पहरू हुन सक्छन्। टर्चको उज्यालोले सर्प देख्न सकिन्छ र लट्ठीको टकटक आवाज सुनेर सर्पहरू भाग्न सक्छ।
1: कति राम्रो सल्लाह दिएको सानो तिमीले।
0: आमा हामीलाई नि स्कूलमा म्याडम सरहरूले सर्प लुक्न सक्ने स्थानहरूबाट हिँड्नु परेमा वा काम गर्नु परेमा जहिले पनि थप होसियार हुनुपर्छ भनेर सिकाउनु भएको छ नि। अझै धानबारी, झाडी अथवा अग्ला घाँसहरू भएको ठाउँहरूबाट हिँड्नु परेमा लामो लट्ठी लिएर टकटक आवाज गर्दै हिँड्नुपर्छ भन्नुभएको छ।
2: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। आफ्नो वासस्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन सक्छन्।
3: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
4: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
5: ए रुक रुक रुक,
6: के भयो, किन कराएको यस्तो?
5: दाई यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
7: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
6: हो र?
5: हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
8: ओहो,
9: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 1-3 ह्यास डायल गरी वा एनसेल एपमा गई लिनुहोस्। एनसेल, नेपालकै लागि।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

सना साय गोविंदाय नमो नमा। शौनकादि ऋषि प्रणाली श्रीमद भागवत महापुराण में पंच पांडव कौर भगवान पर ब्रह्म परमात्मा परमेश्वर को बारे में एक दिन इस्तो प्रकार को चर्चा विचर्चा भो। कृष्ण भगवान स्वयं परब्रह्म परमात्मा परमेश्वर जगत का मालिक हुन भन्ने कुरा को वर्णन में युधिष्ठिर ने प्रस्ताव। लड़ाई पनि उहाँले जिताई बक्सेको, जति जहाँ जे जे भयो उहाँको करामतले भयो, हामीले गरे के होइन, गर्ने गराउने साक्षात नारायण प्रभु नै भई बक्सन्छ भनेर धृतराष्ट्र महाराजले भन्दाखेरिमा माने यस किसिमले आज्ञा गरी बक्सने राजा युधिष्ठिरलाई भाइहरूले पत्याएनन्। हाम्रो दाई जे पनि बोल्छन्, काम गर्नेवाला हामी, लडाई गर्नेवाला हामी, परेशान गर्नेवाला हामी, भिड्ने र लड्नेवाला हामी, तर जस र यस्तै कृष्णलाई दिने यो त भएन नि। एउटा सारथीलाई जस दिने, रथीहरूको त्यत्रो अपमान, यसरी आज्ञा गर्नेवाला पञ्च पाण्डवलाई तत्कालमै धृतराष्ट्र नाम पनि युधिष्ठिर महाराजको प्रतिमा पर्न जाने समस्यालाई मध्यनजर राखेर भगवान सवारी हुनुभयो र सरासर परमात्मा कृष्णले पञ्च पाण्डवलाई हिँड दर्शन गर्न जाम भनेर लिएर गइबक्छु र पाँचैमै पाण्डव पाउपट्टि गएर पञ्च पाण्डवले सरसैयाका भेष्म पितामालाई विन्ती गरे, भगवान कृष्ण श्रीपट्टि विराजमान हो बक्सु धृतराष्ट्र राजा मने यिनी विश्व पितामाले देखेका थिएनन्। कृष्ण भगवानलाई चरण सेवामा पाँचवटा पाण्डवले विन्ती गरे, पितामह हामी जस्तो पापी संसारमा को होला, जसले आफ्ना बन्धुको हत्या गरिसक्यौं, जसले जब बुहारी जति सारा सम्पूर्ण गर्न विधवा भए, भाउजू बुहारीहरूलाई हामीले रोयौं, त्यति मात्रै हो र सबभन्दा ठूलो यातना जब ज्वाइँलाई मार्यौं, भाइ बहिनीलाई विधवा बनायौं, त्यति मात्रै होइन साला मार्यौं, ससुरा मार्यौं, सम्बन्धित सारा सम्पूर्ण मार्यौं, त्यो नरकले हामी कहाँ जान्छ त्यो आकरणले भन्दाखेरिमा मेरो राजा धन्दा नमान गर्ने गराउनेवाला प्रभु नै हुनुहुन्छ, तिनीहरूले पाण हानेको हो तापनि गर्ने गराउने प्रभु नै हुनुहुन्छ भनेपछि यी बुढाले भनेको कुरा र हाम्रा दाजुले भनेको कुरा मिल्यो भन्ने विषयमा चिन्तन गरे, भगवान प्रभुको प्रार्थना भयो, चरणमा ध्यान विन्ती गरे, बडो प्रेम सहसँग प्रभुको जागा मनाए। पाँचै भाइ पाण्डवले अन्तिम चरणमा भगवानको दर्शन पाए, मेरो मुक्ति हुने थियो भन्ने आशा राख्दा स्वयं परमात्माले दर्शन दिनुभयो र आखिरमा परमात्मा परमेश्वरलाई 1000 नाम विष्णु पितामहले जप्नुभयो मर्ने बेलामा, विष्णु विष्णु वस्त्रकारो भूत भवे भवत प्रभु भन्ने यस्ता 1000 नाम जपेर सर्वापर हरणायुध भगवानको चरणको ध्यान भएको थियो, आखिरमा मुक्ति लाभ प्रदान भयो। शौनकादि ऋषि प्रणाली भनेकन शौनकादिको उपरमा पौराणिक सूत्रले नै मिसारण्य क्षेत्रमा यस प्रकारबाट जब महिमाहरू प्रस्तुत गरिबक्स्यो, बाँकी अंशको लागि तपाईँ के सुन्न चाहिए बस्नुहुन्छ भनेकन शौनकादिको उपरमा श्रीमद् भागवतको महत्वको बारेमा यथार्थ प्रकाश पार्दै बक्सिएको छ। लौ त महाराज परीक्षित भनेकन राजा परीक्षित पञ्च पाण्डव सारा क्षमणको स्वर्गारोहण जब अनि विष्णुतामाको स्वर्गारोहण पछाडि पञ्च पाण्डवले क्रिया काष्ठादि सारा सम्पूर्ण काम गरेर श्रद्धाञ्जली सेवाले आफ्ना पितामहको श्रद्धाञ्जली गर्नुभयो र पाँच भाइ पाण्डवबाट विदावादी भए। अहिले भगवान श्रीहरि जगतको मालिक पनि आफ्नो धामपट्टि सवारी हुने कोशिशमा विचार गर्दै हुई बस्छन् भन्ने सम्मानको कथा यस अध्यायबाट

Sanasaya Gobindaya Namo Namah. Maharaj Parikshit, यस किसिमबाट आफ्नो संरक्षण सम्वर्धनको विषयमा शौनकादीलाई पौराणेश्वर आज्ञा गर्नुहुन्छ। भगवान श्रीहरि परमात्मा आफ्नो परमधाम माने आफ्नो जब घर जानका लागि सवारी भई बक्सु प्रभु अब पञ्च पाण्डवलाई छोडिदिनु भयो, लौ त पञ्च पाण्डवहरू तिमीहरू बसिरहौ अब म जान्छु भन्दा भगवान कृष्ण मेरो सारथीको रूपमा विराजमान भई बक्सु प्रभु, हजुरलाई मैले धेरै तकलिफ दिएँ, दुःख दिएँ, बाधा दिएँ, अडचन दिएँ, मेरो ईश्वर म हजुरको पाउको सेवा गर्न म पनि सँगै जान्छु भनेर अर्जुनजी जानु। बीच बीच बाटोमा जाङ्गाला देश हरि श्रीशैल वैकण्ठ कामकोशनी पुरी शरद बराह सहरहरूलाई काटेर पाल्नु भएको थियो, युधिष्ठिर महाराज सारे शोक गर्नुभयो मेरो भगवान कृष्णलाई आज मैले विदा दिनु पर्यो, मेरो दरबारलाई छोडेर मेरो हरि आज सवारी हुनुभयो भनेर राजा युधिष्ठिर बहुत रुनुभयो। महाराज पञ्चपाण्डवहरू सारा सम्पूर्ण यस किसिमबाट जगतका मालिक श्रीहरि यस्ता किसिमबाट सरास्र सवारी हुनुभयो, परमात्मा पाल्नु भइसकेपछि आनन्दमय कोष भयो, बडा आनन्द भयो, ध्यान भयो, अरू मनन भयो र कीर्तन भयो र त्यसदेखि पछाडिबाट अहिले परमात्माको सम्मान गारदले सम्मान पनि गर्यो र प्रभु आराम शासन गरेर आफ्ना खोपीमा विराजमान हुई बक्स्यो। यता पञ्च पाण्डवहरू मध्येमा राजा युधिष्ठिरलाई चाहिँ बहुत चिन्ता पर्यो, किनकि जब अब पाँचै भाइ पाण्डवहरू हामी बुढा भयौं, हाम्रा सन्तान छैन, घटोत्कच मरिहाल्यो, बब्रुमान मरिहाल्यो, श्रुतकीर्ति मरिहाल्यो, अभिमन्यु मरिहाल्यो, अब कोही केही छैन, पाञ्चाल मरिहाले, तब अब हाम्रो सन्तान भनेको उत्तराको घरबाट जन्मिएको बालकले मात्रै सम्वर्धन हुन सक्छ, छोरी जन्मियो भने पनि अराजकता फैलने भयो, लडाईँमा जितेको के लाग्यो, आठ पटकसम्म हानेको बाणबाट जब गर्व तुइएर गयो भने पनि हाम्रो के गति हुने हो भगवान, यही प्रार्थना गर्दै थिए पञ्च पाण्डव। त्यसै बेलामा अचानक पूर्व महारानी उत्तरा महारानीबाट गर्व बढियो, गर्व बढिएको हुनाको कारणले त्यो बालकको नाम यस किसिमबाट जन्मना साथ मृत्युको घडीमा प्राप्त हुन लागेको देखिसकेपछि मेरो भगवान कसरी बचा भनेर बारम्बार गर्न प्रार्थना गर्नुभयो। कृष्णाय वासुदेवाय देवकी नन्दनाय चरन्द गोप कुमाराय गोविन्दाय नमो नमः भनेर प्रभुको प्रार्थना गर्दा गर्दैमा त्यही बेलामा टोपलुकै कृष्ण सवारी आइबक्सु र परमात्माले आफ्नो त्यो मरेको मृत्युको घडीको प्राप्तको बच्चालाई अस्वस्थाम्नो पसृष्टे न ब्रह्म सृष्टे न रुते जसा उत्तराय हतो गर्भ ईशे न जीवित पुनः। त्यो बच्चालाई च्याप समातेर ओर पनि रक्षा, पर पनि रक्षा, गर्भमा पनि रक्षा, गर्भबाट बढिसकेपछि पनि रक्षा, निस्तेजमा पनि रक्षा गरी बक्सेर रक्षै रक्षाबाट सुरक्षित प्रदान गरेको हुनाले बच्चाको नाम परीक्षित भन्ने परीक्षित महाराज भन्ने नाम राखियो। लो अब यसको नामावली क्रम त परीक्षित भयो, यिनले के काम गर्छन् आज्ञा गर्नुहोस् भन्दाखेरिमा महाराज परीक्षित यिनको नामावली क्रम यो हो भनेदेखि यिनले गर्ने कामको वर्णन बताउँछु सुन्नुहोस्। यिनी जब रन्तिदेव राजा जस्तो दानी हुनेछन्, शिवी राजा जस्तो जब दयालु हुनेछन्, भगवत भक्तिमा बहुत प्रेम राख्नेछन्, प्रेम श्रद्धाको भावनाले विकास हुनेछन्, तर यिनको जब 60 वर्षको आयु हुनेछ मर्ने बेलामा सर्पले टोकेर मार्नेछ, अगतिबाट रक्षित हुनका लागि श्रीमद् भागवत रूपी अमृत कथा श्रवण गर्नेछन् भनेपछि लो मेरो प्रभु यो जब मेरो नातिलाई तीनटा कुराले सतायो, 60 वर्षको मेरो ज्यादै सानो भयो, छोटो भयो, अनि त्यसदेखि पछाडिबाट फेरि सर्पले टोक्नु त्यो अगतिको मार्ग, मेरो जब नाति अब यस कारणले चाँडै नै मृत्यु हुनु पर्यो, के गर्ने भन्दा मेरो महाराज भन्दा नमान्नुहोस्, यसको वास्तविक कुरा के छ भन्नुहोला भनेदेखि सर्पले टोके पनि यिनले भागवत सुनेर मुक्ति हुन्छन्, तर तपाईँको नाति 60 वर्षमा मृत्यु हुने हुँदा नाति पलाती पनि 35 वर्षको भइसकेको हुन्छ, के को चिन्ता हो भनेर यसरी महाराज परीक्षितको जन्म मृत्युको जन्मको लक्षण र मृत्यु पर्यन्त हुने घटनाको चक्र पनि आज्ञा गरी बक्सु लौ त सुनका दृश्य प्रणाली। यिनै जब गर्भेटुरा महाराज परीक्षित श्रीमद भागवत सप्ताह सुन्ने नम्बर 1 महा व्यक्ति नै हुन्छ भन्ने सम्मको कथा हे सद्यबाट।

sanna sayang bo bin da ya namo namah। महाराज परीक्षित को जन्म धृतराष्ट्र महाराज का सान्निध्य में एक दिन नारद ऋषि आई ने विदुर महाराज आउनु विदुर महाराज ले के भन्नु भने दादा श्री आराम मंदा आरामे बाबू भन्नु दुर्योधन को दुर्वाच्य बाट धनुर्बाण ढोका में राखेर तीर्थ यात्रा का लागि गएको म आज म आइपुगे दाई तर मरे पछि पिण्ड हाम्रो धर्म संस्कृति बमोजिम सबैले खान्छन् जिम्दै पिण्ड खाएको एउटा व्यक्तिले देखियो दाई भन्दिनु भयो भगवानले माने यसरी आज्ञा गरिबक्स्यो विदुर राजाले के कोले खायो जिम्दै पिण्ड भन्दाखेरिमा जिम्दो पिण्ड खाने एक मात्र व्यक्ति तपाईँ हो भन्नुभयो कसरी खाए भन्नुभएको थियो कसरी खानु भएन जन्मेदेखि मर्न पर्यन्तका लागि तपाईँका विरोधी पक्ष पञ्च पाण्डवले तपाईसँग कत्रो विरोधाभास भयो तपाईँले कति विरोध गर्नुभयो भीमसेनलाई समातेर मार्ने पनि कोसिस गर्नुभयो तपाईँले तर लास्टमा गएर आज उनीहरूले दिएको खानी खानका खानु भएको छ तपाईँका सयभाइ छोरा मार्ने तिनै से एउटा बुहारी विधवा बनाउने तिनै तपाईँ गजुवाई मारेर छोरी विधवा बनाउने तिनै तपाईँका सैनिकहरू जब सारा मार्ने तिनै तिनका जब सारा सम्पूर्ण तपाईँको राष्ट्र लुटेर लिने तिनै तिनीले दिएको कुरा खाँदाखेरिमा आज पिण्ड खाएको कि भुजा खाएको याद गर्नुहोस् महाराज भने लो मेरो प्रभु साह्रै इज्जत जाने रहेछ भन्ने बुझेर धृतराष्ट्र नाम गरेको राजाले आफ्नो काम सारा छोडेर भगवान नारायण वासुदेवका चरणमा ध्यान गर्दै मनन गर्दै कीर्तन गर्दै आफ्नो कार्यक्रमको पूर्ण रफ्तार अगाडि बढाउनु भयो सौनका ऋषि प्रणाली। त्यसदेखि पछाडिबाट भगवान प्रभुले प्रभु गम्भीर वाणीमा आफ्नो कर्तव्य माथिको बोधलाई सम्झेर नितान्त निर्णय गरेर भगवत भक्तिमा चित्त लगाउनुभयो ध्यान गर्नुभयो मनन गर्नुभयो कर्तव्य माथिको बोधलाई कहिल्यै बिर्सनु भएन र अनि धृतराष्ट्र राजाले आफ्नो काम छोडेर जब अहिले पञ्च पाण्डव सारा सम्पूर्णका प्रतिबाट विदाबाजी नहुँदै एकान्त जग्गामा जब जंगलमा प्रवेश गर्नुभयो भाइको मतबाट र चारैपट्टिबाट आफ्नो अग्निबाट आँखाबाट निक्लेको तेज पुञ्जरूपी ज्वालाले मरेर भस्म खराने धृतराष्ट्र महाराज आदि सारा सम्पूर्ण रामा समेत धृतराष्ट्र महाराजको श्रद्धाञ्जली सभा राजा युधिष्ठिर आदिले गर्नुभयो। भगवान कृष्णलाई पुर्याउन पाल्नु भएको अर्जुनजी आउनु भएको छैन अनि त्यसपछिबाट बडा चिन्ता लाग्यो अर्जुनलाई अर्जुन नआएको कारणले र त्यसपछिबाट राजा युधिष्ठिरलाई बडो अपशकुन पनि भयो जुरे गुरु डुरे दे बाछा बाछी डुर्न लागे अङ्ग भङ्ग प्रत्यङ्ग सारा फरफराउन लाग्यो शरीरमा कुचेष्टा हुन लाग्यो शारीरिक मानसिक स्थितिमा गम्भीर चोट पर्न लाग्यो स्याल कुत्ता गिद्धहरू दौड़न लागे मेरो बाबु यस बेलासम्म किन आउँदैन अर्जुन यसै कारणबाट अर्जुनको प्रतीक्षा गरेर बस्दै हुनुहुन्थ्यो। त्यसै बेलामा अर्जुनजी अल्ली खेरमा जब आइपुग्नु भयो अर्जुनलाई देखेर राजा धृतराष्ट्र महामाने युधिष्ठिर महाराज आज्ञा गर्नुहुन्छ बाबु तिमी किन रुँदै आएको मलाई पनि सारै प्रकारले अपशकुन भएको छ तिमी किन यस्तो भयो भन्ने आज्ञा गर्नुहुन्छ यो नजुको उपमान जब त्यस बेलामा युधिष्ठिर महाराजले आज्ञा गर्नुहुन्छ जब अर्जुनजी मैले कसरी जब चित्त बुझाउँदै सारी समस्याको कुरो छ म हजुरलाई विन्ती गर्छु यो न जुगो पवनमित दुरन्त कृक्षाद दुर्वा सचोरी विहिता तब योग्र भुग्य साका नशिष्ट मपभुज्य यत त्रिलोकिम तृप्त मम सलिले विनमग्न संग दाई कसरी बताऊ एक त्यान्द्र साको प्रभावबाट दुर्वा सरिषीले 60,000 चेलाको चित्त बुझाउनलाई सफलताको प्रदान गर्नुभएको थियो हामीलाई प्रतापमा जसको प्रतापबाट घुमिएको राज्य फिर्ता भएको छ जसको प्रतापबाट यस लोक परलोकको सुधार भएको छ जसको प्रतापबाट दैवी शक्ति हामीले प्राप्त गर्यौं पाशुपतास्त्र प्रजन्यास्त्र वायवास्त्र मात्र होइन शंकर भोले बाबा किरातेश्वर अवतारसँग मैले जब लिएको पाशुपतास्त्र स्वर्गमा राजा इन्द्रसँगको लडाईमा विजयको प्राप्त गाण्डीव धनु उस्त भगवान हरि जसको प्रतापले हाम्रो संसारको विजय भयो उनै प्रभु श्री हरिको आज हामीले जब हेर्दा हेर्दैमा जब यस किसिमबाट जरा बाधाले बाण हानेर प्रभुको स्वर्गारोहण भयो यसै कारणले म रोएको हुँ भन्ने कुरा सुन्नासाथ हो राजा युधिष्ठिरले अब पञ्च पाण्डवको अगाडि आज्ञा गर्नुहुन्छ राजन म बस्नु हुँदैन अब मेरो नाति परीक्षित तिमीलाई राज्य भनेर परीक्षित आफ्नो नातिलाई राजपाठ सम्पा गरेर धृतराष्ट्र महाराज जंगल सवारी हुनुभयो। भगवान नारायण वासुदेव प्रभु परमात्मा परमेश्वरको चरण रूपी कमलमा ध्यान मनन कीर्तन गरेर सारा कार्य पूर्ण गर्नका लागि सवारी हुनुभयो। लौ त महाराज परीक्षित
अब तपाई के सुन्न चाहि बक्सन्छ भनिकन सौनक आदि गोपुरमा पौराणिक सूत्रले नैमिषारण्य क्षेत्रमा यसै भागवत कथाको प्रयोजनको निमित्त प्रयोजन गराउँदै शास्त्रीय ज्ञान भक्तिको विषयमा प्रमाण गराउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट। जय बलोच भागवत महापुराणको।

महाराज परीक्षित यसै प्रसंगमा सौनकादिलाई पौराणिक सूत्रले आज्ञा गर्नुहुन्छ यस्तो प्रभावबाट लौ त सौनकादि ऋषि प्रणालीहरू परमात्मा श्रीहरि जगतका नारायणले यसरी विविध प्रकारको प्रोग्राम मध्येमा आज आफ्नो धराधाम छोडी परमधाम सवारी हुई बक्सिएको समाचारले स्तब्ध भएका राजा पञ्च पाण्डवहरू आफ्नो नाति परीक्षित महाराजलाई राजपार सम्पा गरेर युधिष्ठिर आदि पाँचै भाइ पाण्डव स्वर्गारोहणको लागि उत्तरपट्टिको मार्गबाट सवारी हुनुभयो, जसलाई भनिन्छ अहिले हाम्रो प्युठान जिल्लाको स्वर्गद्वारी नामले प्रख्यात भएको छ। त्यस बाटो सवारी भएको थियो, जाना जाना बीच बाटोमा सबभन्दा पहिला गन महारानी द्रौपदी हिउँमा डुबेर मर्नुभयो। भीमसेनले सोध्नुभयो, दादाश्री, हाम्रो पाँच भाइको प्यारी पाँच पाण्डवकी महारानी साझा हत्कैली रानी आज कसरी मरिन्? यिनको कारण के हो भन्दा, बाबु यिनले पाँचै भाइमा बराबर स्नेह र सद्भाव र माया गर्नुपर्ने, तर अत्यन्त सुन्दर देखेर काहीँ भाइ नहकुलपट्टि यिनको बढी सौभाद्रता थियो, यसैले गर्दाखेरिमा यिनको मृत्यु भयो। अनि त्यहाँदेखि उपरान्त अल्ली पर गइसकेपछि जब सहदेव ढले, मेरो दादा हाम्रो प्यारो भाइ कान्छो सहदेव मर्यो, यो के गर्ने भन्दा, मेरो बाबु यो पनि घोडा चलाउने काममा बहुत शङ्कर चतुर, ज्यादै प्रकाण्ड छु भन्ने घमण्ड थियो, त्यसैले मर्यो। अल्ली पर गइसकेपछि नहकोल नै मरे, बिमात्रीपट्टिको जेठो हाम्रो पट्टिको काइलो यो नै मर्यो, के गर्ने दाई भनेर सोद्धाखेरिमा, मेरो बाबा यो पनि सबै कुरामा ठिकै थियो, तर औषधोपचारको डाक्टरी लाइनमा यद्यै नै म घमण्डी छु, म बढी छु भन्ने पारेमा विचार गर्थ्यो, यसै कारणले मर्यो भनिदिनु भयो। अल्ली पर गइसकेपछि फेरि जब मरे मेरो महाराज, जसको नाम हो महारानी द्रौपदी, मने मामा मध्ये यस किसिमबाट मन सहदेव र अर्जुन नकुल मरेपछि अर्जुनै मरे, जसको प्रतापबाट विश्व ब्रह्माण्ड सारा सम्पूर्णको रक्षा भएको थियो, जसको प्रतापबाट विश्व ब्रह्माण्ड सारा तयारी भएको थियो, जसले महाभारतको लडाईँमा विजयको नाद गर्यो, यस्तो बहादुर कसरी मर्यो मेरो दाई भनेर सोद्धाखेरिमा, यो पनि बोल्थ्यो पुर्याउँदैन थियो, यसै कारणले मर्यो भनिदिनु भयो। अल्ली पर गएपछि भीमसेन आफै डले डले, दाई मेरो मर्ने बेला भयो, म के गरौँ भनेर विन्ती गर्दा, बाबु धर्मका मूल दया हो है, पापको मूल है अभिमान, तिमी अभिमान गर्थ्यौ यसै कारणले। चार भाइ र महारानी द्रौपदी मरिसकेपछि राजा जब शरास्त्र सवारी हुनुभयो र गम्भीर वाणीमा प्रभुको ध्यान मनन कीर्तन गरेर प्रभुको प्रार्थना गरी मुक्ति हुनुभयो, कुकुरलाई साथमा राखेर धर्मराज युधिष्ठिर स्वर्ग जानुभयो, अनि त्यसदेखि पछाडि परीक्षित महाराज राजा परीक्षित राज्य सम्पालिनुभयो। त्यस हस्तिनापुर गद्दीको प्रक्रियामा उहाँले सम्हालेर राष्ट्रको उन्नति र वैभव सारा सम्पूर्ण तयारी गरेर भगवानको ध्यान मनन कीर्तन गरिकन कार्यक्रमको रफ्तारलाई अगाडि बढाउँदै अहिले युधिष्ठिर नामगिरीका महाराजका जब भाइ साइला अर्जुनका छोरा अभिमन्युका छोरा गरिबेटुरा महाराज परीक्षित गद्दीमा आरूढ भएर हस्तिनापुरको गद्दी सारा समयले जाँदा जाँदा जाँदा अहिले घोर जंगलको बीचबाट पार गरेर एउटा कृतमाला नामगिरीको नदीको तट किनारमा आज पुग्दै हुनुहुन्छ भन्ने सम्बन्धको कथा हे सत्यबाट। जय बोलो श्रीमद् भागवत महापुराणको।

0: भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा
1: यही असार 13 गते दोस्रो शनिबारका दिन
0: नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नसा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरोसाइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिज आएर घाँटी बाङ्गो भई भेष हुनु, मुटुको थर्कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नसाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण को उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टीकापुर एफएमको नजिकै टीकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-650-40-777। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: डाक्टर आउने दिन असार 13 गते दोस्रो शनिबार।

0: मा डेटा पनि कल पनि सबै अनलिमिटेड. यति मात्र होइन, लायन्सगेट प्लेमा हलिउड र बलिउड मुभीजको फ्री एक्सेस पनि
1: हो र. हो नि, एनसलमा अब मात्र 799 सबै अनलिमिटेड.
2: ओहो, आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 1-3 ह्यास डायल गरी वा एनसेल एप मगाई लिनुहोस्. एनसेल नेपालकै लागि.
3: सामाजिक सञ्जालमी निकेरी जाँची बुझी भएर बैंकको आधिकारिक प्रोफाइल मात्रै फलोहरू. कसैले लिङ्क खोल्लाए अगाडि त्यो क्याको लागि हो, कहिले पठाएको हो रे, कहाँ जान्छ निकेरी बुझी भएर खुल्याएको वेबसाइटको URL चेक गरौं.
4: अप्रिय घटना हुन नदिनलाई समय समयमी आफ्नो पासवर्ड बदलौं. आफूलाई केही शंका लागेले बैंकलाई छिट्टै खबर गरौं.
5: सतर्क रहौं.
4: सिद्धार्थ बैंक पठाई जनहित में जारी संदेश.
6: सिद्धार्थ बैंक, सम्बन्ध सधैँभरिलाई.

0: टीकापुर नगरपालिकाको निशुल्क ग्रामीण अल्ट्रासाउण्ड बारे अत्यन्त जरूरी सूचना। टीकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको स्थान मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ। तपसिलका ओडाहरूमा सञ्चालन हुने सेवाहरू: वड़ा नम्बर एक असार छ गते एकता नगर कार्य समितिको भवन, वड़ा नम्बर दुई असार सात गते विजयनगर शहरी स्वास्थ्य केन्द्र, वड़ा नम्बर एक असार आठ गते गणेशपुर खोप क्लिनिक भवन, वडा नम्बर तीन असार नौ गते रामपुर शहरी स्वास्थ्य केन्द्र र वडा नम्बर एक असार दस गते ज्योतिनगर शहरी स्वास्थ्य प्रबन्धन केन्द्र। सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि। टीकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टीकापुर।
1: टीकापुर अस्पतालमा छाला तथा यौनरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौनरोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौनरोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849585808।